0: वर्ष नै तर मानवीय क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मेघराज अर्यालले बताउनु भयो। संखुवासभाको पाँच खपन नगरपालिका आठकी एजिना बस्नेतका अनुसार यति बेला चैनपुरदेखि पाँच खपनको सड़क बाढ़ी आएर पूरै बिग्रिएको छ। त्यहाँ हिउँ खोला पर्छ, उक्त क्षेत्रमा पानी पर्ना साथ पहिरो जान्छ, जसले गर्दा स्थानीय बासिन्दाको सम्पर्क चैनपुर सँग टुट्ने गर्दछ। बर्खाका बेला अति आवश्यक कामका लागि स्थानीय खादबारी जान्छन्। गत वैशाख अन्तिम साताको वर्षाले मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका पाँच स्थित बोखिम क्षेत्रमा बढ़ी असर गर्यो। त्यहाँ अवरूद्ध सड़क अहिले एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुर सदरमुकाम हुँदै दक्षिण क्षेत्र दलगाउँ र भुल्के जाने सड़क पनि केही साता अघि पहिरोले अवरूद्ध पाएको थियो। पहिरो हटाएपछि अहिले सड़क सञ्चालनमा छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले पहिरो गएर सड़क अवरूद्ध भएमा तत्काल खुलाउने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। एक साता अघिको बाढ़ी पहिरोले पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पाँच थरको याङ ओरक गाउँपालिका क्षेत्रको सड़क पनि अवरूद्ध रहेको छ। याङ ओरक गाउँपालिकाको ओयाम दोभान र रिजाल भिरमा बाढ़ी पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले पाँच थर र ताप्रेजुङलाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ। त्यस्तै विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुगलिन खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अघि बढाएको छ। हालसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारिज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएन्डएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको लाइसेन्स सहित विवादित सम्पत्ति बिक्री लिलाम प्रकरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ। सरकारी स्वामित्वमा पुगेर सम्पत्ति व्यवस्थापनको प्रक्रिया शुरू भएको कम्पनी एनसेल, स्मार्ट सेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको मिलेमतोमा लिलाम भएको विषयमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढ़ाएको हो। उजुरी दर्ता भएसँगै तत्कालीन संचार मन्त्री, नियामक निकायका प्रमुख र निजी क्षेत्रका उच्च अधिकारीहरूमाथि गम्भीर छानबिन अघि बढ़ाइएको अख्तियार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनसेल र स्मार्ट सेलको आपसी सेटिङमा सरकारी सम्पत्तिलाई निजी स्वार्थका लागि प्रयोग गरी राष्ट्रलाई अरबौं रोक्सानी पुर्याएको भन्दै अख्तियारमा उजुरी दर्ता भएसँगै प्रकरणमा संलग्न सबै छानबिनको दायरामा तानिने भएका छनृ।

0: बाढी बासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: यो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन समितिको अध्ययन प्रतिवेदन पर्खदा गृह प्रशासन डेढ महिनादेखि नेतृत्वविहीन छ। सम्पत्ति शुद्धिकरणको कसुरमा चैत 19 गते पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग विभिन्न कम्पनीको सेयर साझेदारी सम्पत्ति स्रोतमाथि आशंका देखिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरुङलाई राजीनामा गर्न लगाउनु भएको थियो। उहाँले वैशाख 9 गते राजीनामा दिए पनि अहिलेसम्म गृहमन्त्री नियुक्त पनि गरिएको छैन। छानबिन समितिबाट क्लिन चिट पाए पनि गुरुङलाई नै गृहमन्त्रीमा ल्याउने प्रधानमन्त्री शाहको इच्छा रहेको निकट स्रोतहरूले बताएका छन्।
4: मध्य प्रदेश सभाको मंगलबार बस्ने भनिएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ। मंगलबार बैठक शुरू हुन साथ विपक्षी दलका प्रदेश सभा सदस्यहरूले सरकारले प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगको सदस्यमा गरेको नियुक्ति प्रक्रिया विधि सम्मत नरहेको भन्दै बैठकमा अवरोध गरेका थिए।
3: सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट निर्माणको तयारीमा जुटेको बेला प्रदेश सरकारबाट कार्यान्वयन हुन कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सरकारको कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
4: तेस्रो मुलुकबाट आउने मालसामान ढुवानीका लागि भरपर्दो र कम लागतको विकल्पका रूपमा रहेको महोत्तरीको जलेश्वर स्थित भिठामोड मलिवाडमा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले बजेट दिएपछि यस क्षेत्रका जनतामा निराशा देखिएको छ।
3: सुकुम्बासी सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सरकारले 24 सुकुम्बासी समिति गठन गरेको छ। यसअघि यस्तै प्रकृतिका सुकुम्बासी आयोग, भूमि आयोग तथा भूमि समितिको नाममा 23 आयोग तथा समिति गठन गरिएको छ, तर समस्या समाधान हुन सकेको छैन।
4: चक्रपथ विस्तार अन्तर्गत करिब 16 किलोमिटर सड़क 8 वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन। 2069 सालमा पहिलो खण्ड कोटेश्वर कलंकीको विस्तार थालिएको थियो। 2075 सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन।
3: सन् 2026 को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 को मेको तुलनामा 19% बढी हो भने कोरोना महामारी अघि सन् 2019 को मेको तुलनामा 31% बढी हो।
4: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। सरकारको 100 बुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने 10 योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
3: सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रे पलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा त्यस सम्बन्धी नेपाल सरकारको कानूनी व्यवस्था कडाईका साथ लागू गर्न उक्त निर्देशन दिएको हो।
4: अब शेयर बजार सोमबार 26.72 अङ्कले घटेको नेप्से परिसूचक मंगलबार भने 22.21 अङ्क बढेर बन्द भएको छ। मंगलबार बजार 0.80% बढेको हो।
5: यही हो मौका, हेरौं डिसौं वर्षभरि ढुक्क रिचार्ज गरौं।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
6: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएम द्वारा जारी संयुक्त अनुरोध।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बावजूद इजरायलले लेबनानमा हवाई हमला जारी राखेको छ। इजरायलको ड्रोन आक्रमणमा दक्षिण लेबनानमा मंगलबार 8 जनाको मृत्यु भएको छ। एकै परिवारका 3 जना बाबु छोरा र छोरी यस आक्रमणमा मारिएका छन्। इजरायलले सोमबार नै बेरुतका दक्षिण क्षेत्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन मार्फत कुराकानी गर्दै आक्रमण रोक्न चेतावनी दिएका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा बेरुतमाथि कुनै आक्रमण नहुने बताएका थिए।
2: अब खेल र खेलाडीका खबर। नेपाली महिला फुटबल टोली आज बुधबार दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश विरूद्ध मैदानमा उत्रदा केवल साफ महिला च्याम्पियनशीप 2026 को फाइनल यात्राका लागि मात्र प्रतिस्पर्धा गर्ने छैन, विगतका दुई फाइनलको पीड़ा बिर्साउने अवसरको खोजीमा पनि हुनेछ। यता राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा देशकै प्रतिष्ठित विद्यालय स्तरीय खेल महोत्सव 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि राजधानीमा शुरू हुँदैछ।
1: अब विचार तथा विश्लेषण। दिगो विकासमा भू उपयोग शीर्षकमा गोपीनाथ मैनालीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। पालिका अहिले आगामी वर्षको वार्षिक विकास कार्यक्रम तर्जुमामा व्यस्त छन्। सबै पालिकाले भू उपयोगलाई केन्द्रमा राखेर रा दिगो विकासको अभिष्ट पूरा गर्ने सुदूर भविष्यको दृष्टिकोण राख्न भुल्न हुँदैन। स्थानीय सरकारका नाताले यो उसको दायित्व हो। भू उपयोगलाई संघीय सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन। संविधानले पनि तहगत सरकारलाई विकास व्यवस्थापनको जिम्मेवारी दिएको छ। न भू उपयोगको विषयलाई खण्डीकृत गर्दै रूपमै हेर्नुपर्ने हुन्छ। यो विकास व्यवस्थापनको अन्तर सम्बन्धित विषय हो। एकीकृत रणनीति तर कार्यान्वयन भूमिका क्षेत्रगत र तहगत रूपमा गरेर नै भूमि स्रोतको प्रभावकारी र विवेकशील उपयोग गर्न सकिन्छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 440 4395 580 र 98 5 50 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 20 गते बुधबार सन् 2026 जुन 3 तारिक अधिक जेठ कृष्ण पक्षको तृतीय तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता।
0: आर्थिक विधेयक तेस्रो पटक संशोधन करमा कतै राहत र कतै भार सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
1: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै पानीको अभावले खेतीपाती माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
4: पानी खानको लागि जब समस्या छ भने कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला, त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला।
0: ब्लु ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
1: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा, एसिसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
2: महिला लघुवित्त वित्तीय संस्था
5: लिमिटेड नगर आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार
0: विवादमा भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको खबर छापेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला नेपाल भारत सीमा विवाद द्विपक्षीय मामिला भएको भारतले स्पष्ट पारेको छ। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा रहेकै बेला भारतीय विदेश मन्त्रालयले दुई देश बीचको सीमा सम्बन्धी मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहने उल्लेख गरे। अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले नेपाल भारतको द्विपक्षीय विषय भएकोमा जोड दिँदै तेस्रो पक्षको भूमिकालाई अस्वीकार गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभएको छ, भारत नेपाल सीमाको लगभग 98% हिस्साको सीमाङ्कन निर्धारित भइसकेको छ, तर पनि केही क्षेत्रहरूमा केही समस्याहरू छन् जसको समाधान हुन बाँकी छ। गण्डक नदीमा बहाव परिवर्तन हुनाले यो स्थिति उत्पन्न भएको हो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार कब्जा र 10 गजा क्षेत्रमा अतिक्रमणको मामिला समेत रहेको उहाँले बताउनु भएको छ, जसको संयुक्त रूपमा मानचित्रण भइरहेको जयसवालले बताउनुभयो। सीमा सम्बन्धी सबै समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरिएका छन्। सबै सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिलाहरू छन् त्यसमा तेस्रो पक्षको भूमिका छैन। प्रवक्ता जयसवालले भन्नुभयो, प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सीमा विवादमा इङ्ल्यान्ड अर्थात् बेलायतले पनि सरोकार राख्नुपर्ने मान्यता रहेको बताउनु भएको थियो। भारत भ्रमणमा रहेका सत्तारूढ दल रासोपाका सभापति रवि लामिछानेले हिजो भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री शाहसँग सभापति लामिछानेले नयाँ दिल्लीमा भेट गर्नुभएको हो। भेटमा दुवै पक्षले भारत र नेपाल बीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको शाहको सचिवालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ। यस्तै लामिछानेले हिजो नै भारतका विदेश मन्त्री एस जयशंकर र सत्तारूढ भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग पनि भेटवार्ता गर्नुभयो। जयशंकरसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको क्रममा नेपाल भारत सम्बन्धका विभिन्न आयाम, राजनैतिक सहकार्य लगायतका विषयमा छलफल भएको थियो।
1: सरकारले जेठ 15 अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक भोलिपल्ट जेठ 16 गते त्यहाँबाट हटायो। त्यसको 2-4 घण्टापछि फेरि राखियो, जसमा करका दर र व्यवस्थाहरूमा केही खटबट गरिएको छ। अहिले अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो संशोधन हो। जेठ 15 अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेश भएको आर्थिक विधेयक हिजोसम्म 4 पटक परिवर्तन गरिसकिएको छ। हरेक परिवर्तनमा केही करका दर घटाइएको छ भने केही थपिएको छ, केहीलाई राहत दिएको छ भने केहीलाई भारी कर लगाइएको छ। बजेट सार्वजनिक भएकै भोलिपल्टदेखि यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई धेरैले चासो र आशंका रूपमा लिएका छन्। विधेयकमा अर्थमन्त्रीले करका दर हेरफेर गर्न पाउने व्यवस्था रहे पनि त्यसको आफ्नै विधि र प्रक्रिया रहेकाले त्यस विपरीत गएर परिवर्तन गर्न नपाइने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताउनुहुन्छ। यस्तै सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सरकारले मनपरी ढङ्गले आर्थिक विधेयकमा करका दरहरू परिवर्तन गरेर चलखेल गर्न खोजेको बताउनुभयो। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, आजको कान्तिपुर दैनिकमा खबर छ।
0: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ। अहिलेसम्म सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना, दरबन्दी र कार्य विवरण तय गर्न संगठन तथा व्यवस्थापन ONM समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गएको 30 वैशाखमा राजपत्रमा प्रकाशित नेपाल सरकार कार्य विभाजन नियमावली 2073 मार्फत सरकारले प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रभित्र सूचना प्रविधि सम्बन्धी विस्तृत जिम्मेवारीहरू थप गरेको छ। समितिले 2 महिना लगाएर प्रतिवेदन बनाइसकेको र त्यो अहिले अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालले बताउनुभयो। यही प्रतिवेदनको आधारमा अबको 1 महिनाभित्र नयाँ कार्यालयको विस्तृत स्वरूप टुङ्गो लगाइनेछ। चैत 13 मन्त्री परिषद बैठकले स्वीकृत गरेको सहबुदे सरकारको कार्यसूचीको बुदा 39 3 महिनाभित्र सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिसक्ने उल्लेख थियो। सूचना प्रविधि सम्बन्धी सबै सार्वजनिक निकायलाई यो कार्यालय अन्तर्गत सञ्चालन गर्न व्यवस्था मिलाइने बुदामा भनिएको थियो। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमान्डमा शीर्षकको खबर कान्तिपुरले छापेको छ।
1: कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खामा पानी पर्दा हिलामे हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम छ। पहिरोले सडक अवरुद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाडी पनि बग्ने गरेका छन्। मेची राजमार्ग अन्तर्गत इलामको माइखोला राजदवाडी खण्ड पनि उच्च जोखिममा छ। ठुलो वर्षा हुनासाथ त्यो खण्ड अवरुद्ध हुने गर्दछ। इलामकै रोम गाउँपालिकाको कोलबुङ क्षेत्र पनि पहिरोको उच्च जोखिममा छ। यसैबीच विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिङसम्मको 90 किलोमिटर अहिले 2 घण्टामा पार गर्न सकिन्छ। निजी गाडीहरूको यात्रा अवधि भने अझै कम समयमा पार गर्न सकिन्छ। बर्खा नजिकिँदै जोखिममा राजमार्ग आजको नागरिक दैनिकमा खबर छ।
0: कहया कहिरनमा मधेसमा पानीको संकट जटिल बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
9: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
8: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
9: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा
0: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सङ्घको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता स्वीकार, राजसभा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता, आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन, प्रधानमन्त्रीको कमान्डमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। मधेसका जिल्लाहरूमा चापाकलमा पानी सुक्ने वा कम हुने समस्या सुरु भएको छ। यस वर्ष नेपालमा प्री मनसुनमा औसत भन्दा बढी वर्षा हुँदा नदी तथा खोलाहरूमा पानीको सतह तुलनात्मक रूपमा बढिरहेको भए पनि मधेसमा भने जेठ लागेसँगै चापाकलमा पानी घटेको हो। झण्डै 1 दशकदेखि सुरु भएर भयावह बन्न थालेको पानीको अभावबाट यसपालि पनि मधेसका बासिन्दा पीडित भएका छन्। यस वर्ष मनसुनमा कम वर्षा हुने अनुमानले मधेसमा पानीको सङ्कट अझ बढ्ने चिन्ता छ। मधेसमा पानीको सङ्कट बढ्नुको कारण नदीको जथाभावी दोहन र चुरे विनाश रहेको विज्ञहरू बताउँछन्। चुरे संरक्षणका लागि आवाज उठाइरहेका अभियन्ताहरू समस्या झन जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्छन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
13: चुरेको निरन्तर विनाशसँगै अल्पवृष्टिको मारमा परेका तराई मधेसवासी खानेपानीको विकराल सङ्कटसँग जुक्दैछन्। मधेसमा पर्सा, बार, रौतहट, सिराहा, धनुषा लगायतका जिल्लाको धेरै ठाउँमा खानेपानीको समस्या छ। 1 दशक अघिसम्म हातले चलाउने चापाकलबाटै पानी आउने भए पनि त्यो सुक्दै गएको चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
14: फर्स्ट चरणमा त तपाईँको यो ह्यान्ड पम्प जुन हुन्छ त्यसको पानी सुक्यो, बिस्तारै डिप बोरिङहरू पनि मास्दै गयो। त्यो डिप बोरिङ मासे पछाडि कृषकहरू आफैले अझ तल लेयर पाएको ठाउँमा गाड्दै गयो, त्यो पनि मासियो। कारणले अहिले सरकारद्वारा हालिराखेको डिप बोरिङ तपाईँको 700-800-1000 फिटमा गएर तपाईँको लेयर पाइराखेको छ। अब त्यो आज 1000 हामीहरू तान्दैछौँ पानी, के 1000 फिटभन्दा तल पानी छ?
13: पहाडी क्षेत्रमा मुहानको पानी धेरै प्रयोग हुन्छ। तर तराई मधेसमा घरायसी प्रयोग गर्ने सबैजसो पानी भूमिगत हो। नहरको सुविधा भएको सीमित ठाउँमा बाहेक धेरैजसो ठाउँमा खेतीपातीमा पनि भूमिगत पानीकै प्रयोग हुन्छ। तर भूमिगत पानी सुक्दै जाँदा खेतबारीमा सिँचाइ गर्न पनि समस्या परेको छ।
14: पहिला हामीहरू गर्मी धार खेत थियो, एकचोटि पानी लगाइदिँदाखेरि कम्तीमा 15 दिन जति जान्थ्यो। 3 या 4 चोटि पानी हाल्दाखेरि गर्मी धान हामीहरूले काट्थे। तर आज तपाईँको 24 घन्टामा हेर्छु मोटर चलेको चलेको चलेको गरिहाल्छ 24 घन्टा। यदि त्यसले एक दिन बन्द गरिदियो भने पानी खत्तम।
13: जमिनको सतहबाट धेरै तलसम्म पानी नहुँदा सतहमा लगाएको पानी चाँडै सुक्ने भएकोले धान खेतमा पानी लगाइरहनु परेको हो। यस्तै एक दशक अघिसम्म माछा पालनका पोखरीमा आकाशीय पानीले धान्ने भए पनि अहिले मोटर चलाएर पानी लगाइरहनु पर्छ।
14: पहिला हामीहरू केटाकेटी हुँदाखेरि यो वैशाख ज्येष्ठ महिनामा मोटर लगाएर पोखरीको पानी सुकाएर अनि माछा मार्थ्यो मान्छेहरू। जोसुकै पोखरीमा पानी सुकाए पछाडि मात्रै सुक्थ्यो। पोखरीका पानी सुकाएर पुरै माछा निकालेर आफ्नो हिसाबले फेरि अर्को माछा राख्ने गर्थ्यो मान्छे। 10 वर्ष पहिला तपाईँको मधेसमा पोखरीहरूमा पानी हाल्नको लागि मोटर प्रयोग हुँदैन थियो, बर्खाको पानीले नै पुग्थ्यो। तर आजकल यदि 24 घन्टा पानी हालिएन भने सबै माछा मर्छ।
13: खाने तथा घरायसी कामको लागि पानीको हाहाकार छ। खेतीपाती माछा पालन लगायतमा पनि समस्या बढेकाले जीविका नै समस्या पूर्ण बन्दै गएको चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव बताउनुहुन्छ।
14: पानी जब खानको लागि जब समस्या छ भने अब कृषि क्षेत्रमा कति प्रभाव पर्यो होला, जीव जन्तुहरूमा कति प्रभाव पर्यो होला। गाउँमा तपाईँ तराईमा प्रत्येक घरमा तपाईँको बाख्रादेखि लिएर गाई भैँसीसम्म पनि पाल्ने गर्छन् त, त्यता के असर पर्यो होला। त्यस्तै त्यता असर पर्यो भने आर्थिकमा के असर पर्यो होला। अब आर्थिकमा असर पर्यो भने त्यो परिवारको हालत के होला।
13: एकातिर जमिन मुनिबाट अत्यधिक पानी निकालिएको छ अनि अर्कोतिर नदी र चुरेमा भइरहेको दोहनले पुनः भरण हुन सकेको छैन। बर्खामा परेको पानीले भूमिगत स्रोत रिचार्ज हुँदा समस्या केही कम भए पनि केही वर्षदेखि मधेसले खेपिरहेको सुक्खापनका कारण अवस्था भयावह बनेको छ। यो जटिल समस्या कम गर्न सरकारले चुरेको संरक्षण, नदीजन्य उत्खननको व्यवस्थापन र जमिन पुनर्भरणका लागि उपयुक्त काम गर्न ढिलाइ गर्नुहुन्न।
0: चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मधेस सहित देशको मौसम सम्बन्धी खबर। आज पनि मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्याधिक गर्मी हुने अनुमान गरिएको हो। मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरी आसपास क्षेत्रमा गर्मी अत्याधिक हुने अनुमान छ। पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। अत्याधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रोकको जोखिम बढ्न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सल्लाह छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीका कपडा लगाउन तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्।
1: सरकारले भूमि समस्या समाधानका लागि भन्दै आयोगकै हैसियतको समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गठन गरेको भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तुला नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिका सदस्यहरूमा काठमाडौँका अमीर प्रसाद नेउपाने, लमजुङकी पद्मनिधि सोती र काठमाडौँकी डाक्टर रोशना श्रेष्ठ रहनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान गर्ने भन्दै 2046 सालको प्रजातन्त्र पुनस्थापना यताको 36 वर्षमा 16 आयोग र 1 समिति गठन भइसकेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको 60 समिति बनाएपछि यो संख्या 17 पुगेको छ। तर न सुकुम्बासीको समस्या हल भएको छ, न त अव्यवस्थित बसोबासको समस्या नै सुल्झिएको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरेर झन्डै 12 लाख परिवार छन्, जससँग 50 लाख भन्दा बढी जनसङ्ख्या प्रत्यक्ष जोडिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: नवयुवा आन्दोलनको बेला सरकारी कार्यालयसँगै जलेका राष्ट्रिय परिचय पत्र पुनः बनाउन सरकारले सेवाग्राहीलाई जरिवाना तिराएको छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्न नसकेको सरकारको कारण सर्वसाधारणले प्रशासनिक झन्झट मात्रै बेहोर्नु परेको छैन, उल्टो 500 रुपियाँ जरिमाना पनि बुझाउनु परेको हो। भदौ 24 मोरङ जिल्ला प्रशासन कार्यालयमा आगजनी भएपछि राष्ट्रिय परिचय पत्रका कार्ड र डिजिटल विवरण नष्ट भएका थिए। प्रशासनले अहिले कार्ड लिन आउने नागरिकसँग फेरि नयाँ फोटो खिचाउने र 500 रुपियाँ असुल गर्ने गरेको छ, जबकि नागरिकको आफ्नै गल्तीका कारण पुनः कार्ड बनाउनु पर्दा मात्रै जरिवाना शुल्क लिने गरिन्थ्यो। नवयुवा आन्दोलनमा आगजनीको बेला क्षति भएपछि राष्ट्रिय परिचय पत्र पुनः बनाउँदा सेवा गरेलाई 500 रुपियाँ शुल्क लागेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
16: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसएई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
17: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
18: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
15: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
12: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
12: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
19: मोबाइल 98550-64-040 र 98550-65-260।
20: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
21: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
20: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
11: आयुर्वेद सेवा प्राली लाइन चोक नारमा
0: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। प्रहरी हिरासतमा ज्यान जानुलाई कानुनी, मानवाधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानुन तथा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेका व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा उसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासतमा र कारागारमा प्रत्येक वर्ष ज्यान गुमाउने त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार सन् 2021 2025 5 वर्षमा हिरासतभित्र मात्रै 21 थुनुवाको ज्यान गएको छ। यस्तै कारागारभित्र 275 कैदी बन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमा औसत 4 र कारागारमा 55 बढीको ज्यान जाने गरेको देखाउँछ। हिरासतमा ज्यान जानु गम्भीर विषय हो, सामान्य ढङ्गले बुझ्नु हुँदैन, इन्सेकका सूचना अधिकारी कृष्ण गौतम भन्नुहुन्छ। त्यसै गरी एडभोकेसी फोरमका कार्यक्रम संयोजक कुमार थपलियाले ज्यान गुमाउने अधिकांश सीमान्तकृत समुदायका व्यक्ति रहेका बताउनुभयो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन सन् 2028 लाग्न सक्ने जनाएको छ। यसले कम्पनीको आउँदो अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पार्न सक्ने चिन्ता बढेको छ। न्यू ग्लेन ब्लु ओरिजिनको महत्वाकांक्षी ठूलो क्षमताको रकेट परियोजना हो। यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ। त्यसैले प्रक्षेपण स्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पार्ने अनुमान गरिएको हो। गएको बिहिबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्याराभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको न्यू ग्लेन रकेटको इन्जिन परीक्षणको क्रममा शक्तिशाली विस्फोट भएको थियो। उडान अघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो केन्द्र अहिले न्यू ग्लेन रकेट प्रक्षेपण गर्न प्रयोग हुने ब्लु ओरिजिनको एकमात्र सक्रिय प्रक्षेपण स्थल भएकोले दुर्घटनाले कम्पनीको आउँदो योजनामा असर पार्ने देखिएको छ। नासाका प्रशासक जारेड आइज्याकम्याले क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माण जटिल हुने बताउँदै पुनर्स्थापनाको लागि सन् 2028 अर्थात् 2 वर्षसम्म लाग्न सक्ने संकेत गर्नुभएको समाचार संस्था एपीले जनाएको छ।
1: अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगितामा 7 प्रदेशका 686 खेलाडी सहभागी हुँदैछन्। एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी 6 खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा कुल 66 स्वर्ण पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा 26 तथा कराते, तेक्वान्दो र उसुमा समान 12-12 स्वर्ण पदकका लागि खेल हुनेछन्। भलिबल र कबड्डीमा समान 2-2 स्वर्ण पदक समावेश छन्। एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन्।
0: खेलकै अर्को खबरमा एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा कतारसँग खेल्दैछ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भुटान र हङकङ छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 क्वार्टर फाइनल खेल जेठ 27 हुनेछ। त्यसपछि 29 सेमी फाइनलका खेल तथा जेठ 30 तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। अब केही खबर संक्षेपमा। प्रहरीले पक्राउ गरेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा 4,15,000 रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। नागरिकता लेखत कृत्य सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले हिजो उहाँलाई पक्राउ गरी अदालतको आदेशअनुसार धरौटी रकम बुझाएर हिजो साँझ नै रिहा हुनुभएको हो। पर्साको ठोरी गाउँपालिका 2 ठोरी जङ्गलबाट सिंहलाई प्रहरीले हिजो बिहान पक्राउ गरेको थियो।
1: राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजनामा बाँध, विद्युत गृह लगायत सिभिल संरचना निर्माणको ठेक्का तोडिएको पटेल रमणजीवीको 1,20,00,000,000 बैङ्क जमानत राज्य कोषमा तानिएको छ। निर्माण कम्पनीले काम नगरेपछि तोडिएको ठेक्का प्रकरणमा कार्यसम्पादन जमानतसहित कुल 3,60,00,000,000 जफत गर्नुपर्नेछ। पहिलो चरणमा पेस्की भुक्तानको 1,20,00,000,000 बैङ्क जमानत सरकारी ढुकुटीमा ल्याइएको छ। सिंचाई विभागका महानिर्देशक मित्र बरालले कार्यसम्पादन जमानत जफत गर्ने प्रक्रियामा रहेको बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
0: विपक्षी राजनैतिक दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर हिजो पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। विपक्षीहरूको निरन्तरको अवरोधपछि सभामुखले हिजोका लागि तय गरिएका सबै कार्यसूचीलाई हटाएर अर्को बैठक 25 बस्ने गरी स्थगित गर्नुभएको छ।
1: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढी हो।
0: काया कैरनमा अब पालो उखानको
1: घोडा चम्केको र हात्ती लम्केको
0: उखानसँगै हामी कायाकै रनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार, राष्ट्रपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाह बीच भेटवार्ता।
0: आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार, सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा।
1: मधेसका जिल्लामा पानीको संकट जटिल बन्दै पानीको अभावले खेतीपाती, माछा पालन लगायतमा प्रभाव पर्दा जीवनयापन नै जोखिममा।
0: ब्लू ओरिजिनको प्रक्षेपण स्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता, प्रक्षेपण स्थल फेरि सञ्चालनमा आउन 2 वर्ष लाग्न सक्ने।
1: र 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाडौँमा। एसिसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज कतारसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन, दीपक गौतमले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। कार्टुन काम नगर्ने तर उत्कृष्ट हुने कर्मचारीसँग सम्बन्धित छ। यहाँ उत्कृष्ट कर्मचारीको पदक छ, एकजनाले पदक बोकेका छन् अनि पदक पाउने कर्मचारी कार्यालयमा भने मस्त निद्रामा छन्। उनलाई उठाउँदै पदक समातेकाले भन्दैछन्, उत्कृष्ट कार्य सम्पादनको अवार्ड ग्रहण गर्न उठ्नु सर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
4: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहसलाई तपाईँहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक, सांस्कृतिक पाटोका बहस र चर्चा यतिखेर गर्ने गर्दछौँ र नेपाली बहसमा सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताधारी दलका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ। भारत भ्रमण फलदायी बनाउनका निम्ति दुई देश बीचको सुमधुर सम्बन्ध र प्रगाढ सम्बन्ध विस्तारका निम्ति रवि लामिछाने भारतको भ्रमणमा हुनुहुन्छ। भारतमा रवि लामिछानेको भव्य स्वागत समेत गरिएको छ। भाजपा कार्यालयमा उनको स्वागत गरिएको पनि हो। र अब नेपाल र भारतको जुन सीमा विवादको विषय छ, सीमा विवादको विषय एकपटक फेरि अड्की बल्झिएको छ र सीमालाई कसरी यो विवादलाई साम्य गराउने, कसरी यो विवादबाट मुक्त हुने भन्ने खालका पनि बहसहरू यतिखेर चलिरहेका छन् र भारतले धेरै ठाउँमा नेपालका भूमिहरू अतिक्रमण गरेका छन् र विशेष गरी रिपुले, कालापानी र लिम्प्याधुरा, नाबीगुन्जी कुटीको विषय प्रमुखताका साथ उठेको छ। तर प्रधानमन्त्रीले संसदको रोस्टमबाट भारतका भूमिहरू समेत नेपालद्वारा मिचिएको भन्ने जुन अभिव्यक्ति दिएका छन् त्यो अभिव्यक्ति पछि झन् यसको तीव्र आलोचना पनि भइरहेको छ। किनभने नेपालले भारतको कुनै पनि ठाउँको भूमि बिच्न सक्दैन, भूमि अघेट्न सक्दैन, हडप्न सक्दैन भन्ने खालका विषयहरू पनि जोडेर आएका छन् र सीमा भेदहरूको एउटै स्वर छ, नेपालले भारतको कुन ठाउँको सीमा मिच्यो हामीलाई अहिलेसम्म जानकारी छैन भनेर सीमाविदहरूले बताइरहेका छन्। त्यसैले गर्दाखेरि तर यस विषयमा अनौपचारिक अप्रत्यक्ष रूपमा प्रधानमन्त्री बालेन्द्र शाह ब्याक हटिसकेको पनि पाइएको छ। यद्यपि विपक्षी दलहरूले संसदमा आएर माफी माग्नुपर्ने होइन भने संसदको रेकर्डबाट यो विषयलाई हटाउनु पर्ने आफ्नो मागहरू राख्दै आएका छन्। पूर्व तयारी बिना बोलिएका केही शब्द र वाक्यांशहरूले आफैलाई गल्पासो भएको छ यतिखेर प्रधानमन्त्रीका लागि। तर अब सीमा विवादको विषय चाँडोभन्दा चाँडो टुङ्गिनु पर्दछ। तर भारतले भनेको छ, जुन नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार भनिएको छ। किनभने प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा लिपुलेग, लिम्प्याधुरा मामिला, इङ्ल्यान्ड बेलायतले पनि सरकार राख्नुपर्छ भन्ने अभिव्यक्ति समेत दिएका थिए। किनभने तत्कालीन इस्ट इन्डिया ब्रिटिसहरूले 1816 सुगौली सन्धि ताका गरेका यी सीमाका विषयहरू र उसँगका केही तथ्य र प्रमाणहरूका विषयमा पनि नेपालले खोजबिन खोजबिन गर्ने बालेन्द्र शाहको जुन भनाइ थियो यस भनाइमा भारतले चाहिँ त्यसमा अस्वीकार गरेको छ। आज हामी यो विषयमा नेपाली बहसमा चर्चा र परिचर्चा गर्न चाहन्छौँ। मानव अधिकार आयोगको जुन किसिमको प्रतिवेदन छ त्यो प्रतिवेदनमा निकै ठुलो यतिखेर चलखेल अर्थात् रस्साकस्सी चलिरहेको छ, किनभने नेपालको संवैधानिक अङ्गले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अर्को सुचारनाटा छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले जुन किसिमको रेट दायर गरेका छन् त्यो रेट दायर भइसके पछाडि यसमा अब अदालतले के गर्छ त्यो पनि एउटा कानुनी प्रश्नहरू उब्जिएका छन्। आदरणीय श्रोतामा तपाईँलाई जानकारी गराउन चाहन्छु। क्लिन चिटको पर्खाइमा छन् पूर्व गृहमन्त्री सुदन गुरुङ। गृहमा फर्काउने बालिनको चाहना छ भने रवि लामी छानेको अनिच्छा भएको विषय पनि यतिखेर आइरहेको छ। दोषी वा निर्दोष प्रमाणले पुष्टि गरेकै आधारमा प्रतिवेदन बुझाउने तयारीमा छौ। यसमा इफ बट भन्दा पनि दोषी विपृष्ट रूपमा दोषी निर्दोष भए कारण सहित निर्दोष भनेर सिफारिस गर्ने छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताउनु भएको छ। आदरणीय श्रोता, थपिएको समयमा समितिबाट प्रतिवेदन आएपछि
6: डिप्लोमेसी टकबाट डिप्लोमेटिक हिसाबले नै सेटल गर्नुपर्छ र परेको खण्डमा यो त विवाद यो सीमा विवाद त यथार्थ हो नि त। यो आजको दिनमा मात्र होइन हिजो पहिल्यैदेखिको कुरा छ र परेको खण्डमा हामीले ब्रिटिस गभर्मेन्टसित भए पनि हामी त्यहाँसम्म पनि पुग्नुपर्छ भन्ने आशय हो। र परराष्ट्र मन्त्रालयको तपाईँले एउटा नोट हेर्नुभयो भने सीमा विवाद अहिलेको विषय होइन, पटक पटक भनौँ न अघिल्ला सरकारहरूले पनि म चाहिँ त्यसपछि अलिक बढी यो के भइरहेछ भनेर स्टडी गर्दाखेरि जस्तो अघिल्ला सरकारहरूले पनि डिप्लोमेटिक नोटहरू यो सीमा विवादमा पठाइराखेको होइन, अनि त्यसमा भारतले भनौँ न रिसेन्ट 2025 अगस्त 20 पठाएको कुटनीतिक नोट र मे 3 जस्तो लाग्छ मे 3 या मे 5 हाम्रो यो राष्ट्रपतिको सरकार आएपछि पठाएको कुटनीतिक नोटमा अक्षरश के पनि फरक छैन के सेम कुरा भारतले भनिराखेको छ। भनेपछि कति विषयहरू यथार्थ हो, त्यो यथार्थ विषयलाई अब हामीले कसरी सेटल गर्ने भन्ने चाहिँ आजको आवश्यकता हो। र यही विषयमा म चाहिँ त्योभन्दा पनि धेरै चाहिँ अब सभापतिजीको भारत भ्रमणलाई पनि जोडेर र उहाँलाई जुन हिसाबले एउटा स्वागत गरिरहेको स्थिति छ र अहिलेसम्म कहिले पनि उठ्न नचाहेको विषय र हिजो म भारतीय एकजना नेताको क्लिप हेरिराखेको थिएँ, उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि सीमा विवाद छन् अब हामीले डिप्लोमेटिक हिसाबले टेबल टक गरेर यो विवादलाई टुङ्गाउनु पर्छ भनेर भनिरहनु भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेजी यतिखेर भारत भ्रमणमा हुनुहुन्छ होइन, 5 दिने भ्रमणमा हुनुहुन्छ। तर अब सीमाको मुद्दा उठिसके पछाडि जब प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा बसेर यसमा केही तद्दशी तथ्य प्रमाणका हिसाबले बेलायतसँग पनि कन्सर्न गर्न सक्नुपर्छ वा गर्नुपर्ने हुन सक्छ, हामीले त्यहाँ पनि जुन किसिमले हामीले त्यो विषयमा पनि अगाडि बढाएका छौँ कारवाही प्रक्रिया भन्दै गर्दाखेरि भारतका नेपालको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता हामी स्वीकार्दैनौँ भनिदिनु भएछ क्या, यो त बल्झियो नि त झन् यो मुद्दा होइन।
6: अनि यो यस्तो छ अब यसलाई हामीले कति बल्झियो या कति अल्झियो भन्ने विषयमा जानुभन्दा पनि यसलाई टुङ्गोमा लाउने कि नलाउने भन्ने छ। र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नीति चाहिँ म अहिले के देख्छु र सभापतिले पछिल्लो समय भारत भ्रमणमा रहँदै गर्दा त्यहाँका केही शीर्ष नेताहरूसित भेट्दै गर्दाखेरि सीमाको विषयलाई चाहिँ अब टुङ्गाएर हामी सीमाको विषय मात्र होइन अब चाहिँ विकास साझेदार पनि हुनु

0: र बोल्ने मात्र होइन, यो विवाद छ भने यो विवादलाई सेटल गरौँ न त भनेर सभापतिजीले जसरी एउटा एजेन्डा राखिरहनु भएको छ, त्यो लगायत अन्य विकासका कुराहरू, विकास साझेदारमा हामी कसरी अगाडि बढ्न सक्छौँ, दुईवटा छिमेकी देश हो, दुईवटा छिमेकी देशले अब भारत आफै पनि यति यति धेरै ग्लोबल पावरमा आइसकेको छ, त्यस्तै गरेर चाइना आफै नै अगाडि बढिराखेको छ, यो दुईवटा ठुल्ठुला छिमेकीको बिचमा नेपालले चाहिँ कसरी एउटा पुल भएर काम गर्न सक्छ, कसरी एउटा ब्रिज भएर काम गर्न सक्छ, र नेपाल आफै सक्षम भएर कसरी फ्लरिस गर्न सक्छ भन्ने पनि अबको एजेन्डा हो. र यसको एउटा महत्त्वपूर्ण पाटो चाहिँ विवाद छन् भने यसलाई डिप्लोमेटिक कूटनीतिक तवरबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो. हामी सदियौँदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि, र कयौँ पटक भारतसँगको अगाडिका सरकारहरूले गरेको कूटनीतिक प्रयासमा उहाँहरूले शीर्ष नेताहरूसित भेटघाटै नदिइराखेको अवस्था होइन, यो अवस्थामा थोरै पर्सेप्सन चाहिँ चेन्ज भएको जस्तो देखिन्छ भारतको. त्यो पर्सेप्सन किन भन्दा, हिजो जसरी रवि लामिछाने सभापतिजीलाई चाहिँ एउटा स्वागत गर्यो, शीर्ष नेताहरूसितको भेटघाट देखिन्छ, र यसले काहीँ न काहीँ पोजिटिभ एउटा शक्तिशाली सरकार बन्दै गर्दाखेरि हरेक देशले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक भएको छ, र कयौँ समस्याहरू अब टुङ्गेर जान्छन् कि भन्नेमा म आशावादी पनि भएको छु. र विशेष कुरा त अब सभापति फर्केपछि अझ बढी यसमा हामीले खुलेर बोल्न सक्ने र आफ्नो के विषय भएको थियो त्यहाँ ठ्याक्कै त्यसका विषयमा अझ प्रखर रूपमा राख्न सक्ने अवस्था चाहिँ अझ त्यतिखेर बन्छ.
1: होइन भास्कराजी, अब तपाईँ सत्ताधारी दलको एउटा सांसद हुनुहुन्छ होइन, समितिको सभापति हुनुहुन्छ, तपाईँलाई थाहा छ जुन बालेन्द्र साहब बालेन यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अस्ति संसदमा जुन ढङ्गले उपस्थित हुनुभयो, सभामुख पनि एकपटक अलमलमा परे जस्तो, यो एकदम चकमा दिएको जस्तो, त्यसपछि उहाँले चाहिँ हात उठाउनु भयो, रोस्टममा जानुभयो, रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सरेक हुनुभयो होइन, केही अन्य कुराहरू पनि उहाँले बोल्नु भएको छ, म अहिले यी धेरै विषयहरूलाई चाहिँ कोट्याउन चाहिन, तर जुन किसिमको यो अभिव्यक्ति पछि आज बजेट बारे छलफल हुनुपर्ने हो सदनमा होइन, हाम्रो बजेट कस्तो बन्ने, बजेटको आकार चाहिँ बढेको छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिने होइन, जनताका समस्याहरू चाहिँ के हुन्, नागरिक मैत्री बजेट भयो कि भएन, एउटा निम्न वर्गले चाहिँ यो बजेटलाई स्वागत गर्यो कि गरेन, यी यावत कुरामा चाहिँ छलफल हुनुपर्ने विषय थियो आज. तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि आज विपक्षीहरू भन्दैछन् राजीनामा मात्र दिएर हुँदैन, राष्ट्रघाती अभिव्यक्तिको कारणले गर्दाखेरि कारवाही गर्नुपर्छ भन्ने ढङ्गले उहाँहरू उफ्रिरहनु भएको छ सदनमा. सदन त अब त यो के भयो, भार मैलो भयो नि त सदनमा.
0: अनि यसो छ, यो भार भैलो हुँदैन, यसलाई मिलाएर सङ्घलाएर जानुपर्छ. जस्तो सदन सुरु भएको
1: आज होइन, त्यहाँ त खतरा खतरा एक्सनहरू भइरहेको छ नि त संसदमा, हामी त तपाईँ त प्रत्यक्षदर्शी हुनुहुन्छ, हामी त यहाँ भिडियोबाट नि हेरिरहेको छौँ नि त.
0: हजुर, यो इन्ट्रेस्टिङ छ, जस्तो सुरुदेखि नै होइन सदन जुन हिसाबले चल्नुपर्ने थियो त्यो हिसाबले चलिरहेको छैन. हिजोको दिनमा म एकै मिनट पछि प्रधानमन्त्रीको के अरे प्रश्नोत्तरमा आएँ, त्योभन्दा पहिला त प्रधानमन्त्रीजीले के पनि भन्नुभएको थिएन होइन, सो वा सदनमा पनि नगएको होइन, गइरहनु भएको थियो. त्यतिखेर विपक्षीले एउटै मात्र मुद्दा बनायो जुन बनाउनु पर्ने नै थिएन, बालेन्सा कतिखेर आउने, प्रधानमन्त्री कहिले आउने, कहिले आउने, कहिले आउने भन्नुभयो होइन. सो प्रधानमन्त्री आउनुभयो र आउँदाखेरि चाहिँ यो पार्लियामेन्ट्री प्र्याक्टिसमा संसारैभरि कस्तो हुन्छ भन्दाखेरि, एउटा चाहिँ हाम्रो नियमावलीले गाइड गर्ने विषय भयो, नियमावलीमा प्रश्नोत्तर राखेको छ, त्यसमा टाइम लिएर टाइम बाउन्ड राखेर प्रश्नोत्तर गर्ने, र कहिले काहीँ प्रधानमन्त्री अकस्मात के अरे पार्लियामेन्टमा उपस्थित भएर सभामुखसित म बोल्न चाहन्छु भनेर समय माग्दा या समसामयिक विषयमा म आफ्नो धारणा राख्न चाहन्छु भन्दाखेरि यसलाई त अझ मोर डेमोक्रेटिक प्र्याक्टिसकै रूपमा लिनु पर्यो. र विपक्षीले एउटा उठाउँदै आएको एजेन्डा चाहिँ प्रधानमन्त्रीज्यू धारा 76 अन्तर्गत यो सदनप्रति यो संसदप्रति जवाफदेही हुनु भएन भन्ने विषय पनि एकदमै उठाइरहनु भएको थियो होइन. त्यो विषयमा त उहाँले आएर म आफै आएर म बोल्छु ल मलाई प्रश्न गर्नुहोस् म जवाफ दिन्छु भन्ने हिसाबले उपस्थित हुनुभयो. त्यसले गर्दाखेरि चाहिँ उहाँको लोकतन्त्रप्रतिको प्रतिबद्धता धारा 76 जुन संविधानको धारा 76-10 विपक्षीले उठाइरहनु भएको थियो महिनौदेखि, त्यही कारणले पनि सदन हाम्रो कति अवरुद्ध भएको थियो तपाईँले हेरिराख्नु भएको थियो होइन. सो त्यो त्यसको हिसाबले चाहिँ त्यसलाई एउटा पोजिटिभ उसमा लियौँ। बाँकी प्रश्नोत्तर कार्यक्रममा के भयो त्यस पछाडि अब विपक्षीले कसरी प्रस्तुत गरिराख्नु भएको छ त्यो पनि सबैलाई जब जायो।

0: म चाहिँ कति मात्र भन्छु भन्दाखेरि समस्या छन्, समस्या नभएको होइन, समस्या छन्। समस्यालाई कतिसम्म चाहिँ मिडियामा या त सामाजिक सञ्जालमा उछाल्ने कि अब यसलाई डिप्लोमेटिक टावरबाट सेटल गरेर जाने भन्दाखेरि म चाहिँ यसलाई अब अझै धेरै हामी मिडिया र सामाजिक सञ्जालमा मात्र यो विषय उठान गर्नुभन्दा यो विषय कूटनीतिक पहलबाटै बैठान हुने विषय हो। विषय उठान गर्नु मात्र ठुलो कुरा होइन, यो विषयलाई राष्ट्र स्वतन्त्र पार्टीको अब ठुलो जिम्मेवारी छ र प्रधानमन्त्री सरकार सबैको ठुलो जिम्मेवारी के छ भन्दाखेरि आज विषय उठान भयो, यसको बिचमा विवाद भएको छ, यो विषयलाई कसरी बैठान गरेर यसको निष्कर्षमा पुग्नुहुन्छ त्यो चाहिँ महत्त्वपूर्ण हो। र निष्कर्षमा पुग्नुभन्दा पहिले म धेरै तर्कबाजी या त यस्तो भएको थियो उस्तो भएको थियो भनेर म त्यतातिर कतै गइनँ। विषय छ, समस्या छ, अब समस्याको समाधान हुनु पर्यो र त्यसका लागि सर्टेन टाइम डिमान्ड गर्छ। त्यो टाइमसम्म चाहिँ हामीले कसरी समस्या समाधान गर्छौँ त्यतातिर उन्मुख हुनु पर्यो र एउटा भनिन्छ नि कूटनीतिक रूपले चाहिँ सभापतिको भ्रमण अहिले एउटा जुन स्वागत योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ र पछिल्लो समयमा कयौँ नेताहरूलाई भेटै नदिने नेताहरूले पनि जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वास पात्र मानिनुहुन्छ उहाँले कसैलाई पनि भेट्नु भएको थिएन नि त, हाम्रा पुराना दलका शीर्ष नेताहरू कसैलाई पनि भेट्नु भएको थिएन।
1: नेताहरू त अब भेटघाटका लागि वातावरण बनाउनका निम्ति भेट्नका निम्ति उही चाहिँ होइन घाँसबास उतै बसेको पनि हामीले पाएका थियौँ, लामो समयसम्म बस्दा पनि भेट्न पाएका स्थितिहरू पाएका थियौँ होइन, त्यसमा चाहिँ सुधार हुँदै गएको छ। यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको एउटा आफ्नो अडान लिएको छ राष्ट्रियताको विषयमा त्यसमा चाहिँ दुई मत रहेन, तर सीमाको विषयलाई कतै यो डाइभर्ट गराएर एउटा मुद्दालाई डाइभर्ट गराएर लिपुले कालापानी लिम्पियाद्वारा नाबिगुन्जी कुटीको मुद्दालाई चाहिँ ओझेलमा पार्ने प्रयत्न त कतैबाट हुँदै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई चाहिँ बचाउ गर्ने गरी जसरी उत्रिनु भएको छ यो कुराले कतै हामी अतिक्रमणकारीको संज्ञामा त जाँदैनौँ भन्ने खालका चाहिँ चिन्ताहरू प्रकट भएका छन् क्या आवाज
0: कुराजी। त्यसमा चाहिँ म के भन्छु भन्दा यो त तपाईँको यो यो रेडियो कार्यक्रम यति धेरै नागरिकले सुन्नुहुन्छ, हरेक नागरिकलाई म के आग्रह गर्न चाहन्छु भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि तपाईँहरूले त्यो किसिमको संशय राख्दै नराखिदिनुहोस् एक, र अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले सीमा विवादका बारेमा पनि हाम्रो वाचापत्र सय दिने कार्यसूची लगायत नीति तथा कार्यक्रम सबैमा यो विषयलाई उठाएर आएको छ भने पछाडि हामीले एउटा लय पक्रिन खोजेका छौँ, एउटा चुनावी एजेन्डा बनाएर हामी खतरा राष्ट्रवादी हो भनेर हिजोको दिनमा राष्ट्रिय घाती काम गर्ने नेताहरू पनि हुनुहुन्छ, त्यसको पनि रेकर्ड त छ, त्यसको पनि सबै विषयको इन्स्टिट्युसनल मेमोरी त यो सरकारसित त छ नि, तर हामी के चाहँदैनौँ भन्दाखेरि बाहिर देखिनलाई चाहिँ खत्रै राष्ट्रवादी बन्ने तर भित्र काम नगर्ने भन्दा पनि बाहिर अलिअलि विवाद आउलान् तर भित्र हामी यसलाई टुङ्गोमा लाउनेमा पुगेका छौँ। र टुङ्गोमा लाउने सीमा विवाद टुङ्गिने कसरी त भन्दाखेरि भएका छिमेकीलाई पनि भड्काएर टेबल टकको वातावरणै नबनाएर भन्दा त्यो दुई पक्ष बसेर यसको बारेमा छलफल गर्नलाई टेबलमा त बस्न पर्यो। र पछिल्लो समय तपाईँले हेर्नुभयो भने ल भनौँ न के अरे प्रबुद्ध व्यक्तिहरूको एपिजी ग्रुप बनिएको थियो, त्यो ग्रुपले बनाएको प्रतिवेदनहरू थियो, प्रतिवेदनहरू किन सार्वजनिक भएन होइन, भनेको कति ठाउँमा भेटवार्ता गर्दाखेरि कोसित भेटिरहनु भएको छ प्रधानमन्त्रीले भन्ने थाहा पनि हुँदैन थियो कि, अहिले त एटलिस्ट परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयको प्रेजेन्समा त्यहाँनेरि कूटनीतिक एउटा पोलिसी बनाएर यसरी भेट्नुपर्छ भनेर त्यो सामूहिक भेटघाटहरू भइरहेछ जुन कुरा परराष्ट्र मन्त्रालयलाई थाहा हुन्छ, नत्र त को नेताले के का लागि भेटिरहेछ, उसले व्यक्तिका लागि भेटिरहेछ कि उसको व्यक्तिगत महत्वाकांक्षाका लागि भेटिरहेछ कि राष्ट्रको महत्वाकांक्षाका लागि भेटिरहेछ भन्दाखेरि हामीलाई थाहा पनि हुँदैन थियो के को लागि भेटिरहेको, किनभने भेटघाटहरू कसैको बेडरुममा हुन्थ्यो कसैको होटलमा हुन्थ्यो होइन। यो कुरालाई चिरेर एउटा कूटनीतिक हिसाबले नेपाललाई सोभरिन देश र यसको सार्वभौम देशको आधारमा नेपाल भनेर हामीले चिनाएर त्यो लेभलको एउटा डिप्लोमेटिक हिसाबले भनौँ न स्विच गर्दैछौँ, त्यो पहिला जे भइरहेको थियो त्योभन्दा फरक तरिकाले हामीले यसलाई अगाडि बढाइराखेका छौँ भने केही टाइम चाहिँ दिनुपर्छ, बेनिफिट अफ डाउट दिनुपर्छ र त्यसपछि हामी पनि के कुरामा क्लियर छौँ भन्दाखेरि विवादहरू छन् भने यी विवादहरू समाधान हुनु पर्यो र हिजोको दिनमा यी कयौं ठाउँमा जो अहिले विवादित ठाउँ भनेर आएका छन् यी कयौं ठाउँमा राज्यको अनुपस्थितिका कारण जे जे भएको छ राज्यको अनुपस्थितिका कारण हो र राज्य त्यहाँ कसरी उपस्थित हुने भन्ने विषयमा बजेटमा पनि दार्चुलामा ट्र्याकै खोल्ने नेपालकै साइडबाटै ट्र्याक खोल्ने भन्ने विषय पनि समेटिएर आएको छ भन्दा हामी धेरै विषयमा जानकार छौँ धेरै विषयलाई उठाएर अब यसलाई कसरी सेटल गरेर जानुपर्छ भनेर एउटा पहल पनि गरिराखेका छौँ र त्यो काममा हामी लागिराखेका छौँ।
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र देशैभरि सुनिरहनु भएको नागरिकलाई पनि केही समय राष्ट्रिय स्वतन्त्रमाथि विश्वास गरिदिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
1: थ्याङ्क यू भेरी मच। नमस्कार।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
2: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
5: वने ए दुई किन डोला हौ केबिट बाल्यो
6: मुंगुर बाल्ने घाटै लाल त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
5: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
7: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
8: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो
1: हाम्रो बेसमा राजनैतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ जीवनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
10: हजुर धन्यवाद नमस्कार
1: अब नेपाल भारतको सम्बन्धको कुरा गर्दाखेरि सीमाले पटक पटक घाउ बल्झिन्छ होइन कहिलेकाहीँ लिपुलिक दुख्छ नाभि दुख्छ गुन्जी कुटी लिम्पियातुरा कालापानी दुखिरा हुन्छ अहिले त अब नेपालका प्रधानमन्त्रीज्यूले फेरि अर्को घाउ बल्झाइदिनु भयो नेपालका हरेक सिमाना तिनै क्षेत्रबाट भारतले घेरेको छ तर नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विषयलाई चाहिँ संसदको रोस्टमबाटै उठाइदिनु भयो यसले अब हाम्रो अन्तर्राष्ट्रिय छविलाई चाहिँ कहाँसम्म पुर्यायो वा चाहिँ यो पोजिटिभ सेन्सबाट बुझ्दाखेरि यो के भयो र यसले चाहिँ नकारात्मक असर कस्तो पार्न सक्छ
10: पोजिटिभ सेन्सबाट बुझ्दाखेरिमा उहाँको जुन परराष्ट्र मन्त्रालयले भनेकै कुरोलाई हामीले मान्यौँ वास्तवमा यथार्थ पनि त्यही हो कि चाहिने के भनेदेखि 10,000 दुवैतिर स्थानीय नागरिकले अलिकति खेतीपाती बढाएर अतिक्रमण गरेर बसेका छन् त्यो दुवैतिरकाले छन् तर त्यो सेन्समा त्यो अर्थमा उहाँले भन्नुभएको भन्ने चाहिँ संसदमा पोलेको कुराको हामीले रेकर्ड सुन्दाखेरिमा अथवा हेर्दाखेरिमा पनि त्यो दिन हेर्नेहरूले प्रत्यक्ष सुनेका छन् देखेका छन् त्यस्तो देखिँदैन त्यस कारणले मेरो भनाइ चाहिँ के हो भने त्यो सत्य नै भए तापनि सत्य नै भए पनि अप्रिय बोल्नुहुन्न त्यो प्रधानमन्त्रीको चाहिँ नि स्तरमा पुगेको मान्छेले यस्तो संवेदनशील विषयमा भू राजनीतिक शक्ति चाहिँ नि सँगको सम्बन्धमा असर पार्न सक्ने सक्ने के अरे कुरामा त्यसरी चाहिँ हल्का रूपले चाहिँ त्यसरी त्यो बोल्नै नपर्ने किनभनेदेखि चाहिँ हाम्रो सीमा समस्या भने त त्यो बोर्डरको दुईतिर भएको नागरिक स्तरबाट खेती किसानी गरेका इन्करेजमेन्टको कुरा होइन, राज्यले गरेको इन्करेजमेन्टको कुरा गर्दैछौँ हामी। राज्यले गरेका इन्करेजमेन्टमा पनि 97-98% चल्टिसकेको छ। त्यो खालि टुङ्गो लाग्न के अरे निर्णयमा पनि संयुक्त टोलले गरेर त्यो एउटा बुकमा चाहिँ आइसकेको कुरो छ, त्यो लिपिबद्ध भइसकेको कुरो छ, हामीले उनीहरूले मन्जुर। अब सबभन्दा ठुलो लिपुले लिम्पिया धुरा र काला पानीको छेउको विवाद हो, त्यसपछि सुस्तामा नारायणले धार परिवर्तन गर्दाखेरि पनि हुने कुरा हो, यस्तै एक दुई ठाउँको कुरा बाँकी छ, धेरै ठाउँ बाँकी छैन। र यस्तो विषयमा जुन विषयको चाहिँ कुरा उठाएको छ त्यसमा मात्रै फोकस भएर उहाँले चाहिँ नि अब हामी वार्ता गर्छौँ, वार्ता गरेर टुङ्ग्याउँछौँ, कुटनीतिक माध्यमबाट कुराकानी भइराखेको छ भनेको भए हुनेमा उहाँले अनावश्यक रूपले जोड्नुभयो र यसले एउटा चाहिँ विवाद तरङ्ग सिर्जना गर्यो, त्यो उहाँलाई पनि राम्रो भएन, देशलाई पनि राम्रो भएन।
1: भनेपछि विपक्षीले त अब संसदमा रोस्टम घेराउदेखि लिएर उहाँको राजीनामाको पनि माग गर्दैछ, यतिसम्म एमालेले त के भन्दैछ भने उहाँले राजीनामा दिएर मात्र होइन राष्ट्रघाती अभिव्यक्ति प्रति उहाँ प्रति कारवाही हुनुपर्छ भन्दैछ।
10: अब विपक्षीले त भन्ने नै भयो होइन, अब विपक्षीले पनि अब त्यो थुप्रो ऐन कानुनहरू बजेट भाषण पास गर्नु छ अब सारा कुराहरू चाहिँ नि ऐन कानुनहरू आफ्नै के अरे ऐन कानुनहरू थुप्रो चाङ लाएर आउँदैछ सरकारले, यो बखतमा अब निरन्तर अवरोध गरिरहेर चाहिँ एक दिनको अवरोध भनेको चाहिँ त्यो एउटा सिम्बोलिक पनि हुन्थ्यो, त्यस कारण अवरोध नगरिकन अरू नै माध्यमबाट विरोध गरे राम्रो हुन्थ्यो। त्यसमाले अब संसदै अवरोध गरिरहँदाखेरिमा अनावश्यक मुठभेडको सिर्जना हुने, सत्तापक्षलाई पनि चाहिँ बहाना मिल्ने, अब विपक्षको बाहेकै गरेर भए नि हामी संसद चलाउँछौँ।
1: संसदमा त पारदर्शी देखिएको छ नि त जैनेन्द्र जीवनजी, होइन कतिले फ्लाइङ किक हान्दैछन्, होइन कतिले माथि बेन्च माथि उक्लिएर चाहिँ हान्दैछन्, होइन
10: त्यस कारणले अब त्यस्तो गर्दै के हुन्छ भने त्यस्तो अभद्र व्यवहार गर्ने पनि निस्कन्छन् एक दुईवटा, र त्यसको दोष चाहिँ सम्पूर्ण विपक्षले बोक्नुपर्छ। विपक्षको नेता त त्यस्ता होइनन् अघि, तर उहाँका सबै सांसद त त्यस्तो छैनन् भन्न सकिँदैन।
1: संसदको दृश्य त अहिले बजेटमा छलफल हुनुपर्ने हो, होइन व्यापक रूपमा चाहिँ नियम कानुन विधेयक बनाउने कुरामा छलफल हुनुपर्ने हो, तर बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले चाहिँ यो विषयलाई डाइभर्ट गर्न खोजिदिनु भयो त्यसो भए।
10: उहाँले खोइ अब म त त्यो उहाँको चाहिँ अलि अपरिपक्वता भन्छु, डाइभर्ट गर्नु खोजेकै पनि होइन। अब देख्नु भएन त्यो दिन चाहिँ उहाँ चाहिँ कुनै कार्यसूची नै थिएन, उहाँ आउने आउनु त भनिरहेका थिए, तर आउने पनि एउटा चाहिँ सूचना दिएर यो दिन प्रधानमन्त्री आउनुहुन्छ भनेर 3 दिन अगाडि चाहिँ प्रश्नहरू लिएर उहाँले पनि तयारी गरिकन लिखित तयारीका साथ आउनुपर्ने चलन थियो, तरिका पनि त्यही हो, तर उहाँ चाहिँ एकदम क्याजुअल्ली आकस्मिक रूपले चाहिँ नि थाहै नदिकन आउनुभयो, समय माग्नुभयो, एकछिन अक्कन बक्क पर्नुभयो सभामुख पनि, त्यसपछि समय दिनुभयो र त्यसपछि त्यति भन्नुभयो र हिँडे पनि हाल्नुभयो फटाफट फेरि है। यो चाहिँ अलिकति उहाँले चाहिँ संसदलाई भन्दा आफ्नो चाहिँ च्याम्बरमा बसेर
1: गरेर
10: अपरिपक्व भनेर त्यही हो, अनुभवको कमी, अपरिपक्वता भनेर त्यही हो।
1: अब क्लासमा गृह कार्य गर्दाखेरि वा चाहिँ कुनै एउटा स्टुडेन्टले बोल्दाखेरि त 2-4 पटक सोच्नुपर्छ, त्यो त एउटा देशको मामिला हो नि त, होइन राष्ट्रको मामिला हो, सम्प्रभुताको मामिला हो, सार्वभौमिकताको मामिला हो।
10: प्रधानमन्त्रीले बोल्ने सीमा समस्या जस्तो कुरोमा त्यो एक त लिखित बाहेक अर्को कुरो त्यसमा धेरै बोल्नै हुन्छ।
1: तर अहिले अब सीमा विवाद सम्बन्धी जुन किसिमले भारतले पनि केही कुराहरू उठाइरहेको छ, होइन इङ्ल्यान्डको सहभागिता वा तेस्रो देशको सहभागिता हामीलाई मान्य हुन सक्दैन भनेर हिजै मात्र चाहिँ भारतकै एकजना नेता होइन बोल्नु भएको छ, अब यो कुराले चाहिँ यो मुद्दालाई अलिकति बढी बल्झायो कि अब यो समाधान उन्मुख जान सक्छ।
10: अब एउटा कुरो चाहिँ राम्रो के भएको छ भने पहिले हामीले लेखुलेखकै विषय अनि नोट पठाउँथ्यौँ, कुराहरू गर्थ्यौँ, वास्तै नगरेर बसेको चाहिँ देखिन्थ्यो, होइन हामीले थाहा भोगेकै कुरा हो त्यो। अनि त्यसपछि अब अहिले आएर कमसेकम रेस्पोन्स गरेको छ, हामीले उठाएको कुरोमा उसले रेस्पोन्स गरेको छ र उसले के भनेको छ भने तेस्रो पक्षको मध्यस्थता स्वीकार्य छैन भनेको छ, खास गरी त्यो इङ्गित गर्यो कि होला भने बेलायतलाई हामीले भन्यौँ, बेलायतलाई प्रधानमन्त्री भन्दाखेरिमा पनि मध्यस्थ गर्दै हाम्रो बिचमा सीमा विवादको विषयमा हामी दुईजनाले मिल्न नसकेको कुरोमा तिमी मध्यस्थ गर्दै भने होइन नि, त्यो अर्थमा बुझ्नुहुन्न, त्यो हुँदा पनि होइन, त्यो मध्यस्थताको हदसम्म पुग्नुपर्ने स्थिति पनि आएको छैन, हामी दुई छैरी बसेर द्विपक्षीय वार्ताद्वारा नै हल गर्छौँ, 98% हल भइसक्यो, बाँकी 2%को लागि अडुला गुहार्नु पर्दैन, अडुला गुहार्ने भने त शत्रुगत छिमेकी भएर त्यसमा चाहिँ नि अन्तर्राष्ट्रिय जगतले नै हस्तक्षेप गर्नुपर्ने भएर पो उपभोग गर्ने हो त, हामीले त त्यो गर्ने होइन, त्यो हामी दुई फेरि मिलेर बस्न गर्न सक्छौँ, त्यो खालि एउटा ब्रिटिस इन्डियाको पालाको कुरा भए हुनाले र हाम्रो पक्षमा चाहिँ नि जाने प्रमाण चाहिँ ब्रिटिस सङ्ग्रहालयमा म्युजियममा ब्रिटेन सरकारसँग अझै छ कि त्यो भए उपलब्ध गराइदेऊ भन्ने अर्थमा भन्या हो त्यो. उहाँले त्यति स्पष्ट पार्न सक्नु भएन क्यार. र इन्डियन साइडले पनि जुन विपक्षले नै सल्टाउने भन्ने कुरा त्यसमा आपत्ति गर्नुपर्ने कुरा केही छैन.
1: तर अब यो सीमाको विवाद चाहिँ लामो समयदेखि बल्झियो नि त होइन. लिपुले कालापानी लिम्पिया धुरालाई ओजेलमा पार्नका निम्ति यी यावत खालका त्रिगडमबाजीहरू त हुँदै छैनन् कतै जीवनजी?
10: म त अब त्यो ओजेल पार्नलाई भन्ने चाहिँ गर्दिनँ, किनभने हिजो अस्ति अघि मैले भर्खर भने तपाईँलाई वास्तै गर्दैन थियो. हामीले नोट पठायो, डिप्लोमेटिक नोट पठायो, उनीहरूले लिपुले कालापानीको विषयमा वास्तै गर्दैन थिए. एकैचोटि कहाँबाट रेस्पोन्स आउँथ्यो भने बेलुका चाहिँ नि इन्डियन टिभीहरूले गोदी मिडियाले चाहिँ नि नेपाल नै ऐसा किया भनेर चाहिँ नि एकदम बङ्ग्याएर दिन्थे. अहिले त कमसेकम हामीले भनेको कुरोमा उनीहरूले रेस्पोन्स गरे. हामी यो समस्या छ, 98% 97% सल भइसके तानि 1-2% समस्या छ.
1: भारतीय कूटनीतिज्ञ एसडी मुनिले त होइन नेपालका प्रधानमन्त्रीलाई बधाई समेत दिनुभयो नि
10: दिए. एसडी मुनिको कुरा छाडौँ, उनी कहिले हाम्रो मनपर्ने कुरा गर्छन्, धेरै छ मन नपर्ने काम गर्छन्, अब उनको के कुरा भएर है. तर चाहिँ के भने एउटा रेस्पोन्स गर्यो र प्रवक्ताले आएर हामी यो समस्या छ हामी हल गर्छौँ दुई थरी बसेर भन्यो, र एउटा रवि लामिछाने त्यहाँ गएकै बेला पारेर भन्यो, त्यसलाई सकारात्मकै लिउँ.
1: तर रवि लामिछानेजीको भ्रमणलाई कसरी हेरिरहनु भएको छ सत्ताधारी दलका सभापतिको?
10: अब रवि लामिछानेको भ्रमण एउटा सुखद सङ्केत हो, किनभनेदेखि चाहिँ नि अब पहिले त प्रधानमन्त्रीलाई नै बोलाउने योजना थियो क्यार भारतको. अब त्यो मिश्रीलाई विदेश सचिव मिश्रीलाई त्यहाँ निम्तासहित यहाँ पठाउनु लागेको भए त अलिकति त्यहाँ पनि अलिकति प्रधानमन्त्रीले अलिकति कच्चा कुटनीति गरिदिनु भयो. अब देशको प्रतिनिधित्व गर्न गरेर आउनु लागेको 1 करोड 40 1 अरब 40 करोड जनताको प्रतिनिधित्व गरेर आउनु लागेको हाम्रो घनिष्ठ हामी र हामी अत्यन्त निर्भर रहेको छिमेकी को चाहिँ नि एउटा चाहिँ नि प्रधानमन्त्रीको दूतको रूपमा विशेष दूतको रूपमा आएर प्रधानमन्त्रीको निम्तो लिएर आउनलाई प्रोटोकलको हिसाबले मैले प्रधानमन्त्रीलाई मैले भेट दिन भन्नु चाहिँ त्यो त दूत हो नि. प्रधानमन्त्रीले दिएको निम्तो प्रधानमन्त्री आफै नै बोकेर आउनु त होइन नि कहिले पनि. त्यो त्यस कारणले शिष्टाचार भेटसम्म गरिदिएको भए हुन्थ्यो, त्यही शिष्टाचार भेटै हो उनीहरूले खोज्या. अब त्यो पनि नभेट्ने भनेपछि चाहिँ नि मलाई चाहिँ अब ठिक अब केही कारण त भन्न सकिँदैन, तर त्यसले पनि चाहिँ नि मिश्रीको भ्रमण रद्द गरेको हुन सक्ने मेरो चाहिँ अनुमान छ.
1: होइन भन्ने कुरा त आयो नि त,
10: उहाँ आउँदै आउनु भएन र त्यसबाट घाटा कसलाई भयो त नेपालैलाई हुन्छ. हेर्नुहोस् है, किनभने भारत त हामी माथि आश्रित छैन, हामी ऊ माथि हरेक कुरा पार भनेदेखि हरेक कुराको लागि भोलि पेट्रोल डिजेल आयात
1: गर्नुदेखि देखाउने नाममा हामी अलिक बढी नै भइरहेछौँ होइन. यसले कुटनीतिको
10: अनि अलिकति प्रतिक्रियात्मक हुन्छौँ,
1: पपुलिस्टको राजनीति अलिकति बढी भयो होइन,
10: अलिकति यो उग्र राष्ट्रवाद छाड्छौँ हामी. अब रविजीलाई चाहिँ त्यसपछि उनीहरूले बोलाएका हुन्, हामी यो नबिर्छौँ कि चाहिँ प्रधानमन्त्रीले भन्दा अगाडि रविजीको जाने चर्चा थिएन. उनले रविजीलाई बोलाए, रविजीलाई ग्रान्ड वेलकम पनि दिए, भव्य स्वागत पनि गरे,
1: राम्रो वेलकम भयो हैन जयनेन्द्र जीवनजी,
10: एकदम ग्रान्ड वेलकम भयो, जुन किसिमको वेलकम. उनलाई उनी पार्टी सभापति भए हुनाले गभर्मेन्टको तर्फबाट निन्दा गर्ने कुरो थिएन, पार्टीको तर्फबाट निन्दा गरे, पार्टीको मुख्यालयमा लगेर एकदम भिआइपी ट्रिटमेन्ट दिएर गरेका छन् है.
1: कतिपयले के भन्दैछन् भने नि नेपालको राज संस्था पछाडिको एउटा राम्रो ट्रिटमेन्ट हो भन्ने कुरा आइरहेछ क्या आज.
10: अब त्यो पनि अब मान्छेले अहिले चाहिँ के भनेदेखि अब राज संस्थाको पनि जोड दिएका छन्, भारतलाई पनि जोड दिएका छन्, अमेरिकालाई पनि जोड दिएका छन्. यो हामीले चाहिँ के भने लजिकल कुरा गरौँ होइन, अब जोड्दा
1: जोड्दैको काल भन्दा त्यस पछाडिको चाहिँ बडो राम्रो सम्मान भनेको यो भन्ने कुरा आइरहेछ क्या.
10: हो त्यो त हो, त्यो हुन त गिरिजालाई पनि पहिले सम्मान त्यति बेला दिएको थियो, गिरिजा प्रसाद कोइरालालाई पनि सम्मान दिएको थियो. अब उनीहरूको के हुन्छ भनेदेखि एउटा त अहिले नेबरहुड फर्स्ट पोलिसी भनेको छ, अर्को कुरो अब ठुलो शक्ति राष्ट्रहरूको भारत जस्तो चाहिँ नि क्षेत्रीय शक्तिको, चिन जस्तो चाहिँ विश्व शक्तिको, अमेरिका जस्तो विश्व शक्तिको के हुन्छ भने नयाँ इमर्जिङ फोर्स चाहिँ अरू कुनै मुलुक कहाँ आयो भने त्यो के हो कस्तो हो त्यो बारेमा बुझ्ने, आफ्नो कुरा बुझाउने र आफ्नो हितको लागि के गर्न चाहिन्छ त्यो गर्ने हो.
1: तर एमालेका केही नेताको भनाइ सुन्दै थिएँ म अब जाँदा जाँदै होइन, एमालेका एकजना नेताले के भन्नु भएको छ भने यो के भन्छ यो अष्टमीको बोका जस्तै त होइन कतै, यो हुन्छ त्यस्तो खालको पनि हुनसक्छ है भनेर चाहिँ उनले खबरदारी गरे पनि सुन्दै थिएँ मैले.
10: यो उहाँको कुण्ठा हो त्यो के को अहिले त्यो अहिले राष्ट्रपाललाई अथवा रविलाई बलि दिएर के लिनुहुन्छ उसलाई, जे हुन्छ हिगो कारणले परिवर्तन हुन्छ, त्यो परिवर्तनमा अलिअलि भर्थेक इन्डियाबाट हुने होला, होइन भने त यहाँको लोकल कारण नभए कुनै पनि परिवर्तन हुँदैन. अहिले 182 सिट लिएर आएको पार्टीलाई उसले सत्ताबाट आउट गर्न सक्दैन, रविलाई आउट गर्न सक्दैन। त्यसैले जब रवि चाहिँ यहाँको अब पाँच वर्षको लागि एउटा निर्णायक फोर्स हो, यहाँको इमर्जिङ शक्ति हो, अघि उदयमान शक्ति हो भने चाहिँ उसलाई बोलाएर राम्रो ट्रिट गरेर उसको बारेमा बुझ्ने, उसको पार्टीको बारेमा बुझ्ने, उसको सरकारको नीतिको विषयमा बुझ्ने, आफ्नो कुरा भन्ने त्यो अवसर गरेको हो। त्यसलाई हामीले सदुपयोग गरेर राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध बनाएर देश हितमा प्रयोग गर्न सक्यौँ भने राम्रै हुन्छ। र वेलकम चाहिँ राम्रो दिएको हो, त्यसमा भन्न कन्सु चाहिँ गर्नु पर्दैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जयनेन्द्र जीवनजी नमस्कार। राजनैतिक विश्लेषक जैनेन्द्र जीवन, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053।
12: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 98 550 26 440।
13: It's 7 o'clock, अहिले 7 बजेको छ।
14: स्वदेश FM 93.2 MHz।
15: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
16: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
17: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। दिवंगत खगिसारा चपागाई चपाईको 12 दिनको पुण्यतिथिको अवसरमा माडी पाँच ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जली स्वरूप 21 जनाले रक्तदान गरेका छन्। चपाई परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बगडा उपशाखा र मानवताका लागि रक्त अभियानको सहयोगमा मृतकको पारिवारिक निवासमा मंगलबार बिहान रक्तदान कार्यक्रम सञ्चालन भएको हो। स्वर्गीय चपाईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारले मृत्यु संस्कारसँग जोडेर मानव सेवाको भावनालाई अघि बढाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ। यसैबीच 31 स्थापना दिवसको अवसर पारी टेकमाइन्स नेटवर्क प्रणाली भरतपुरमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। 2052 साल जेठ 19 गते स्थापना भएको र माडी क्षेत्रमा पहिलो इन्टरनेट सेवा प्रदायक समेत रहेको सो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय नागरिक र कम्पनीका कर्मचारीहरू सहभागी रहेका थिए। सामाजिक कुरीति विरुद्ध विद्यालय अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम माडी नगरपालिका र जनजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति चितवनको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा 8 का 66 जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम जातीय विभेद महिला हिंसा र दाइजो प्रथा बालिका भ्रूण हत्या अन्धविश्वास र ढुङ्गीपन जस्ता विषयवस्तुमा अन्तर्क्रिया सञ्चालन भएको थियो। कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति चितवनका अधिकृत नवराज सापकोटा र रमेश राजहमालले गर्नुभएको थियो। यसैबीच कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले सामाजिक विकृति सम्बन्धी कानूनी व्यवस्था दण्ड सजाय र पीडितले कसरी उजुरी दिन सक्छ भन्ने विषय लगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो। जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा काफ्लेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी, विद्यालयका प्रधान अध्यापक अमृता केसी लगायत शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते नारायण हिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनाश भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा पारिवारिक जमघटका बेला भएको सो घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्क विक्रम शाहको हत्या भएको थियो। घटनामा गोली लागि अचेत अवस्थामा रहेका तत्कालीन युवराज दिपेन्द्रलाई जेठ 20 गते राजा घोषणा गरिएको थियो। दिपेन्द्रको पनि 2058 जेठ 22 गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको दुई संसदीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो। छानबिन समितिले दिपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्। दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। कानुनी तम्बरले अवैधिक मुद्राको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले 29 वर्षका डाक्टर पुष्पकुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 थान मोबाइल सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डाक्टर यादव भरतपुर महानगरपालिका 10 चित्रसेन टोलको एक घरको कोठा भाडामा लिएर बस्दै आएका छन्। धनुषाको हंसपुर नगरपालिका 4 का स्थायी बसोबासी डाक्टर यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टो करेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुख महबुबन केसीलाई मनोनयन गरेको छ। रासपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनित गरेको रासपा प्रवक्ता मनिष झाले जानकारी दिए। महानगरपालिका 23 बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलहट्टा स्थित घर भएका 60 वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो। उनी जेठ 18 गते दिउँसो करिब 3 बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको प्रहरीले जनाएको छ। खोजी कार्यका क्रममा आज बिहान करिब 9 बजे राप्ती नदी किनारमा चोखाल मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनापछि प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भइरहेको थियो। प्रहरीले नदी किनारबाट शव निकालेर हेर्दा मृतकको दुवै हात तथा दाहिने
खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको जनाएको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र गोहीको आक्रमण भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब केही राष्ट्रिय खबरहरू। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको छ। भाजपालाई चिन्नुहोस् अभियान अन्तर्गत नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा सो भेटघाट भएको हो। भेटघाटका क्रममा रासपा प्रतिनिधिमण्डललाई स्वागत गर्दै भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले साझा सभ्यताको सम्पदा, एकीकृत सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्ध आधारित भारत र नेपाल बीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धमाथि प्रकाश पार्नु भएको थियो। यस्ता खाले कार्यक्रमहरूले लोकतान्त्रिक संवादलाई सुदृढ गर्न र भाजपा तथा राजसपा बीचको पार्टीका संलग्नतालाई अझ गहिरो बनाउन मदत पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री मालेन्द्र शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिनुभएको अभिव्यक्तिप्रति भारत ले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देश बीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने जिकिर भारतले गरेको हो। संचारकर्मीका जिज्ञासाहरूको जवाब दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्र मार्फत सम्बोधन भइरहेको कुरामा जोड दिनुभयो। गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो 20 संयन्त्र हो। संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री मालेन्द्र शाहले संसदमा आएर माफी नमागुन्जेल काङ्ग्रेसले यही 25 जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङदेम्बेले बताउनुभयो। पार्टी रासपाले बागमती र मध्य प्रदेशका विभिन्न स्थानीय तह र ओडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको जनाएको छ। र नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवल सञ्जय राणाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बीच मंगलबार भेटवार्ता भएको छ। भेटका क्रममा मिलेर जाने विषयमा दुई नेताबीच सहमति भएको स्रोतको दावी छ। यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्ने बारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुनेहरूमध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-89 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख गरिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: अहिले श्रोता, हामी नेपाली बसमा र चर्चा गर्न चाहन्छौँ। यतिखेर नेपाल भारतको सीमा विवादको विषय एक पटक फेरि बल्झिएको छ र सीमाका समस्याहरू समाधान गर्ने गरी सरकारले जुन किसिमको प्रण गरेको छ, यो समस्या समाधान हुन्छ कि हुँदैन, र यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछाने भारतको भ्रमण हुनुहुन्छ। भारतमा उच्च स्तरीय उनले भेटघाट समेत गरेका छन् र भारतमा रहँदै गर्दाखेरि सीमाका विषयहरूमा तेस्रो देशको संलग्नता हामीलाई स्वीकार्य छैन भनेर भारतले चाहिँ यसलाई अस्वीकार गरिसकेको एउटा विषय पनि छ। यतिखेर हामीसँग कुराका निम्ति नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। महेश जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: नेपालको सीमाको विवाद हुन त पटक पटक उठ्ने गर्दछ, दस गजा क्षेत्रको विवाद पनि पटक पटक उठ्ने गर्दछ। लिपुली कालापानी लिम्पियाद्वारा नाभी गुन्जी कुटी त देशका लागि धेरै पटक दुख्छ पनि होइन, तर फेरि प्रधानमन्त्री बालिन शाहले इतिहासमै पहिलो पटक एउटा नेपाललाई अतिक्रमणकारीको संज्ञा दिने गरी नेपालले समेत भारतको भूमि मिचेको जुन अभिव्यक्ति दिनु भएको छ, त्यसमा तपाईँहरूको भनाइ के छ? एमालेको भनाइ के छ यसमा?
1: होइन, सामान्य प्रधानमन्त्रीज्यूले त्यो पनि संसदको रोस्टम प्रयोग गरेर नेपालले भारतको जमिन मिचेको छ भनेर जसरी उहाँले भन्नुभयो, यो असाध्य राष्ट्रहित प्रतिकूल अभिव्यक्ति हो। यो मुलुकको स्वाधीनता सार्वभौमता विपरीतको उहाँको व्यवहार र अभिव्यक्ति हो। यो अभिव्यक्ति जति निन्दा गरे पनि कम हुन्छ। देशको कार्यकारी प्रधानमन्त्रीले देशकै जमिनका बारेमा यति धेरै बेखबर रहेर यस्तो कमजोर र राष्ट्रहित प्रतिकूलको तर्क अभिव्यक्ति आचरण जे गर्नुभएको छ, यो असाध्यै दुःखद छ। यो उहाँले
0: नेपालले पनि भारतका कतिपय ठाउँहरूमा भूमि मिचेको छैन, त्यसो भए
1: नेपालले भारतको एक इन्च जमिन कहीँ पनि कुल्चेको छैन, मिचेको छैन, त्यो कुनै पनि तथ्यहरूले त्यो कुरा भन्दैन।
0: राष्ट्रसभाका सांसदहरूले त बगेल्टी अहिले सामाजिक सञ्जालमा जता ततै चाहिँ दस गजा क्षेत्र देखाइरहनु भएको छ नि त, होइन?
1: तर हो, यहीँनिर के देखिन्छ भने तपाईँले एउटा विषय उठाउनु भयो, प्रधानमन्त्रीजीले संसदबाट नेपालले भारतको जमिन मिचेको छ भनेर उहाँले दलिल पेश गर्नु भएपछि भारतीय पक्ष त्यहाँका विशेष जानकार व्यक्तित्वहरूले पनि यो विषयलाई उजागर गर्न थाल्नु भएको छ कि नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ। अहिलेका दिन नेपालका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो, बधाई छ प्रधानमन्त्रीजी भन्नेसम्मको भारतीय अभिव्यक्तिहरू पनि
0: हामीले उहाँले
1: स्टेटमेन्ट नै दिनुभयो सोसियल मिडिया मार्फत, र त्यसलाई जस्टिफाई गर्नका लागि प्रधानमन्त्रीजीले बोलेको कुरा गलत हो भन्ने कुरा भन्दा पनि उहाँले बोलेको कुरा चाहिँ सही हो भनेर जस्टिफाई गर्नका लागि आज राष्ट्रसभाका यति धेरै व्यक्तिहरू यसरी क्रियाशील भएका छन्। सांसदहरू र पार्टीका तलदेखि माथिसम्मका भयभरका नेता नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ भन्ने दलिललाई प्रमाणित गर्नका लागि, उहाँले बोलेको कथनलाई प्रमाणित गर्नका लागि यसरी उहाँहरू सक्रियताको साथ लाग्नु भएको छ कि लाग्छ। हेर्नुहोस्, उहाँहरू चाहिँ उहाँहरू मार्फत नेपालको जमिन एउटा ठुलो क्षेत्र, अर्थात् उहाँहरूको दाबी अनुसार भन्ने हो भने त ठुलो क्षेत्र भारतले नेपालको भारतको जमिन नेपालले कब्जा गरेर बसिएको छ भन्ने त्यस्तो खालको भान हुने गरेको सन्देश संरक्षण गर्न खोजिएको छ। यसले के देखाउँछ तर भने नेपाल दुनियाँमा, देश दुनियाँमा नेपालको पहिचान भनेको एउटा राष्ट्रवादी पहिचान हो, देशभक्त देशभक्तिपूर्ण एउटा चाहिँ त्यो नेपालीहरूमा आचरण व्यवहार रहेको
0: छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक रूपमा त यसलाई चाहिँ खासै कुनै पनि ढङ्गले चाहिँ अपनत्व लिएको छैन नि त, उसले त वास्ता नगरेको जस्तो देखेको छ नि त। अर्थ
1: यसरी भनौँ, राष्ट्रिय स्वतन्त्र पार्टी यो पनि
0: होइन,
1: उसलाई राष्ट्रिय के देखिन्छ भने तपाईँले ठिकै कुरा गर्नुभयो, यस्तो गम्भीर र संवेदनशील विषयमा आफ्नो संसदीय दलको नेता, देशको प्रधानमन्त्रीले त्यो पनि रोस्टमबाट उभिएर राष्ट्रको जमिनका बारेमा, भूगोलका बारेमा यस्तो कमजोर अभिव्यक्ति दिनुभएको छ, यस्तो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले धारणा राख्न पर्ने हो, उसले सार्वजनिक गर्न पर्ने, तर सार्वजनिक गरिरहेको छ। अमूर्त रूपमा तपाईँले हेर्नुभयो भने हिजो उहाँहरूकै दलका प्रमुख सचेतकले बोल्नु भएको हामीले सुन्यौँ, भोलिका प्रतिक्रियाहरू पनि सुन्यौँ। यो चाहिँ प्रधानमन्त्री ठिकै भन्नुभएको छ भन्ने छ। कतिले उहाँहरूका सांसदहरूले यतिसम्म कुरा भन्नुभयो कि भारत नभइदिएको भए त नेपाली जनता भोगभोगे मर्थीसम्मका कुरा गर्न थालिरहनु भएको छ। एकदमै हेर्नुहोस्, नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको मामिलामा आजको यो डिजिटल प्लेटफर्मबाट उदाएको अहिलेको शक्ति राष्ट्रपाले आजको पुस्ताहरूको बिचमा पनि देशको जमिनको बारेमा, देशको स्वाधीनता राष्ट्रियताको बारेको एउटा बुझाइ, त्यसप्रतिको प्रेम, त्यसप्रतिको सम्मानमा समेत निकै कुरा चाहिँ हल्लाइदिएको छ। निकै कमजोर एउटा चाहिँ नागरिकको तहमा भावना कमजोर बनाइदिएको छ। यसले समाजमा यस्तो पोलराइजेसन गरिदियो कि हेर्नुहोस्, यो पोलराइजेसन गर्ने विषय होइन नि त, देशको जमिनको विषयको कुरा। यहाँ त एकातिर नेपालले वास्तवमा तथ्यका कुरा, प्रमाणका कुरा सबै हिसाबले भन्यो भने नेपालले भारतको एकिन जमिन पनि कब्जा गरेको छैन। बरु भारतले पटक पटक नेपालको ठुलो हिस्सामा उसले कब्जा जमाएको छ, सीमा क्षेत्रमा नेपालीलाई दुःख दिएको छ, कतिले भोगचलनको जमिन भोगचलनको विषयमा पनि दुःख दिएको छ। कालोपानी लिम्पिया धुरामा एक प्रकारले सेनाको चाहिँ उसले आफ्नो कब्जै गरेर जमाएर बसेको छ। यो मामिलामा उहाँहरूले काम गर्नुको सट्टा जसरी अहिले चाहिँ यो यस्तो अभिव्यक्तिको ढालचोप गर्ने प्रयत्न गर्नुभएको छ राष्ट्रपतिले, यो बेठीको हजुर, यो
0: प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने खालको आन्दोलन त चलिरहन्छ। तर तपाईँले त प्रधानमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रघात विरुद्धको कारवाही गर्नुपर्छ भन्नुभएको छ नि त महेशजी।
1: म एकदम स्पष्ट शब्दमा भन्न चाहन्छु, देशको प्रधानमन्त्रीले देशको जमिनको रक्षाको बारेमा, सुरक्षाको बारेमा सामान्य स्टेप होइन कि देशको जमिनी अरूलाई दिनका लागि ऊ तयार हुन्छ भने त्यस्तो व्यक्ति देशको प्रधानमन्त्रीका रूपमा रहन सक्छ? तपाईँ, म तपाईँलाई प्रश्न गर्न चाहन्छु, यो कुनै मामिला होइन, साधारण मामिला होइन, देशको जमिनको विषय
0: होइन। उहाँले चाहिँ अब त्यो जमिनको कुरा गर्दै गर्दाखेरि कहीँ कतै नेपालकाले पनि कब्जा गरेको मैले थाहा पाएको छु प्रधानमन्त्री भइसकेपछि भनेर भन्नु भएको छ क्या उहाँले चाहिँ?
1: म फेरि पनि भन्छु,
0: जमिन दिन्छु भने होइन नि त,
1: अभिव्यक्ति हो यो, कुनै राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। उहाँले जुन ढङ्गबाट चाहिँ प्रस्तुत गर्नुभयो यो उहाँको असाध्य अपरिपक्वता, कमजोर कूटनीतिको परिणाम हो, अज्ञानताको परिणाम हो। त्यस कारणले गर्दा यसलाई धेरै नलमाइकन प्रधानमन्त्रीले संसदमा आएर तत्काल यो विषयको शब्दको फिर्ता लिनुपर्छ, माफी माग्नुपर्छ, किनकि यो विषय झन् जति तन्किन्छ यसले सोसाइटीमा नेगेटिभ, देशको जमिनको विरुद्धमा, जमिन भारतले कब्जा गरेको छ होइन कि, भारतको जमिन नेपालले कब्जा गरिरहेको छ, अतिक्रमण गरिरहेको छ भन्ने कुराको भाष्य स्थापित हुने प्रयत्नहरू विकास हुन थाल्यो। उहाँहरूको तर्फ के त यो योजनाबद्ध ढङ्गबाट भइरहेको छ, किनकि अस्तिको श्रृङ्खला हेर्दा के देखिन्छ भने भोलिपल्ट रविजी भारतको भ्रमणमा जाने, अघिल्लो दिन अलफ सडेन अचानक नियम प्रक्रिया विधि बिना नै संसदको रोस्टममा संसदमा गएर हात उठाएर, जबकि प्रधानमन्त्री हात उठाउने त्यो नियमले अधिकारै छैन, उहाँलाई त्यो सुविधै छैन, हात उठाएर बोल्न पाउने सुविधै हुँदैन प्रधानमन्त्रीलाई। सांसदले उपयोग गर्ने समय र सुविधा उहाँले उपयोग गरेर त्यो पनि सामान्य सभामुखजीले सिधै रोस्टममा आउन दिएर, अनि सांसदहरूलाई जबरजस्ती प्रश्न गरेर भनेर उहाँले रुलिङ गरेको गरे गरेर जे गर्नुभएको छ, यसको चेन, यसको जे त्यो देखिन्छ हेर्दाखेरि चाहिँ यो प्रायोजित ढङ्गबाट, नियोजित ढङ्गबाट भारतलाई कसले बढी खुसी बनाउने भन्ने हिसाबमा त्यो रविजी र बालनजीको बिचमा प्रतिस्पर्धा पो चलेको हो कि भन्ने पनि त्यो देखिन्छ। त्यसले गर्दाखेरि यसको नेपाललाई निकै ठुलो यसले क्षति पुर्याएको छ। नेपालको अन्तर्राष्ट्रिय जगतमा नेपाल एउटा चाहिँ अरू देशको जमिन कब्जा गरे राष्ट्रका रूपमा उसले चाहिँ प्रस्तुत गर्ने स्थिति देशको प्रधानमन्त्री मार्फत भएको छ। यो दुःखद कुरा, यो राम्रो कुरा होइन, यसमा अविलम्ब सच्याउनुपर्छ। बालनजीले इमिडिएट ढिलो नगरिकन संसदमा गएर, यसमा युगोको विषय होइन, मैले बोलेको कुरा ठिक छ भन्नका लागि आफ्ना चाहिँ जमातहरूलाई चाहिँ नेपालले जमिन कब्जा गरेको छ भारतको भनेर चाहिँ नाजायज तथ्यहरू संप्रेषण गर्ने, नाजायज प्रमाणहरू सङ्कलन गर्नका लागि त्यसको पक्षमा एडभोकेसी गर्न लाउने, र लाउँदा लाउँदै नेपालीहरू भारत नभएको भए भोकै मर्थ्यो भनेर बर्दिया बाँकी एउटा सांसदले बोलिरहेको हामीले सुन्या। यस्तो मान्छेहरूलाई त यो कारवाहीको विषय होइन, यो यस्ता व्यक्तिहरूलाई हेर्नुहोस् त, हामी
0: नेपाललाई चाहिँ जमिन अतिक्रमणकारी राज्यका रूपमा स्थापित गर्न खोज्यो राष्ट्रपतिले, हो
1: राष्ट्रपतिले अतिक्रमणकारी राष्ट्रका रूपमा, त्यति मात्रै भोलि भारतले भोलि भौगोलिक
0: होइन प्रधानमन्त्रीको बोली त अब अन्तर्राष्ट्रिय रूपमा त यो त एउटा दसी भन्दै न प्रमाण बन्छ नि त यो त संसदको कुरा त भोलि
1: सर तपाईँ दुनियाँमा यस्तो हेर्नुहोस् दुनियाँमा धेरै देशहरू जस्तो भारतले कयौँ देशहरूको साउथ एसियकै धेरै देशहरू छिमेकी देशहरूको उसले अतिक्रमण गरेको छ कब्जा जमाएको छ भुटानमा छ बङ्गलादेश श्रीलङ्का उसका धेरैमा सीमा समस्याहरू छ उसको अतिक्रमणको कुरा हो अब नेपाल जस्तो देशले त्यो पनि भारतको जमिन कब्जा गर्न सक्छ कब्जा गरेर बसेको छ भन्ने कुरो त सामान्य अनुमानभन्दा धेरै बाहिरको कुरा हो धेरै बाहिर कुरा हो म तपाईँलाई यति भन्छु भारतले आजसम्म यत्र कब्जा गरेर बसेको छ अरू धेरै देशहरूको पनि सीमाका समस्याहरू छन् ठुला देशले साना देशको सीमा कब्जा गरेर बसेको छ कुनै देशले आज कुनै देशका प्रमुखले मैले चाहिँ अर्को देशको जमिन कब्जा गरेर बसेको छु अतिक्रमण गरेर बसेको छु कहीँ बोलेको सुनेको छ तपाईँको राष्ट्रको हितको सामान्य न्यूनतम सामान्य न्यूनतम ज्ञान पनि नभएको व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउँदा मुलुकको स्वाधीनता स्वाभिमान राष्ट्रियता हाम्रो भौगोलिक अखण्डता माथिको यो चुनौती होइन र राष्ट्रपतिले म फेरि पनि आग्रह गर्न चाहन्छु राष्ट्रपतिले ढिलो नगरिकन राष्ट्रपतिका मान्यजीहरूले ढिलो नगरिकन यो राष्ट्रिय मामिला हो यो कुनै व्यक्ति विशेषको तपाईँ र मेरो वा एमाले काङ्ग्रेस माओवादी राष्ट्रपति भन्ने होइन हजुर यो देशको जमिनको मामिलामा हामीले कुनै दल विशेषको को नेताले के बोल्यो भन्नेबाट होइन
0: सरकारका प्रवक्ताले त बोल्नु भएकै छैन प्रधानमन्त्रीज्यूले भन्नुभयो नि त हिजो फेरि
1: होइन त्यही त मैले भनेकै प्रधानमन्त्रीजीले बोलेको अभिव्यक्ति ठिक छ भन्नका लागि सरकारी संयन्त्रको राष्ट्र मन्त्रीको गलत स्टेटमेन्ट आयो त्यसपछि हिजो तपाईँले सरकारका प्रवक्ताको यति गलत र यति कमजोर यति केटाकेटी त्यो त्यो राष्ट्रपतिकै सांसदहरूको पनि प्रतिक्रिया हेर्दाखेरि यो असाध्यै दुःखद र दयनीय र नेपाल आज उहाँले जिम्मा लिनु भएको छ जनताले उहाँलाई दुई तिहाईको मत दिएर ऐतिहासिक जनादेश दिएर सरकारको नेतृत्व गरिरहनु भएको छ अनि यस्तो खालको शैलीबाट राज्यका डेमोक्रेटिक इन्स्टिट्युसनहरूलाई सबलाई समाप्त पार्दैन अनि त्यति मात्रै होइन अब त जमिनको मामिलामा पनि यदि कमजोर अभिव्यक्ति दिएर आउँछ पर्दा भारतलाई खुसी पार्न सकिन्छ भने खुसी पार्नलाई देशको जमिन सुम्पिन तयार हुने स्थितिको सरकार अनि यो यो राष्ट्रवादी सरकार हुन सक्छ त्यो राष्ट्रघाती यसको अभिव्यक्ति यो राष्ट्रघाती चरित्रको हो भनेर अब हामी भन्न सक्छौँ भन्न पर्छ कि पर्दैन त्यस कारण म तर थप यसलाई क्षति हुन नदेऊ यो कुनै व्यक्ति पार्टीको विषय होइन यो देशलाई क्षति हुन थप नदिनको लागि प्रधानमन्त्रीले आज भोलि नै तत्काल इमिडिएट बस्ने संसदको बैठकमा उहाँले अस्ति मैले मिस्टेकली दुर्भाग्यवश मेरो अज्ञानताका कारणले गर्दा मैले यो शब्द बोले यसले यो यो हामीले कुनै पनि देशको जमिन मिटेका छैनौँ अतिक्रमण गरेका छैनौँ हाम्रा जमिनहरू रिम्पियाद्वारा कालापानी लगाएको भागमा भारतले आज पनि कब्जा गुमाएर बसेको छ त्यो जमिन फिर्ता लिन कुटनैतिक पहल गर्नुपर्छ भारतले छिटो फिर्ता गर्नुपर्छ भन्ने ठाउँमा उहाँको अभिव्यक्तिहरू आउनुपर्छ माफी माग्नुपर्छ उहाँले त्यसो भयो भने के हुन्छ भने परिस्थिति एउटा अहिले कम्ती नै शान्त हुन्छ अनि नेपाल त कस्तो भने नेपालीहरूको बिचमा कस्तो ठाउँमा पुगेछौँ हामी कुन बिन्दुमा पुगेछौँ भने नेपालको जमिनका बारेमा पनि भारतले कब्जा गरेको छ वा नेपालले कब्जा गरेको छ नेपालको जमिन त्यस्तो ठाउँको बहस हामी पुगेछौँ हजुर हाम्रो हाम्रो न्यूनतम देशको स्वाधीनता स्वाभिमान बचाउने भूगोलको हाम्रो जमिन बचाउने सन्दर्भमा पनि नेपालले भारतको कब्जा गरेर बसिराखेको छ भन्ने प्रमाणित गर्नका लागि सारा शक्ति परिचालन भएको कुरा त यो राम्रो होइन नि यसले ठिक ठाउँमा हामीलाई पुर्याउन खोजेको छैन त्यसैले सरकारले यस्तो कुराको अगुवाई पहल कदमी नलियोस् यो गलत कुरा हुन्छ यस्तो कुरा तत्काल उसले सच्याओस् माफी मागोस् रियलाइजेसन गरोस् त्यसपछि यो कम्ती नै यो विषयले एउटा नयाँ ठाउँको एउटा चाहिँ परिस्थिति गाँस गर्छ
0: अब रवि लामिछानेजीको भारत भ्रमण पनि एकदमै राम्रो सौहार्दपूर्ण ढङ्गले अगाडि बढिरहेको जस्तो उच्च स्तरीय भेटघाट पनि रहने विषय पनि आइरहेको छ किनभने दुई देशबिचको सम्बन्धमा अलिकति चिसोपन यो सम्बन्धलाई अर्थपूर्ण रूपमा अगाडि बढाउने सुदृढ बनाउने भन्ने खालको त कुरा आयो तर सीमाका विषयमा तेस्रो देशको संलग्नता वा उपस्थिति यो चाहिँ अमान्य हुन्छ हामी चाहँदैनौँ हामी स्वीकार्दैनौँ भनेको छ फेरि भारतले
1: अब हामीले अहिलेसम्मका प्रसङ्ग र विषयहरूमा इङ्ल्यान्डको बेलायतको उपस्थितिको हामीले खोजी गरेका छैनौँ, नम्बर एक. नम्बर दुई, नेपाल र भारत बिचको सीमासँग सम्बन्धित समस्या, हामी दुई देशको आपसी समझदारी र कूटनीतिक पहल र संवादबाटै हामी समाधान गर्न सक्छौँ, त्यसमा हामी सफल हुनुपर्छ. त्यो भारतको हितका लागि पनि, नेपालको हितका लागि पनि. त्यस कारणले गर्दा
0: प्रधानमन्त्रीलाई पनि हामीले के दशैं परमारका विषयमा आग्रह गरेका छौँ भन्नु हो नि त, होइन? अस्ति रोस्टममा
1: हामीले यही ठाउँबाट यो समस्या समाधान गर्नुपर्छ. तर भारतले अब विशेष गरी लिम्बुले कालापानी लिम्पियाधुराको खण्डमा जुन ढङ्गले कब्जा जमाएको छ, भारतले आफ्नो दावी गरिरहेको छ, त्यो दावी भारतको पुग्दैन. ऐतिहासिक प्रमाण र तथ्यहरूले पनि सुगोली सन्धि, त्यसका सारा डकुमेन्टहरू र हाम्रा त्योभन्दा अगाडिका सबै यसका चाहिँ समग्र ऐतिहासिक तथ्यहरू सबै हेर्ने हो भने त्यो जमिन भारतले मेरो हो भनेर भन्ने दावीमा काहीँ सत्ता रहँदैन. त्यो नेपालको शतप्रसिद्ध हो. कतिपय अवस्थामा प्रमाण खोजी गर्न पर्यो भने प्रमाण र तथ्यहरू कहाँ छन् भन्ने क्रममा हामीले त्यस्तो अन्तर्राष्ट्रिय कुनै चाहिँ क्षेत्रमा गएर खोजी गर्नुपर्ने स्थिति भयो भने त्यो फरक बाटो हो. त्यो गर्न पर्ने हुनसक्छ, त्यो हुनसक्छ. भारतको दावी बढी भइरहने स्थिति बनिरह्यो भने त्यो अवस्था हुनसक्छ. तर यो समस्या समाधान, फेरि पनि म भन्न चाहन्छु, नेपाल र भारत बिचको समस्या हो. हामी दुई देशले यसलाई समाधान गर्नुपर्छ. र यो समस्या नेपालले सिर्जना गरेको समस्या होइन, भारतले सिर्जना गरेको समस्या हो. यो भारतले आफ्ना जिम्मेवार बोधका साथ नेपालको जमिन मैले दिनु हुँदैन, अतिक्रमण गर्नु हुँदैन भावबाटै ऊ आउनुपर्छ, त्यसमा ऊ समझदारीमा आउनुपर्छ र नेपालको जमिन उसले फिर्ता गर्नुपर्छ.
0: अब आज कूटनीतिक हिसाबले हामी कुन अवस्थामा छौँ? नेपाल भारतको सम्बन्ध राम्रै छ महेशजी, बतौलाजी?
1: हामीले राम्रो नभएको अवस्थामा राम्रो बनाउनु पर्छ. कतिपय मिसअन्डरस्ट्यान्डिङहरू हुनसक्छ, तथापि पनि नेपाल र भारतको बिचको असाध्य सुमधुर सम्बन्ध रहिआएको छ. त्यसलाई जीवन्त बनाउनुपर्छ, किनभने हामी एउटा छिमेकी देश हो. त्यस कारणले गर्दा हामी दुवै देशको एकअर्काका सकारात्मक र नकारात्मक प्रभाव दुवै देशले त्यसबाट प्रभावित हुने स्थिति हुन्छ. त्यस कारणले राष्ट्रिय हितको मामिलामा होस्, अरू सबै चाहिँ व्यापार विस्तारको हिसाबले होस्, लगानीको सन्दर्भबाट होस्, दुई देश बिचको हाम्रो आत्मीय सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ. कूटनैतिक सम्बन्धलाई एउटा चाहिँ प्रगाढ बनाउनुपर्छ, सुमधुर बनाउनुपर्छ, उच्च स्तर बनाउनुपर्छ. काहीँप्रति कमी कमजोरीहरू भएका छन् विगतमा. हामीले धेरै दुई देश बिचका हाम्रा चाहिँ असमझदारीहरूलाई, सीमासँग सम्बन्धित विषयहरूलाई निष्कर्ष टुङ्गाउनका लागि, पुर्याउनका लागि हामीले धेरै संयन्त्रहरू पनि बनाएका छौँ. ती संयन्त्रहरूले कयौँ कामहरू पनि गरेका छन्, गरेका कामहरूको हामीले दुई देशले आपसमा त्यसका चाहिँ प्रतिवेदनहरू बुझ्ने कुरामा भारत पक्ष अझ जिम्मेवार बन्नपर्ने अवस्थाहरू छन्. भारतले अझ धेरै कामहरू गर्नपर्ने अवस्था छ. तर नेपालको तर्फबाट भन्ने हो भने हामीले काहीँ कतै पनि हामीले हाम्रो चाहिँ कूटनैतिक सम्बन्धलाई कमजोर बनाउने, छिमेकीसँगको सम्बन्धलाई चाहिँ कमजोर बनाउने गरेका हाम्रो व्यवहारहरू छैनन्. हामीले कति व्यवस्था थिचो मिचोको महसुस भारत मार्फत नगरेका होइन गरेका छौँ. नेपाल उसले नेपाललाई एउटा भाइ राष्ट्रको रूपमा थामिने, नेपालको भारत दाइ राष्ट्र हो भन्ने जस्तो उसले थामिने जे प्रवृत्तिहरू इतिहासमा विभिन्न चाहिँ एउटा चक्रमा हामीले देखेका छौँ, त्यस्तो चिजहरू चाहिँ भारतले सुधार्नुपर्छ. हामी एउटा सार्वभौम समानता भएको देश हो, त्यही रूपबाट हामीलाई बुझ्नुपर्छ र दुवैले व्यवहार गरिनुपर्छ. त्यही तहबाटै अगाडि बढ्दा हाम्रो छिमेकीसँगको सम्बन्ध, हाम्रो एउटा कूटनैतिक एउटा चाहिँ मर्यादा वा सम्बन्ध एउटा चाहिँ जीवन्त रहन सक्छ, उच्च रहन सक्छ भन्ने हाम्रो एउटा बुझाइ हो.
0: हस् भाइजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
2: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक कुमार शाह र नेकपा एमालेकी नेत्री एवं प्रतिनिधि सभा सदस्य रिङ्गला देवी यादव. आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्.
3: दीपक कुमार शाहजी र रिङ्गला देवी यादवजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु.
4: धन्यवाद.
3: संसदमा अहिले राम रमिता नै देखाइरहनु भएको छ, होइन? प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ, भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो. त्यसपछि अहिले रणभूमि जस्तो भएको छ संसद.
4: तपाईँको विपक्षी मान्यजीहरूले प्रधानमन्त्रीजी, सामान्य प्रधानमन्त्रीजी आउनै पर्छ भन्नुभएकोले निकै कार्यव्यस्तता, बजेटका कार्यक्रमहरू हुँदाहुँदै पनि उहाँ आउनुभयो र संसदको एउटा गरिमा पनि बढाउनु भयो.
3: संसदमा प्रधानमन्त्री आउनुभयो, जवाफ दिनुभयो, होइन लामो समयसम्म प्रधानमन्त्री आउनु पर्यो, प्रश्नबाट भाग्न मिल्दैन, किन मौन बसेको भनेर प्रतिपक्षीहरूले नाराबाजी गर्ने, वेल घेराउ गर्ने विभिन्न काम गरिरहनु भयो। प्रधानमन्त्री सहज हिसाबले संसदमा आकस्मिक रूपमा इन्ट्री हुनुभयो, त्यसपछि सम्बोधन गर्नुभयो, अभिव्यक्ति दिनुभयो, होइन प्रश्न सोध्नुहोस् भन्नुभयो, तपाईँहरूले प्रश्न सोध्न सक्नु भएन, अनि पछि चाहिँ बखेडा झिन थाल्नुभयो।
5: त्यस्तो होइन, कस्तो हो भने हाम्रो भर्खरै माननीयजीले भन्नुभयो, प्रतिपक्षले चाहिँ प्रधानमन्त्रीजीलाई खोज्नुभयो, होइन हामी खोजे मात्रै उहाँ आउनु आउने हो सदनमा, उहाँको चाहिँ जिम्मेवारी होइन सदनमा आउनलाई, र हामीले खोजेम जायज कुरा हो, हामीले माग गरेका थियौँ, हामीले के भन्छन् प्रतिपक्षले चाहिँ उठेर सम्माननीय सभामुखज्यूलाई भनेको थियौँ हाम्रो प्रधानमन्त्रीज्यू आउनुपर्छ, हामीले क्वेसन राख्नुपर्छ, हाम्रो प्रश्नको जवाब उहाँले दिनै पर्छ भनेर, के त्यो प्रश्नको जवाब त्यही दिन आउनुभयो कि भारतले लिपु लेख लिपिया धुरा अनि के भन्छन् के अरे भारतले मात्रै मिचेको होइन, भारतको भूभाग भारतको भूमि नेपालले पनि मिचेको छ भनेर त्यही जवाब दिन आउनु भएको उहाँले हामीलाई, त्यही हामीले खोजेको नेपाली जनताले त्यही खोजेको हो।
3: दिपकजी,
5: राष्ट्रिय
3: उहाँको कुरालाई प्रश्न पार्नुहोस्, तपाईँ प्रधानमन्त्रीज्यू त्यही बोल्न आउनुभयो, त्यही बोल्नको लागि चाहिँ लामो समयपछि झुलुक्क झुल्किने भयो प्रधानमन्त्रीज्यू?
4: प्रधानमन्त्रीजीले समय मिलाएर ठ्याक्कै आउनुभयो, उहाँले चाहिँ कन्फिडेन्सको साथ सांसदको गरिमा बढाएर भावभरको जम्मै प्रश्नको उत्तर कन्फिडेन्सको साथ दिनुभयो। उहाँले संसदको रोस्टमलाई जोक सुनाउन ठट्युली गर्न कहिले पनि प्रयोग गर्नु भएन, कहिले पनि हावादारी कुरोहरू गरेर घन्टो घन्टो समय बर्बाद संसदको गरेन। हामी इन्जिनियर मान्छेले 275 सांसदको दैनिकी 8 लोस हुँदा हामीलाई त त्यो त ह्युज लोस जस्तो देखिन्छ।
3: समय कस्तो छ भने प्रधानमन्त्री बालेन्द्र शाह पनि इन्जिनियर, तपाईँ पनि इन्जिनियर दीपक कुमार शाह,
4: भनेपछि हामी त त्यो हिसाबले गर्छौँ। संसदको आफ्नो गरिमा हुन्छ, आफ्नो सिस्टम हुन्छ, तपाईँको अरू ठाउँ पनि हेर्नुभयो भने।
3: तर प्रधानमन्त्री संसदप्रति गैर जिम्मेवार देखिन त मिलेन, जवाफदेही हुनु पर्यो, सांसदहरूको प्रश्नको जवाफ दिनु पर्यो, नियमावली अनुसार चल्नु पर्यो।
4: उहाँ त एकदम हाजिर नै हुनुभएछ नि, जवाब पनि दिनुभएछ, जति क्वेसन सोध्नुभएछ मछाले जवाब पनि दिनुभएछ, र उहाँले चाहिँ आधी जिब्रो टोकेर चाहिँ जवाब दिनुभएछ। जे यथार्थ कुरोहरू छ उहाँले चाहिँ जम्मै जनतालाई वास्तविकताहरू झल्काउनु भएछ, जस्तै बिजुलीको भ्याट बिलको कुरोहरू पनि गर्नुभयो, किन 50 बढी किन 5% भ्याट लायो भनेर जम्मै कुरोहरू जे यथार्थ छ त्यही बतायो।
3: तर अहिले त राष्ट्र राष्ट्रियता र सार्वभौम सत्ताको प्रश्न उठेको छ दीपक कुमार शाहजी, प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट पहिलो पटक भन्नुभयो भारतले समेत अहिलेसम्म नबोलेको विषय नेपालले पनि भारतको भूमि मिचेको छ, जबकि लिम्पियाधुरा लिपुलेख र कालापानीको विषय अहिले पनि विवादमै छ। रिङ्गला देवीजीले भर्खर भन्नुभयो,
4: आजसम्म तपाईँले भन्नुहोस् त संसारको कुनै पनि देशको सिमाना विवादमा छैन र, के अमेरिका क्यानाडाको सिमाना विवादमा छैन र, के इन्डिया पाकिस्तानको सिमाना विवादमा छैन र, के चाइना इन्डियाको सिमाना विवादमा छैन र, संसारको हरेक देशको सिमाना नेचुरली विवादमा हुने हो।
3: अनि कुनै देशको कार्यकारी प्रमुखले हाम्रो प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर, त्यो पनि सार्वभौम संसदको रोस्ट्रममा उभिएर, अर्को देशको भूमि हामीले मिचेका छौँ भनेर बोलेको छ,
4: मिच्या छ भन्नुभएको छैन। मिडियाले चाहिँ क्लियर के बुझ्नु पर्यो भने उहाँ कहाँ जे जानकारी आछ त्यो जानकारी भने हो, तपाईँले क्लियर सुन्नुभयो होला, प्रधानमन्त्री बनेपछि मलाई जानकारी भयो भनेर उहाँले भन्नुभएको छ।
3: रिङ्गलाजी, धेरै टाउको दुखाइ गर्नुपर्ने, माथा पछि गर्नुपर्ने जरुरी रहन्छ नि त, उहाँले त स्पष्ट पार्नुभयो प्रधानमन्त्रीज्यूले मलाई जानकारीमा आयो मात्रै भन्नुभएको रहेछ।

0: कामिनीजीले भन्नुभयो कसैले जे पनि सुनाउँदैमा प्रधानमन्त्रीको गरिमा त्यही हो, कसैले जे पनि सुनाए जे पनि बोलिदिने सदनमा त्यो बोल्न मिल्छ? तथ्य प्रमाण सहित बोल्नु न,
1: मैले के भने प्रधानमन्त्री भइसकेपछि उहाँहरूलाई लिखित मौखिकमा जानकारी आयो, त्यो जानकारी अनुसारले उहाँले त्यहाँ रोस्टरमा भन्नुभयो, उहाँले अहिले के भन्नुभयो कसैले सुनाइदिएको भरमा भन्नुभयो नि त
0: ठिकै छ, हजुरकै कुरा माने लिखितै दियो भने होइन, उहाँले लिखितै म हजुरलाई केही कुरा लिखित दिएँ, हजुरले त्यही मेरो कुरा भनेको मान्दिने कि तथ्य प्रमाण चाहियो? हिजोको दिनसम्म कुनै पनि विज्ञले आजसम्म प्रमाणित गरेको छैन कि नेपालले भारतको भूमि मिचेको छ, र भारतले खुद आजसम्म कुनै पनि रेकर्डमा कुनै पनि पत्र पत्रिकामा कुनै पनि सञ्जालमा छैन भनेको भारतले कि नेपालले हाम्रो भूमि मिचेको छ। नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सुस्ताको जनताले त त्यहाँ बाँच्नलाई कति गाह्रो भएको छ, भारतको एसएसबीले त्यहाँ बाँच्न दिएको छैन, सुखले खाना दिएको छैन, उहाँलाई के थाहा? उहाँ सुनसरीको माननीय जी हुनुहुन्छ, नवलपरासी जिल्लाको सुस्तावासीलाई गएर तपाईँले बुझ्न सक्नुहुन्छ। अनि जुन भारतले जुन भारतको एसएसबीले पुलिस फोर्सले नेपालको जनतालाई सुस्तावासीलाई सुखले खाना दिएको छैन, अनि राम्रोसँग आवत जावत गर्न दिएको छैन, अनि भारतले भारतको भूमि यदि नेपालले मिचेको छ भने भारत त्यति त्यतिकै चुप लागेर बस्छ त?
2: तपाईँ नवलपरासीबाटै प्रतिनिधित्व गर्नुहुन्छ,
0: हजुर,
2: सुस्ता तपाईँको निर्वाचन क्षेत्र पनि हो,
0: हजुर,
2: उहाँले आफ्नो कुरा प्रष्ट राख्नु।
1: तपाईँको उहाँको पुरानो मैले कान्तिपुरमा पब्लिस भएको न्युजहरू छापछाती भएको छ होइन, उहाँले चाहिँ एकदम क्लियर मेसेज दिनुपर्छ, दुईवटा देशको बिचमा चाहिँ जहाँ पनि सिमानाको विवाद हुन्छ भन्न खोजेको त्यही हो।
2: तर उहाँले त ओपन च्यालेन्ज दिनुभयो त तपाईँलाई, तपाईँ सुनसरीको माननीय तपाईँलाई के थाहा
1: ओपन
2: सीमाको विवाद सीमाको समस्या त उहाँहरूले अनुभूत गरिरहनु भएको छ नि त, महसुस गरिरहनु भएको छ नि त।
0: काठमाडौँ बस्ने मान्छेलाई सुस्तावासीको दुःख व्यथा पीडा थाहा हुन्छ, सुनसरी बस्ने मान्यजीले चाहिँ सुस्तावासीको दुःख पीडा, र म सुनसरी बस्ने मान्छेको मलाई दुःख पीडा थाहा हुन्छ।
1: मान्यजीसँग सोध्न चाहन्छु, तपाईँ सुनसरी कहिले पुग्नु भएको छ?
0: पुगे छैन,
1: म चाहिँ सुस्ता पुगेको छु, मेरो साथीहरू म चाहिँ 22 जिल्ला मधेसमा घुमेको छु,
0: हजुर, सुस्ताको। अनि तपाईँ कसरी भन्नुभयो कि तपाईँ कसरी भन्नुभयो
1: सुस्ताको? म चाहिँ नेपालको
0: हजुर
1: धेरै नभए पनि 40-50 जिल्ला पुगेको छु,
0: हजुर, पुग्नुभयो होला, मैले पुग्नु भएको छैन भने भनेको छैन नि,
1: मेरो घर चाहिँ
0: हजुर
1: बोर्डरमै छ भन्नु पर्यो,
0: हजुर,
1: सुनसरीको 4 नम्बर क्षेत्र बोर्डरमै छ होइन,
0: हजुर,
1: हामीले इन्जिनियर मान्छेले बिना प्रमाण बिना लिखित दस्तावेज हामी केही कुरै गर्दैनौँ,
0: हजुर,
1: हाम्रो सामान्य
2: प्रधानमन्त्रीले प्रमाण सहित तथ्य सहित बोल्नुभयो।
0: सुन्नुस् तपाईको, सुन्नुस् सुन्नुस् मान्यजी, तपाईँको कुरा मैले सम्मान गर्छु, र तपाईँले हजुरको आफ्नो प्रधानमन्त्री तपाईँको सत्ता पक्षको प्रधानमन्त्री उहाँ हुनुहुन्छ, र सत्ता पक्षको कुनै पनि मान्यले एउटा देशको प्रधानमन्त्रीले के अरे भारतले नेपालको लिपु लेख लिपिया धुरा मात्रै मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर उहाँहरूले ढ्याप गर्नुभएको
1: महाकाली सन्धि कसले गरे मान्यजी? महाकाली सन्धि कसले गरे? महाकाली नदीको त्यति बेला बेचबिखन कसले गरे तपाईँलाई थाहा छ?
0: थाहा छैन, तपाईँलाई थाहा छ?
1: प्रधानमन्त्री शेरबहादुर देउवा भएको बेलामा त्यो सन्धिको उसमा चाहिँ केपी ओलीजीले हुन्थ्यो, देशलाई उग्रवाद बनाएर देशलाई कोल्याप्स गर्ने कि शान्तिपूर्ण माध्यमबाट बसेर समाधान निकाल्ने, संसदको समय प्रधानमन्त्रीजीले के भन्नुभयो मान्ल्यो त जम्मैले क्वेसन गर्छु, उहाँ आइदिनु पर्यो भन्नुभयो, उहाँ चाहिँ बालवाटारमा बसेर उखान टुखा हान्न बसेका थिएन, उहाँ चाहिँ सिंहदरबारमा आफ्नो कार्यालयमा 9 बजेभन्दा पहिला आएर बसेर एउटा चाहिँ सिस्टम व्यतिथि जुन थियो पहिला सिंहदरबारमा त्यो थिति बसाल्नु,
0: हामी हामी माथि उपकार गर्नुभएको होइन, उहाँ उहाँको दायित्व हो, उहाँको पदीय जिम्मेवारी हो, उहाँ देशको प्रधानमन्त्री हो, मैले पहिले भनिसके, मैले पहिले भने कि हामीले प्रधानमन्त्री आउनुपर्छ भनेर हामीले आन्दोलन गर्नै पर्छ, यसको मतलब अनि प्रधानमन्त्रीजी
2: आउनु स्पष्ट रूपमा भन्नुभयो त,
0: हजुर,
2: उग्र राष्ट्र

0: आदि भनेर समस्या समाधान हुन्छ? कूटनीतिक नोट पठाउनु पर्यो, वार्ता गर्नु पर्यो, संवाद गर्नु पर्यो, छलफल गर्नु पर्यो, टेबल टक गर्नु पर्यो। प्रधानमन्त्री बालेन्द्र शाहले त स्पष्ट रूपमा संसदको रोस्टरमा उभिएर भन्नुभएको छ त समस्या छन्, समाधान खोजिन्छ, टेबल टक गरिन्छ,
1: त्यो अरू समस्या
0: डिप्लोमेटिक नोट पठाइसकिएको छ,
1: अरू समस्या त हामी खोजौँला ल, टेबल टेक बसेर चाहिँ समस्या खोजौँला। तर प्रधानमन्त्रीको गरिमा यही हो, रोस्टमबाट सदनको रोस्टमबाट चाहिँ
2: प्रधानमन्त्रीको गरिमा सिकाउने भनेको तपाईँको दुई तिहाई जुन बहुमत अलमोस्ट जुन आएछ जनताले सामान्य प्रधानमन्त्रीलाई विश्वास गरेर त्यो दिया हो नि त।
1: जनताले चुनेको हो प्रधानमन्त्री,
2: होइन
1: जनताले भोट हालेर चुनेको हो प्रधानमन्त्री।
2: अनि के तपाईँ जस्तो समानुपातिक आयो र
1: के जनमत पार्टीको अब कुनै सम्भावना देखिन अनि टुप्लुक्क अर्को पार्टीमा गइदिए, यही हो तपाईँको धारणा? म समानुपातिक सांसद हो, तपाईँ जितेर आउनुभयो भने तपाईँको महत्व, म समानुपातिकको भने मेरो कुनै भ्यालु नै छैन? जनताले चुनेर भोट हालेर समानुपातिक भोट हालेर आएको मान्छे हो, बुझ्नुभयो? सुन्नुहोस्, तपाईँ नबिर्सनुहोस्, दुई तिहाई दण्ड नदेखाउनुहोस् यहाँ। मैले भन्दैछु मान्यज्यू, हिजोको दिनमा काङ्ग्रेसको पनि दुई तिहाई बहुमत थियो, माओवादीको पनि दुई तिहाईको बहुमत थियो, एमालेको पनि दुई तिहाईको बहुमत थियो, र उहाँहरूको आफ्नो कमी कमजोरीले होला आज उहाँहरू सत्तामा हुनुहुन्न। आज के अरे राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईको बहुमतमा आयो भने कुनै यो नौलो कुरा होइन के, यो नेपाल अधिराजमा नेपाल जन्मिने बित्तिकै के अरे राष्ट्रिय स्वतन्त्र पार्टी बस तुरुन्तै दुई तिहाईको बहुमतमै आयो भनेर छैन। हिजोको दिनमा अरू पार्टी पनि अहिले जनताले के भन्यो भने ल सबै पार्टीलाई हामी हेऱ्यौँ, नेपाल के अरे राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी हो, एकचोटि हामी यसलाई पनि हेरौँ भनेर विश्वास गरेर मत दिनुभएको हो। तर यो विडम्बना मचाउनलाई अनि राष्ट्रिय आफ्नै राष्ट्रियमाथि चाहिँ दमन गर्नलाई अनि आफ्नै राष्ट्रियमाथि खनिनलाई चाहिँ जनताले भोट दिएर तपाईँहरूलाई पठाउनु भएको होइन। र तपाईँ जुन भन्नुभयो कि तपाईँ जस्तो समानुपातिक चुनेर हो भोट प्रधानमन्त्रीलाई भोट हालेर जिताएको होइन, सांसदको पदमा जिताएको हो, प्रधानमन्त्रीलाई भोट हालेर जिताएको होइन। तर तपाईँहरूको दुई तिहाईको
2: होइन, संसदीय दलको नेताले प्रधानमन्त्रीले भोट हाल्ने होइन,
1: सुनु पहिला म
2: होइन, संसदीय दलको संसद जम्मै सांसदले राष्ट्रपतिको जम्मै सांसदले संसदीय दलको नेता बनाउन भोट हाल्ने हो कि होइन मलाई त्यो भन्नु,
1: त्यो आफ्नो पार्टीको त आफ्नो पार्टीले हालिहाल्छ नि,
2: त्यो भोट हाल्ने हो कि
1: होइन त्यो कुन, म बताउँदैछु सर मान्यज्यू, म तपाईँले बताउँदैछु, त्यो आफ्नो पार्टीको भोलि मेरो संसदीय दलको चुनाव भयो भने म अर्को पार्टीलाई भोट हाल्छु, हाल्दैन नि आफ्नै
2: भोटको प्रक्रिया।
1: तपाईँको म एकदम खेद प्रकट गर्छु, तपाईँले जुन शब्द निकाल्नु भयो, तपाईँको घमण्डले निकाल्नु भयो, तपाईँले जुन भन्नुभयो, तपाईँ जस्तो समानुपातिक आएको हो र भन्नु हो नि, तपाईँको घमण्ड हो। तर यसपछि आउने चुनावमा
2: देखाएको मात्रै हो,
1: सुन्नु सर, सुन्नु मान्यजी, अब आउने चुनावमा, अब आउने चुनावमा कुचोलाई बढाए जस्तै जसरी अरू पार्टीलाई बढाए जनताले, त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बढार्छन्, त्यो पनि दिन आउँछ। सबैको दिन, सबैको समय, सबैको सत्ता एक नाश हुँदैन, यो ढुक्क हुनुहोस्। र टुक्लुक्कमा आएर सांसद पद एमाले हिजोको दिनमा अर्को पार्टीमा थिए अनि के अरे आफ्नो फाइदा लिनको लागि, लाभ लिनको लागि टुक्लुक्क एमालेमा आएको होइन। रिङ्गला यादव भन्ने मान्छे नवलपरासी जिल्लामा गएर इतिहास बुझ्नुहोस्, सानैदेखि बच्चैदेखि 2062-63 जान आन्दोलनदेखि आन्दोलन गरेर यो गणतन्त्र ल्याउने सम्म आँसु ग्यास खाएर आन्दोलन गरेर जनताको हक हितको लागि लडेर यहाँसम्म आएको हो। तपाईँ जस्तो हिजो अर्को पार्टीमा थिए, आज आफ्नो स्वार्थ लिनको लागि अर्को पार्टीमा टुप्लुक्क गइदिए, आज रासपाको हाय रासपा छ, बस टुप्लुक्क कता फाइदा छ, उता हाम फालिहाले, त्यस्तो होइन। हामी आफ्नो गरिमा बचाएको छौँ, कसैले औँला ठड्याएको छैन। हिजोको दिनमा नेकपा एमाले 2070 सालमा सांसदको टिकट दिएको थियो क्षेत्र नम्बर 6 सुन्नुहोस्, चुनाव लड्नलाई। तर म चुनाव लडेँ हृदेश त्रिपाठीसँग, काङ्ग्रेसको देवकरण कलवारसँग, उहाँहरूको विपक्षमा प्रतिद्वन्दी भएर चुनाव लडे, म पराजित भएँ। पराजित हुनु आफ्नो ठाउँमा छ, तर आफ्नो इमान आफ्नो स्वाभिमान बेचेको छैन।
0: अपमान नगर्नुस् है। प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, जनताबाट निर्वाचित भएर आउनु भएको होइन, प्रतिनिधि सभामा
1: संसदमा निर्वाचित भएको त मैले भनेकै छु नि। मैले भनेको सांसदमा उहाँलाई भोट हालेर जिताएका हुन् जनताले। जनताले प्रमुख के अरे प्रधानमन्त्रीमा निर्वाचित गरेको होइन सांसदमा। पहिला त सांसदको पहिले त प्रधानमन्त्रीमा उहाँले चुनाव लड्नु भएको होइन नि, पहिला त सांसदमा नै चुनाव लड्नु भएको हो। पहिला जनताले उहाँलाई सांसदमा चुनाव लडाएको र दुई तिहाईको बहुमतले नै उहाँ प्रधानमन्त्री बन्नु भएको हो। यदि उहाँको दुई तिहाई बहुमत नआएको भए उहाँले
0: जनताले उहाँहरूलाई म्यान्डेट दिएका छन् क्या, राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले काम गर्न दिनुहोस् न।
1: हामीले काम
0: प्रतिपक्षी दलहरू किन यति धेरै आक्रामक बनेर आएको संसदमा चाहिँ,
1: हामी कुनै
0: एजेन्डा विहीन भयो।
1: हामी नियमावली अनुसार हामी गएको छौँ, कुनै पनि हामी त्यसरी उहाँहरूलाई के भन्छन् प्रतिपक्ष हो भनेर चाहिँ त्यसरी दमन हामी गरेको होइन। उहाँहरूले
0: कसले
1: मुक्का हान्यो
0: सभामुखमाथि प्रहार गर्न खोज्नु भयो होइन,
1: कसले देखाओस् प्रमाण, कसले मुक्का हान्यो एआईबाट बनाएर हुन्छ? मैले हात नारा जुलुस गर्नलाई हात उठाउन पर्यो?
0: कुर्सी निकालेर हान्न खोजेको पनि एआई निर्मित हो।
1: सुन्नुहोस्, कुर्सी म भन्दैछु नि, त्यो कुर्सीको कुरा मैले एआई त भने छैन नि। मुक्का हान्नलाई जुन देखाएको छ त्यो एआई हो नि। हजुरले पनि त्यति त के प्राइम टिभी लाइभ चलाएर बस्नुभएको छ, त्यति त हजुर पनि बुझ्नु।
0: मैले सबै प्रत्यक्ष प्रसारण हेरिरहेको छु संसदभित्रै
1: चाहिँ। सुन्नुहोस्, मैले कुर्सी उठाएर हानेको भए त सभामुख भएतिर त म हान्थेँ नि। म यता किन कुर्सी गरेको छु, कुर्सी हटाउनलाई गरेको छु। मेरो
0: तपाईँको प्रस्तुति अमर्यादित भयो भनेर अहिले कति आलोचना खेपिरहनु भएको छ, जनताले कति गाली गरिरहेछन्, त्यही गर्नलाई तपाईँहरूले संसदमा पठाएका हुन्? जनताले
1: सत्ता पक्ष
0: नेकपा एमालेले त्यही गर्नलाई पठाएको हो।
1: मान्यजीहरूले अमर्यादित हुनुहुन्न, हामीलाई कुट्न आउनुभयो, हामीलाई कुट्न आउनुभयो, टेबुलमा उहाँहरू चढ्नुभयो, उहाँहरू चढ्नेको हजुर चढेको देख्नु भएन हजुरले? अशोक चौधरी टेबुलमा चढेर हामीलाई हान्न आएको देख्नु भएन हजुरले? त्यतिखेर मिडिया थिएन, कहाँ गयो त्यतिखेर मिडिया? म सभामुखलाई हातपात गर्ने भएको भए कुर्सी म यता गर्थेँ, म कुर्सी हटाएको यता।
0: दिपकजी, राष्ट्रपतिलाई चाहिँ जे गर्न पनि छुट छ?
2: सबभन्दा पहिला त्यसरी नाराबाजी गर्ने संसदको कुन नियमावलीमा लेखेको
1: किन छैन? प्रतिपक्षले गर्छ उसको अधिकारको कुरा हो। हिजो उहाँहरू प्रतिपक्षमा हुँदा नारा जुलुस गर्नु भएको होइन।
0: निलो निलो सत्ता पक्ष त शान्त हुनु पर्यो, मर्यादित हुनु पर्यो। दिपकजी
1: सर, हिजोको दिनमा
2: त्यसरी तोडफोड गरे
1: हो यही सत्ता पक्ष? तोडफोड एउटा देखाउनुहोस् त, एउटा कुर्सी प्रमाणित गरिदिनुहोस्। सुन्नुहोस्, एउटा कुर्सी प्रमाणित गरिदिनुहोस् भाँचेको।
2: तपाईँले
1: भनेर म मान्छु, तपाईँले भनेर म मानिहाल्छु, एउटा प्रमाण।
2: सुन्नुहोस्,
1: अरे तपाईँले भनेर मान्दैन, सही कुरा बोल्नु न मान्यज्यू। होइन सुन्नु सर, एउटा कुर्सी भाँचेको देखाइदिनुहोस्, म सांसद पद त्याग्न तयार छु।
2: होइन, हामी
0: तपाईँले त संसद भवनलाई रेसलिङ रिङ सम्झिनु भयो क्या
1: हजुर? मैले रेसलिङ सम्झेको होइन, हामीले आफ्नो मुद्दा उठाएको, आफ्नो आवाज उठाएको, जनताको लागि, नेपाली जनताको लागि, राष्ट्र र राष्ट्रियता बचाउनको लागि प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभयो त्यसको खिलाफ हामी गएको हो, हामी आक्रोश भएको हो। तर
0: तपाईँ विगतमा कराते खेल्नुहुन्थ्यो
1: हजुर,
0: रेसलिङ खेल्नुहुन्थ्यो?
1: खेले थिएन, खेले छैन।
0: टेक्वान्डो खेल्नुहुन्थ्यो?
1: खेले छैन।
0: जनताले त्यही प्रश्न सोधिरहेछ नि,
1: जनताले सोधेको छैन, मिडियाले भन्नु न, मिडियाले हल्ला फिजाएछ, कमेन्ट गरेर हुन्छ, गलत कमेन्ट गरेर हुन्छ, त्यो सबै रासपाकै त मान्यजीहरू, रासपाकै समर्थकहरू त कमेन्ट गर्नुभएछ।
0: त्यो दिनको आफ्नो प्रस्तुति पछि आफैले हेर्नुभयो,
1: के चीज
0: रिभ्यू गर्नुभयो, समीक्षा गर्नुभयो?
1: हेरेछु, समीक्षा
0: गरे, हेर्नुभयो, भिडियो हेर्नुभयो?
1: म बताउँदैछु
0: रिङ्गलाजी,
1: गर्दैछु, म भन्दैछु, टेबुलमा चढेको किन चढे? उताबाट
0: टेबलमा चढेर दबङ शैलीमा
2: नियमावलीमा लेखेको छ, टेबलमा संसदमा त्यसरी असभ्य असभ्य प्रदर्शन गर्नु पर्छ
1: नियमावली छैन, म भनिरहेको छु त छैन।
2: त्यसो भए तपाईँ कारवाहीको भागीदार हो?
1: हैन, म इन्टरभ्यूमा
2: हैन, तपाईँ त्यसो भए कारवाहीको भागीदार हो? संसदको नियमावलीमा भएको भन्दा गलत गर्नु भने तपाईँ कारवाहीको भागीदार हो त?
1: हैन, हो, सत्ता पक्षको पनि चढ्नु भएको छ, उहाँहरू पनि कारवाहीको भागीदार हो कि होइन?
2: उहाँ पनि
1: नियम त सत्ता र प्रतिपक्षको बराबर हो नि,
2: त तपाईँको जे हामी
1: बालकहरूलाई लगाएर कसैलाई घुटेकेर बाहिर निकाल्ने, कसैको कपाल नुसिदिने, कसैलाई जाइ लाग्ने, मर्यादा पालक ज्यूलाई सभामुखले यही सिकाउनु भएको हो, त्यसैको लागि अगाडि खडा गर्नु भएको हो। हामीले माइक उहाँले उहाँको त्यति

0: मेरो पार्टी अध्यक्षले
1: पार्टी अध्यक्षले सभामुखलाई कुट्न सिकाएको माइक फालेर टाउकोमा हिर्काउन सिकाएको
0: तपाईले तपाईसँग प्रमाण छ मेरो अध्यक्षले मलाई सिकाएर
1: अनि तपाईसँग प्रमाण छ सभामुखले त्यसलाई त्यसरी भन्यो तपाईसँग प्रमाण
0: छ उहाँहरु लुस्नु भएको छ मर्यादा पालकको काम त्यही हो
1: पालकलाई सभामुखले त्यसरी भन्नु भएको हो सिकाएको
0: मर्यादा पालकको काम त्यही हो एउटा महिलाको एउटा महिला मानिएको कपाल लुसेको तानेको देखाएको छ भिडियो छ हामीसँग प्रमाण छ अनि सभापक्षका माननीयजीहरू आशिका तमाङ लगायत अशोक चौधरी लगायत उहाँहरूले प्रतिपक्ष माथि आई लाग्नु भयो जाई लाग्नु भयो टेबल
2: चढेर सांसद आशिका तमाङ अशोक चौधरीको प्रस्तुति चाहिँ मर्यादित थियो आशिका तामाङलाई चारजना रासोपाका सांसदहरूले सम्हालेर बाहिर लैजानु परेको होइन
1: त्यही अनुशासन भएकोलाई आफ्नै मान्छेले गलत गर्दा बाहिर निकालेर
2: सत्ता पक्षको प्रस्तुति कस्तो हुनुपर्छ भन्नुहोस् त
1: त्यही त तपाईँको जुनसुकै ठाउँमा तपाईँको भिड भाडमा तपाईँको
2: उहाँले स्पष्ट रूपमा भन्नुभयो उहाँहरूमाथि जाई लाग्न
1: खोज्नुभयो होइन
0: टेबुलमा चढेको जुन देखाएछ नि हो म चढेको हो किन चढेको
1: उहाँहरूले कुट्न लाग्दाखेरि उहाँले बचाउमा चाहिँ टेबुल चढायो उहाँहरूको जुन एट्याक गरेको जुन थियो नि त्यहाँ मन्त्रीहरू बसिरहेका
0: थिए
1: त्यहाँ हाम्रो स्वास्थ्य मन्त्रीले मसँग गुनासो गर्नुभयो दायित्व म त रुनु न हाँस्नु भएको अवस्था भयो
0: अगाडि कुनै पनि मन्त्री हुनुहुन्थेन त्यो अगाडिको कुर्सी खाली छ हजुरले भिडियो हेर्न सक्नुहुन्छ र त्यो कुर्सी खाली छ जम्मा सत्तापक्षका माननीयजीहरू 40-45 जना जति हुनुहुन्थ्यो अनि हामीले के सोच्यौँ भने कि हामी बहुमत छ हाम्रो अनि उहाँहरूको बहुमत छैन आज
1: अनि
0: मैले सभामुखजीको कुरा भन्दैछु हामीले जुन हामीले आफ्नो एजेन्डा आफ्नो माग उठाएको छौँ जुन प्रधानमन्त्रीजीले भन्नुभएको छ त्यसप्रति हाम्रो खेद जुन प्रकट थियो त्यो पारित नहोस् र प्रधानमन्त्रीज्यूलाई बोलाएर सभामुख सम्माननीय सभामुखज्यू जुन हामीले नियमावली संशोधनको लागि भन्यौँ त्यो के भन्छन् एकचोटि बैठक बसौँ समितिको बैठक बसौँ र हामीले संशोधन गरेर अनि बल्ल टेबुल गरौँ न भनेर हामीले पहिला एकदम हार्दिक अनुरोधै गरेको हो तर हाम्रो सम्माननीय सभामुखज्यूले हाम्रो प्रतिपक्षको कुरा सुनिदिनु भएन र तपाईँहरूले मान्नुहुन्छ भने के अरे मान्य सदस्यहरू बस्नुहोस् नभए मैले तपाईँहरू नबसे पनि म लान्छु किन लान्छु भने उहाँको बहुमत छ
2: तपाईँको सांसदलाई नसम्हालेको भए त खुटाखुटमा उत्रिनु हुँदो रहेछ वाद प्रतिवाद
1: होइन
2: संसदभित्रै हात हालहाल हुनुपर्ने अवस्था हुँदो रहेछ
1: तपाईँको हाम्रो जम्मै सांसदहरूले समयको सदुपयोग गरेर काम गर्न आएको हो हामीलाई एक एक घन्टाको भ्यालु फिल हुन्छ हामीले उखान टुक्का बन्न आएको होइन त्यहाँ चाहिँ पहिला मलाई सामान्य प्रधानमन्त्री क्वेसन गर्न चाहियो अरे त्यसको लागि झन्डै
0: सम्माननीय प्रधानमन्त्रीज्यू जानकारी दिएर आउनुभएको थियो कि तपाईँहरू मान्यहरू तीन दिन पहिला जानकारी हुनुपर्छ माननीय सदस्यहरूलाई तीन दिन अगावै जानकारी हुनुपर्छ प्रधानमन्त्रीज्यूसँग प्रधानमन्त्रीजीसँग किन लेखेको छैन तपाईँ निमाउली हेर्नुहोस् तपाईँले जबरजस्ती गरेर हुँदैन सर तपाईँहरूले जे गरे रामलीला अनि प्रतिपक्षले गरे प्रतिपक्षलाई हान्न गए पनि कुट्न गए पनि लछार पछार गर्न गए पनि टेबुल चढेर हान्न गए पनि उहाँहरूको रासलीला हो प्रतिपक्षले जनताको माग जनताको मुद्दाको आवाज उठाउनको लागि त्यो आफ्नो प्रतिपक्षले आफ्नो भूमिका जुन खेल्यो त्यो चाहिँ उसको क्यारेक्टर ढिला हो ऊ गलत भयो प्रतिपक्ष गलत भयो प्रतिपक्षमा सबै अनभिज्ञ छ कोही
2: नियमावलीको
0: कोही त्यस्तै भनिदिन्छ
1: तपाईँको नियमावलीमा नि क्लियर के लेख्या
2: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कस्तो कस्तो अवस्थामा हुनेछ
1: छ क्लियर लेख्या छ
2: तीनवटा मुद्दा स्पष्ट रूपमा लेखा छ
1: बढीमा 15 जनाले प्रश्न सोध्न मिल्ने बढीमा
2: अनि तीन दिन अगाडि नै जानकारी गराउनु पर्ने
1: अन्तमा
2: प्रश्न लिखित हुनुपर्ने जवाब पनि लिखित हुनुपर्ने भनेर लेखा छ कि छैन
1: अन्तमा के छ भने तब अन्तमा हेर्नुहोस् सभामुखको चाहिँ अनुसारले पनि हुनेछ लेखा छ ठिक छ तपाईँको जसरी विशेष समय शून्य समय आकस्मिक समय हुन्छ आकस्मिक समयमा जसरी संसदहरूले मान्यजीहरूले बोल्न खोज्नुहुन्छ सभामुखले टाइम दिनुहुन्छ

0: सामान्य प्रधानमन्त्री त एउटा चाहिँ त्यो दिन त एउटा चाहिँ प्रतिनिधि सभाको सदस्य एउटा चाहिँ रिक्वेस्ट गरेर म चाहिँ उहाँको निकै क्वेसन सोध्ने जिज्ञासा छ
1: तपाईँले
0: प्रश्न सोध्न माग गरिराख्नु भएको छ ल मसँग प्रश्न सोध भनेर भन्दा म गलत भयो त तपाईँले मलाई प्रश्न सोध्न पाउनु पर्यो मसँग भन्नुहुन्छ
2: तपाईँ हिजोसम्म आउनु भएन एक्कासी आउनुहुन्छ भने मलाई थाहा छ
1: एक्कासी आउँदाखेरि चाहिँ तपाईँहरूसँग प्रश्न भएन हैन त
0: एक्कासी आउन नपाउनु
2: अहिले त तयारी हुन
1: नियमित भन्दा आकस्मिकता आविभाग छ नि जे कुरा हो भने रिङ्गलाजी प्रधानमन्त्रीले प्रश्न सोध्नुस् भनेर फ्लोर ओपन गर्दाखेरि तपाईँहरू कहाँ हुनुहुन्थ्यो
2: हामी सोधेन त प्रश्न अनि त्यही हो जवाफ
1: अन द स्पट प्रश्न सोध्न सक्नुभयो
2: अन द स्पट वहाँ
1: आउनु लाएर टुलु टुलु हेरेर बस्नु हैन
0: सोध्न संसद अवरुद्ध गर्ने
1: कति निरीय रहेछन् प्रतिपक्षीय सांसदहरु देखिएन
2: प्रतिपक्ष
1: संसदमा कति तयारीका साथ प्रस्तुत हुँदा रहेछन् त्यहाँ देखिएन
2: प्रतिपक्षको प्रमुख सचेतक जीहरुले प्रश्न सोध्नु भएको छ किन सोध्नु भएको छैन अनि त्यही हो जवाफ प्रधानमन्त्रीको लास्टमा नेपालको लिपुले लिपिया धुरा अनि भारतले मात्रै मिचेको छैन नेपालले पनि भारतको म सुस्ताको मुद्दा उठाउँदा म गलत भएँ प्रतिपक्षको मान्नेहरू जे गर्दा पनि राम्रो हाई हाई अनि सत्ता पक्षको अनि प्रतिपक्षको म एमाले भएकै हुनाले मेरो खेदो खन्ने म मधेसी महिला भएकै हुनाले मेरो खेदो खन्ने म आफ्नो जिल्लाको मुद्दा उठाउन पाउने कि नपाउने म आफ्नो जिल्लाको मुद्दा उठाउने बित्तिकै म माथि आइलाग्ने विभिन्न मिडियामा चाहिँ विभिन्न किसिमको चाहिँ के भन्छन् एआई प्रयोग गरेर अनि दुनियाँको बेइज्जत गर्न पाइन्छ म भोलि मानहानिको मुद्दा हाल्न सक्छु
1: रिङ्गलाजी
2: हजुर
1: अनि तपाईँहरूले चाहिँ संसदमा जे पनि गर्नुहुने प्रतिपक्षी भएकै नाममा
2: हामीले के गर्यौं जे पनि के गर्यौं हामीले के गर्यौं
1: त्यो दिन चाहिँ तपाईँको के ब्लड प्रेसर हाई भएको थियो
2: हामीले के गर्यौं
1: ब्लड प्रेसर चेक गर्नु भएको छैन
2: अनि त्यो एक पक्षले मात्रै गल्ती हुन्छ एक हातले ताली मात्रै बाँच्छ हजुर एक हातले ताली बजाउनु
1: उच्च रक्तचापको समस्या त छैन नि हैन
2: हामीले सुस्तावासीको लागि यो यहाँ हामी लाइभमा मात्रै होइन र सदनमा कुरा मात्रै उठाएको होइन भोलिको दिनमा सुस्तावासीको लागि यदि आवश्यक पर्यो भने हामीसँग जे हात हतियार छ हँसुवा छ कोदालो छ खुर्पा छ जे छ त्यो हामी सुस्तामा त्यो बर्डरमा गएर हामी भारतसँग लड्न तयार छौँ किनकि हाम्रो
1: भौतिक रूपमै लड्न तयार हुनुहुन्छ हात हतियार प्रयोग गर्न तयार हुनुहुन्छ
2: सर उहाँहरूले हात हतियार प्रयोग गर्न
1: सीमा विवाद जस्तो संवेदनशील विषयमा
2: उहाँहरूले हात हतियार प्रयोग गर्न पाउनुहुन्छ हाम्रो नेपाली जनतालाई उहाँहरूलाई छुट छ
1: आइ लाग्ने माथि जाइ लाग्ने
2: हो हामी जनता आफ्नो
1: मर्यादा भन्ने कुरा हुँदैन वार्ता संवाद छलफल भन्ने कुरा हुँदैन
2: जनताको लागि मेरो ज्यान को एक एक थोपा रगत बगाउन पर्यो भने म यही तपाईँको स्टुडियोबाट भन्दैछु कतिपय जनताले सुनिराख्नु भयो होला रेकर्ड गरेर सुरक्षित गरेर राख्नु होला भोलिको दिनमा नेकपा एमालेको प्रतिनिधि र सांसद रिङ्गला यादवले सुस्तावासीको लागि यदि उहाँहरूको आत्मरक्षाको लागि मेरो ज्यानको बलिदानी दिन पर्यो भने उहाँहरूको नागरिकताको विषयमा उहाँहरूको जुन लाल पूर्जा भूमिहीनको लाल पूर्जाको विषयमा छ त्यो सब कुराहरू लागू यदि भएन भने र उहाँहरूले के भन्छ लाल पूर्जा पाउनु भएन भने कतिपय नेपाली जनताले त्यहाँ नागरिकता विहीन हुनुहुन्छ
1: विगतमा कालापानी युद्ध भास्तो युद्ध गर्न तयार हुनुहुन्छ
2: तपाईँहरू जनताको लागि मैले भनिसकेँ आफ्नो ज्यानको मैले मेरो ज्यानको प्रवाह छैन नेपाली जनताको लागि सुस्तावासीको लागि यदि सुस्तावासी त्यहाँ कति कष्टकर
1: बल भन्दा बुद्धि ठुलो पढ्नु भएको छ कि छैन
2: पढेछु सर
1: व्यवहारमा बुझ्नु भएको छ कि छैन
2: एउटा कुरा भनौँ सर त्यहाँ जस्तै जस्तासँग त्यस्तै म फटाहा छु भने हजुर सोझो भनेर हुँदैन म सोझो छु भने हजुर फटाहा भएर मात्रै हुँदैन एक हातले ताली बज्दैन दुईटै हातले ताली बजाउनु पर्छ सर
1: कुनै केलले टोक्न खोज्यो भने टोक्न जाने
2: हजुर मैले भनिसकेँ त आफ्नो जनतालाई बचाउनको लागि हामी जनताले मर्न दिने सुस्तावासीलाई हामीले मर्न दिने हामी टुलु टुलु भनेर हेर्ने सुस्तावासीको मात्रै नवलपरासी जिल्लाको सुस्तावासीको मात्रै त्यो समस्या हो यो राष्ट्रिय मुद्दा हो सर
1: संवेदनशील विषय उठाउनु भयो त दीपक शाहजी
2: यो एकदम संवेदनशील हो
1: भौतिक आक्रमणमै उत्रिने हात हतियार सहित प्रस्तुत हुने सीमामा जाने एसएसबीको ज्यादती नसहने
2: खाना बिना मरिरहेछन् बजार छिर्न एसएसबीले दिए छैन

0: कुन पाउडरले
1: युद्ध लड्न पनि तयार हुनुहुन्छ उहाँ?
2: संवेदनशील या गैर जिम्मेवार? 48 सालदेखि 82 सालसम्म को सरकारमा थियो? को सरकारमा थियो? 48 सालदेखि 82 सालसम्म चाहिँ को सरकारमा थियो? सुकुम्बासीको समस्या बालनजीले ल्याइदिया हो र? हाम्रो सम्मान्य प्रधानमन्त्रीले ल्याइदिया हो र? सुकुम्बासी आयोग 35 वर्षमा नबने हो र? 35 वर्षमा सुकुम्बासी आयोग
1: सुनसरीमै पनि कति धेरै सुकुम्बासी छन्, त्यहाँ पनि डोजर चल्दैछ।
2: 72 अरब सरकारको ढुकुटी सकाएको किन समस्या समाधान नभयो?
0: अनि सम्माननीय प्रधानमन्त्रीज्यूले पहिला सुकुम्बासीलाई व्यवस्थापन ठिक
2: पहिला तपाई सुन्नुस् पहिला सुन्नुस् तपाई
0: हिजोको सरकारले के गरेको
2: हैन? तपाईको
0: सरकारले नगरेको हुनाले
2: तपाई एकदम पहिला सुन्नुस्। अब मलाई बोल्न दिनुस्। तपाईले बोलेको बेला म
0: सरकारले
2: तपाईले बोलेको बेला म सुन्न सक्दिन।
0: हिजोको सरकारले काम गरेन।
2: तपाईले बोलेको बेला म
0: सरकार छु
2: नहुन मान्छेसँग मलाई प्लिज यसरी
1: तपाईँ धैर्य गर्नुहोस्। दिपकजी तपाईँ आफ्नो कुरा
2: राख्नुहोस्,
1: त्यसपछि म तपाईँसँग आउँछु।
2: 35 वर्षसम्म 2048 सालदेखि अहिलेसम्म कङ्ग्रेस कम्युनिस्ट माओवादीको सरकार भएको थियो हो। अहिलेसम्म सुस्ताको समस्या उहाँहरूले किन समाधान गर्नु भएन? पहिला उहाँको निर सोध्न जाने कि नजाने? उहाँ आफै त्यो पार्टीमा बसिराख्नु भएको थियो, त्यो पार्टीको एकदम भक्तै हुनुहुँदो रहेछ, भर्खर भन्नुभयो। किन समाधान गर्नु भएन? आफ्नै प्रधानमन्त्री हुँदाखेरि मनमोहन अधिकारीको टाइममा द्वितीय बहुमत हुँदा किन गर्नु भएन? कङ्ग्रेसको एम
1: मनमोहन अधिकारी अल्पमतको सरकारको नेतृत्व गर्नु थियो,
2: नेतृत्व गर्दा किन गर्नु भयो
1: 51 सालमा?
2: तर सुकुम्बासी आयोगमा पार्टीका महान नेताले भाटभटेनीमा जग्गा खाइदियो। त्यही ठाउँको महान नेताले सुकुम्बासीको जग्गा आफ्नो नाममा क्याप्चर गरेको, भैँसी पार्टीमा घर बनाएर पछि उहाँलाई पहिला बोलाएर रोस्टममा खडा गरौँ, त्यसपछि बल्ल यो सम्मान्य प्रधानमन्त्रीसँग क्वेसन गर्ने ल्याकत राखौँ। अहिले भर्खर बच्चा जन्मिन पाएको छैन, बच्चाको टाउको निमित्न खोज्ने आतंकारी भनेर शब्दहरू उहाँले प्रयोग गर्नुभएको छ सांसदमा। सामान्य प्रधानमन्त्रीलाई छापा मार जस्तो शब्द गलत शब्दहरू प्रयोग गर्नुभएको छ। संस्कार पहिला सुधार हो, हामीले देश बनाउन आएको
1: सत्ता पक्ष पनि जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्यो नि।
2: सत्ता पक्ष जिम्मेवार भएर कुनै सांसदले केही गलत गर्यो भने उहाँलाई टुप्रुक्क टिपेर बाहिर लानु।
1: संवेदनशील विषयमा प्रश्न उठाइसकेपछि जवाफ दिनु पर्दैन? संवेदनशील विषयमा संवेदनशील हुनु पर्दैन?
2: हरेक
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा उहाँहरूले आपत्ति जनाउन नपाउने?
2: तपाईँको आपत्ति जनाउन त लिखित आपत्ति जनाउन
1: तपाईँहरूसँग प्रमाण छ?
2: लिखित आपत्ति जनाउन पाउनु
1: नेपालले भारतको भूमि मिचेको प्रमाण छ? प्रमाणित गर्नुहोस् न, भोलिका दिनमा
2: संसद
1: प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतले प्रमाणका रूपमा लियो भने तपाईँहरू के गर्नुहुन्छ त्यति बेला?
2: सबभन्दा पहिला मेरो कुरो सुनौ, तपाईँलाई कुनै कुरो पनि प्रजातन्त्रमा तपाईँको वाक स्वतन्त्रता छ, तपाईँले मजाले बोल्न पाउनुहुन्छ।
1: सामान्य वाक स्वतन्त्रता छ भन्दैमा
2: सामान्य
1: सीमा जस्तो संवेदनशील विषयमा
2: यसमा चाहिँ म आए
1: मिचेको छौँ हामीले भन्न मिल्छ?
2: प्रमुखले हरेक कुरो राख्न दिइराख्नु भएको छ। उहाँले जस्तै भन्नुभयो सुस्ताको कुरो उठाउन नपाउने, सुस्ताको कुरो उठाउन कसैले रोकेकै छैन नि, कसैले रोकेका छैन। सभामुखज्यूले सामान्य सभामुखजीले सबभन्दा बढी समय नै विपक्षीलाई दिएको हेर्नुहुन्छ। हामी त बोल्नै पाएको छैनौँ, हामी आफ्नो कुरो राख्नै पाएको छैनौँ। हामीलाई त त्यो जुन संसदले ऐन कानुन बनाउने हो 2021 सालदेखि जुन ऐन कानुनहरू बनेका छैन, देशलाई चलायमान बन्न सबभन्दा पहिला त नीति नियम ऐन कानुन चाहिन्छन्। हामीलाई त त्यो एक घन्टा किल हुँदा हाम्रो त पुरै समय बर्बाद भएको जस्तो लाग्छ। त्यसको हामी एउटा चाहिँ राम्रो संस्कार बसौँ नि। उहाँको झन् गौतम बुद्धको भूमिको नजिकको मान्छे हुनुहुँदो रहेछ, सीता माता गौतम भगवान् त्यस्तो पशुपति, त्यस्तो संस्कार हामी किन बसाउन सक्दैनौँ कि? हामी गौतमको सन्तान भन्छौँ तर शान्तिपूर्ण मार्ग हामी किन अप्नाउन सक्दैनौँ कि? सधैँ खुकुरी हतियार निकाल्ने किन कुरो गर्छौँ? त्यहाँको संसदको समस्या समय बर्बाद गर्नुभन्दा औपचारिक रूपमा लिखित नोट दिउँ, जसरी पहिलाको समस्या सल्टाउन, जस्तै जहाँ पनि सिमानाको समस्या हुन्छ त्यसमा त सामान्य प्रधानमन्त्री एकदम क्लियर भनिसक्नु भएको छ, यस्तो लिखित जानकारीहरू आएको छ, जानकारी मात्रै गराएको नि, संसदमा त हरेक चिज जानकारी गराउने ठाउँ हो नि त। तर संसद
1: प्रधानमन्त्रीले नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न इङ्ल्यान्डलाई समेत गुहार्नु भएको छ, जुन इङ्ल्यान्ड भन्ने देशै छैन अहिले, युकेको एउटा बेलायतको एउटा प्रान्त हो, चारवटा प्रान्त मध्ये।
2: तपाईँको धेरै पहिला गयो भने फेरि धेरै पहिला ग जान थाल्यो भने फेरि महाभारतका कालमा पुग्ने होला कि होइन? तपाईँ के महाभारतको कालमा पुग्न खोज्नुहुन्छ कि?
1: रासो के फेरि सन् 1816 को सन्धि पुनरावलोकन गर्न चाहन्छ?
2: अहिले दुईवटा
1: भन्न खोज्या हो,
2: तपाईँको दुईवटा देश मिलेर बसेर समस्या समाधान गर्ने हो, जहाँ पनि तपाईँको दुईवटा देश
1: संवेदनशील विषयमा बोल्दाखेरि त
2: एकदम कूटनीतिक परिपक्वता छ, सत्य तथ्य बताएको, पहिला जस्तो महाकाली बेचेर अहिलेसम्म गुमराहमा राखेका छैन कि उहाँले।
1: नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न बेलायतलाई इङ्ल्यान्डलाई निम्तो दिनुपर्छ त, सन् 2014 बङ्गलादेश र भारत बीच भने सीमा विवाद भएको थियो, त्यो समाधान गर्न त उहाँहरू दुई देश बीचको प्रतिनिधिहरू बीच टेबल टक भयो अनि समाधान भयो।
2: अहिले
1: हेर्ने गर्नुहोस् न,
2: अहिले पनि
1: अन्तर्राष्ट्रिय प्र्याक्टिस,
2: अहिले पनि नेपाल र भारतको नियमित टेबल टक भइराखेको छ हो, समस्या समाधान हुने भनेको हाम्रो दुई देशमा त्यही हिसाबले हुने हो। तपाईँको बोर्डर पारी जुन 10 गजा बन्या छ, त्यो 10 गजा त एउटा त लाइन बनाउँदा एउटा दाईको घर उता परेको छ, एउटा दाईको घर भाइको घर यता परेको छ नि, त्यो बोर्डरको अवस्था त त्यो हो नि त, उताको रिलेसन यता छ। तपाईँको 10 गजा भए पनि त्यो दुवै क्षेत्रको मान्छे भावनादेखि एउटै परिवार नै हो। यो सिमाना यस्तो छ कि अरू कुनै देशको सिमानासँगै कम्पेयर गर्न मिल्ने अवस्था चाहिँ होइन इन्डिया नेपालको सिमाना। काठमाडौँ बस्नेलाई त्यो सिमानाको पीडा चाहिँ फिल हुँदैन कि
1: रिङ्गलाजी? र तपाईँको घरमा अभिव्यक्ति दिएर बोलेर अनि समस्या समाधान हुन्छ? प्रधानमन्त्रीज्यूले त प्रष्ट रूपमा भन्नुभएको छ, विगतदेखि नै उहाँ त अझ ग्रेटर नेपालको परिकल्पना गर्ने प्रधानमन्त्री, जो प्रधानमन्त्री मेयर हुँदाखेरि ग्रेटर नेपालको नक्सा थियो कार्यकक्षको पछाडि, त्यति राष्ट्रवादी प्रधानमन्त्री, त्यति बहादुर प्रधानमन्त्री, अनि अहिले टेबल टक गर्ने समस्या समाधान गर्ने भनिरहँदाखेरि यति धेरै रोइलो किन?
0: यति अनि त्यो त त्यो ग्रेटर नक्सा जुन भन्नुभयो उहाँ चाहिँ मेयर हुँदाखेरि त्यो त ठिक छ, जायज हो, त्यो सही कुरा हो। तर अनि उहाँ दमदार प्रधानमन्त्री हुनुहुन्छ होइन, अनि उहाँको अभिव्यक्ति यही हो, त्यो 10 गजा र सीमा जुन घर बनाएको त्यो विषय र नेपालले पनि भारतको भूभाग नीचे छ भनेर एउटै एउटै सन्दर्भ हो, एउटै मुद्दा हो,
1: समस्या समाधान गर्न पहिला विषय त उठाउनु पर्यो होला नि त।
0: हामी सुन्नु न, हामीले भनिरहेछौँ जस्तै हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू होइन,
1: अब भारतले पनि सकारात्मक रूपमा लिएको,
0: भारतले भनिसक्यो इन्टरभ्यू हजुरले हेर्नुभयो कि नै, नेपालका 3 करोड जनता हमारे दिल्लीका बराबर भी नहीं है, ओ नेपाल हमारा भूभाग हमारा जमीन नीचा है, उसको जल्द से जल्द हम फिर्ता लेंगे, उसले बोलिसके छ हजुरले इन्टरभ्यू।
1: विगतमा सत्ता र सरकारमा हुँदाखेरि
0: हिजो र आज
1: टेबल टक गरेर नेकपा एमाले टुङ्ग्याउन सकेन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रष्ट रूपमा कुरा राख्दैछ,
0: किन गरे छैन? उसले सरकारमा भए जति आफूले सके जति त गर्यो नि, तर यो त नेकपा एमाले सरकार अथवा काङ्ग्रेस अथवा
1: वारपार हुने के छिनो फानो गर्ने
0: होइन, छिनो फानो हामी चाहिँ सम्माननीय प्रधानमन्त्रीजीसँग
1: ससम्मान हिसाबले, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने
0: हजुर
1: भारत भ्रमणमा हुनुहुन्छ,
0: सुन्नु न
1: भारत भ्रमणमा उहाँले कति ठुलो सम्मान पाउनु भयो
0: हजुर,
1: त्यहाँ हेर्नुहोस् त
0: सम्मान पाउँदामा अनि नेपाली जनताले चाहिँ नेपाली जनताको समस्याको समाधान भइहाल्छ। रिङ्गला यादवले कुनै देशमा गयो भने अनि सम्मान पायो भने
1: उच्च स्तरीय भेटवार्ता भइरहेछ,
0: अनि सुन्नु न नेपाली जनताले
1: श्री नितिन नवीनसँग भेट्नुभयो भाजपा अध्यक्ष,
0: सुन्नु न
1: प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै हुनुहुन्छ,
0: भोलि म यदि भारत भ्रमण गर्न गएँ भने अनि म चाहिँ भेट गर्न पाउँदैन, म भेट गर्न सक्दैन, अनि त्यो भेट गर्दैमा मेरो नेपालको मुद्दा
1: तपाईं पनि
0: राष्ट्रिय
1: नितिन नवीनसँग भेट्न सक्नुहुन्छ, नरेन्द्र मोदीसँग भेट्न सक्नुहुन्छ,
0: किन भेट्न सकिन्न सर?
1: रवि लामिछानेको हैसियतमा गएर,
0: हैसियतको कुरा होइन, उहाँ एउटा पार्टीको सभापति हो,
1: रवि आइसन देशको शक्तिशाली पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी 182 सिट छ त्यो पार्टी

0: सभापति
1: त्यही भन्दैछु, बोल्न त दिनुहोस् मलाई। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्माननीय सभापति हो होइन, 182 जना सांसदको सभापति हो, र उहाँ पूर्व गृह राज मन्त्री हो होइन,
0: पूर्व गृह मन्त्री, पूर्व उप प्रधानमन्त्री,
1: सरी पूर्व गृहमन्त्री होइन। अनि उहाँले चाहिँ के अरे आज कुनै सांसद बाहेक कुनै मन्त्री पदमा हुनुहुन्न। अनि उहाँ चाहिँ सांसद, उहाँ चाहिँ इन्डियाको नेताहरूसँग भेट्दैमा अनि नेपाली जनताको चाहिँ त्यो घाउ जुन छ त्यो मेटाउन सकिन्छ?
0: अनि उच्च स्तरीय वार्ता छलफल संवादबाट होइन र टुङ्गिने झगडा गरेर हतियार उठाएर
1: सर कहिले
0: समस्या समाधान हुन्छ?
1: सुन्नु न, हामी त राष्ट्र के अरे प्रधानमन्त्रीजीलाई यही भनेछौँ कि हामीलाई तथ्य प्रमाण हामीले देखाइदिनु।
0: तपाईँ विगतमा कालापानी युद्धको जस्तो कुरा गर्दै हुनुहुन्छ क्या?
1: हजुर,
0: वीर नेपालीहरूले त्यति बेला लड्नु परेको थियो नि ब्रिटिसहरूसँग, त्यस्तो कुरा गर्नुभयो?
1: जसलाई चोट लागेको हुन्छ नि त्यसलाई मात्रै त्यसको दर्द थाहा हुन्छ क्या सर, त्यसको पीडा मात्रै थाहा हुन्छ। हाम्रो सुस्तावासी हजुर एकचोटि हजुरसँग म आग्रह गर्छु, एकचोटि मात्र गएर त्यहाँ रिपोर्टिङ गरिदिनुहोस्। त्यहाँको जनताले,
0: हामी गएका छौँ सुस्ताको पुलमै,
1: हजुर
0: पुगेर प्रत्यक्ष प्रसारण गरेका छौँ हामीले
1: झुलुङ्गे पुलमा, अनि
0: सुस्तामा पुल बनाएको छ सुस्तावासीहरूलाई चाहिँ निशुल्क बिजुली बाल्न पनि प्रबन्ध गरेका थियो।
1: त्यो पुल कसको पालामा बनेको थियो? नेकपा एमाले सरकारमा हुँदा कामै गरे छैन जनताको? अनि हामीले चाहिँ आजको आजै हामी प्रधानमन्त्रीजीलाई भनेछौँ र कि तपाईँ यस्तो गरिदिनुहोस् उस्तो गरिदिनुहोस् भनेर, हामीले त त्यो कुरा त भने छैनौँ नि। जुन उहाँले अभिव्यक्ति दिनुभयो त्यस त्यो अभिव्यक्तिमाथि हाम्रो आपत्ति के कि हामीले भारतको भूमि मिचेको छ भनेर।
0: उहाँले त्यो अभिव्यक्ति सोचेर बुझेर विचार गरेरै दिनुभएको, आज फेरि सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले फरक हिसाबले प्रस्तुत गर्नुभयो। उहाँले भूमि मिचेको छ,
2: फुलै संसार भने जस्तो हो,
0: नेपालले पनि भारतको भूमि मिचेको छ भनेर प्रधानमन्त्रीले भन्नु भएको छैन भन्नुभयो। प्रधानमन्त्री आफ्नो बोलीबाट ब्याक हुनुभयो?
2: तपाईँलाई त्यही त एकचोटि फेरि सुन्नु छैन, प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीजी क्लियरली के भन्नु भएको छ भने, प्रधानमन्त्री भएपछि मात्रै मलाई लिखित रूप मौखिक प्रधानमन्त्री भइसकेपछि जानकारी आएको छ भनेर भन्नुभएको छ नि तपाईँहरूले। जुन कुरो जानकारी आउँछ त्यो सेयर गर्ने ठाउँ कहाँ? प्रधानमन्त्रीलाई जानकारी आएको कुरोहरू सेयर गर्ने ठाउँ कहाँ मलाई त्यो बताइदिनुहोस् त।
0: प्रधानमन्त्रीले के बोल्ने के नबोल्ने
2: त्यो जानकारी आएको कुरो, यो प्रधानमन्त्री जस्तो कम बोल्ने प्रधानमन्त्री को हो? एउटा पनि प्रधानमन्त्रीको नाम भन्नुहोस् त। यो प्रधानमन्त्री जस्तो इफिसियन्ट काम गर्ने र कम बोल्ने प्रधानमन्त्री को हो मलाई एउटा पनि देखाइदिनुहोस्।
0: कम बोल्ने अनि बोलेको बेलामा ब्याकफायर हुने गरी बोल्ने त काम गर्नु भएन नि।
2: तपाईँको फुलको आँखामा फुलै संसार भन्या जस्तो, जसले हत्याको राजनीति गरेर आछ, जसले तोडफोडको राजनीति गरेर आएछ, उसले त त्यही कुरो देख्ने भयो न। तपाईँको एउटा उदाहरण मैले भने, मलाई सबभन्दा अहिले पीडा लागेको कुरो चाहिँ, हामीले वार्षिक बजेट कम छ भन्छौँ हो, राष्ट्र गौरवको आयोजना बन्न सकेका छैनौँ भन्छौँ। तपाईँको राष्ट्र गौरवको आयोजनाहरू र जुन प्रोजेक्टहरू छ, एक वर्ष ढिलो हुँदा 235 अरबभन्दा बढी नेपाललाई घाटा हुने रहेछ, 235 अरबभन्दा बढी।
0: अनि प्रधानमन्त्रीले शपथ गर्दाखेरि नै, राष्ट्रपतिसँग शपथ गर्दाखेरि नै भन्नुहुन्छ होइन र, आफूलाई पदमा बहाल रहेको बेलामा आफूलाई जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा गोप्य राख्नेछु। अनि प्रधानमन्त्री जस्तो राज्यको देशको कार्यकारी प्रमुखलाई आएको कुरा संसदको घरमा बोलिदिइहाल्ने
2: होइन? संसद जस्तो गरिमामय ठाउँमा संसदले प्रश्न सोद्धाखेरि संसदलाई सही जानकारी दिने कि नदिने? सामान्य प्रधानमन्त्रीले उहाँलाई जुन जानकारी छ त्यो जानकारी दिने कि नदिने?
0: पारदर्शिता लोकतन्त्रमा जानकारी दिने कि नदिने?
1: म बताउँदैछु, उहाँले जुन आफ्नो अभिव्यक्ति दिनुभयो, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, यसको मतलब उहाँको भनाइले हामी काँडाको आँखामा काँडाको संसार देखिरहेछौँ, उहाँ चाहिँ फुलको आँखामा फुलको संसार। तर हिजो उहाँहरूको पार्टीले प्रतिपक्षमा हुँदा त उहाँहरू पनि त सत्ता पक्षको पार्टीमा काँडाको आँखामा काँडै संसार देख्यो होइन? एक नम्बर, र दोस्रो नम्बर, नेकपा एमाले सरकारमा हुँदाखेरि के नेकपा एमाले देशमा विकासै गरेको छैन, कामै गरेको छैन? त्यही सुस्तामा त्यो पुल कसको पालामा बनेको?

0: कुन मन्त्रीको पालामा बनेको, कुन मन्त्री त्यहाँ हुँदा बनेको हो?
1: उहाँले अहिले गम्भीर प्रश्न उठाउनु भएको छ। महाकाली को मिलेर बेचेको? महाकाली सन्धि गर्दाखेरि को हुनुहुन्थ्यो?
0: उहाँले त भनिसक्नु भयो, आफै प्रमाणित गर्नुभयो, आफै भन्नुभयो, त त्यसमा मैले बोल्नु पर्ने मैले जरुरी नै देखेन। अर्को कुरा,
1: त्यति बेला चाहिँ गल्ती भएको थियो होइन?
0: सुन्नु न,
1: नेकपा एमालेको नेतृत्वले महाकाली सन्धिको समयमा
0: बिना प्रमाण
1: गलत काम गरेको थियो।
0: तथ्य बिना प्रमाणको म बोल्दैन सर, है, हचुवाको तालमा म बोल्दैन। उहाँले जस्तै अघि भन्नुभयो नि, हाम्रो सर एक मिनट मान्यजी, अघि भन्नुभयो मलाई कराउनु भयो हजुरले, यस्तासँग मलाई ल्याएर बसालिदिने यस्तासँग रे, है, उहाँ चाहिँ भलद्र भलादिमी रासपाको माननीय, म चाहिँ प्रतिपक्ष कम्युनिस्टको नेकपा एमालेको चाहिँ यस्ता रे, यस्तासँग मलाई ल्याएर बसालिदिने भनेर। अनि सुन्नुहोस्, उहाँले चाहिँ भन्नुभयो यही रोस्टममा यही स्टुडियोमा, राष्ट्रिय स्वतन्त्र पार्टीले अनुशासन सिकाएको छ, है, हामी अनुशासनहीन छौँ, म स्वीकारे, म माने, एकछिनलाई त्यसको पनि म उत्तर दिँदैछु। अनि हाम्रो मान्यज्यूले भन्नुभयो, अनि उहाँको राजसपाले यही अनुशासन सिकाएको छ कि प्रतिपक्ष सदन प्रतिपक्षको हो कि होइन, प्रतिपक्षले आफ्नो मुद्दा राख्न पाउने कि नपाउने, सभामुख हाम्रो सम्माननीय सभामुख हो, हाम्रो सदनको नेता हो, हाम्रो अभिभावक हो, हाम्रो सदनको बाउ आमा हो, हामीले दुःख पोख्ने भनेको, मुद्दा उठाउने भनेको उहाँहरू भन्दा हामीलाई टाइम दिन पर्यो। उहाँहरूले भन्नुभयो जुन कि हामीले टाइम पाउनु भयो, हामी पाएको छैन,
1: उहाँहरूले टाइमै पाउनु सक्नु भएको छैन,
0: सुन्नु न, उहाँहरू 182 जना हुनुहुन्छ, हामी थोरै छौँ, हामी थोरै भएको हुनाले हामी टाइम,
1: प्रतिपक्षीहरू पनि 90 जना भन्दा बढी हुनुहुन्छ।
0: सुन्नु न, म बताउँदैछु सर, र अर्को कुरा, उहाँले जुन म जाँदैछु, हजुरले जुन जुन क्वेसन सोध्नुहुन्छ त्यसको एन्सर म दिन्छु, त्यति क्यापेसिटीमा म छ के, म टुप्लुक्क आएर सांसदमा बनेको होइन, म संसद भवन जलाएर सांसद बनेको होइन, म सर्वोच्च अदालत जलाएर सांसद बनेको होइन, म जिल्ला अदालत पुलिस चौकी जलाएर, कसैको घर जलाएर, भाट भटेरी जलाएर म सांसद बनेको होइन,
1: भ्रष्टाचार सिंहदरबार सर्वोच्च अदालत संसद भवन शीतल निवास जलाएर सांसद बनेको हुन्छ,
0: राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्छ, प्रत्यक्ष छ, प्रमाण छ, झन्डा ओरेर
1: संसद भवन
0: हिजोको दिनमा जलाएर,
1: सिंहदरबार सर्वोच्च अदालत शीतल निवास जलाएर सांसद बन्नुभयो, उहाँले त गम्भीर आरोप लगाउनु भयो।
2: उहाँले आरोप लगाएमा म धन्यवाद मात्रै दिए, उहाँहरूले त यतिसम्म भन्नु
1: सत्य स्वीकार्नु भएको,
2: तब संसद जलाएर आउने जुन आरोप लगाउनु भएको छ नि, त्यो एकदम विकृत मानसिकता म भन्छु त्यसलाई चाहिँ।
1: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अध्ययन गर्नुभयो? प्रतिवेदनमा ककसलाई दोषी देखाएको छ, को माथि अनुसन्धान गर्नु, कारवाही गर्नु भनेर सिफारिस गरेका छ,
2: हेर्नुभयो
1: कार्की आएको प्रतिवेदन,
2: त्यो अनुसन्धान
1: भदौ 24 को विषयमा केन्द्रित भएन, मानव अधिकार आयोगले त जे हो त्यही भनिदियो, पर्दाफास गरिदियो।
2: तपाईँको चाहिँ म चाहिँ कसो भने, जे जसले गल्ती गरेका छ त्यसले सजाय चाहिँ पाउनु पर्छ, त्यसमा कुनै दुई मत होइन,
1: नो राष्ट्रपाको भएर छुट पाउनुहुन्न,
2: नो इफ एन्ड बट, तर त्योभन्दा पहिला जुन माहौल क्रिएट गर्यो त्यो चाहिँ सबभन्दा ठुलो दोषी हो कि, जसले माहौल क्रिएट गर्यो, जसले गल्ती गर्यो तर जनताले 17,000 मान्छे हत्या गर्ने पनि त त्यही टिममा हो नि त, हो कि होइन? कसैको पार्टीको अध्यक्षले मान्छे मारेर 9 वर्ष जेल बसाए पनि हो नि त, त्यो के, यो त त्यो दिन त 24 गते आम जनता निस्किया हो, त्यो दिन बाटोमा आम जनता निस्किया हो, आम जनताको त्यो आक्रोश त्यो दिन पोख्या हो नि आम जनताले, अनि त्यो आम जनताले आक्रोश पोख्यो, अनि जसलाई आरोप लगाइराखेको छ त्यो भनेको त जम्मै जनतालाई आरोप लगाइराखेको हुन्, 50 लाख भन्दा जनतालाई पनि यो
0: हत्यारालाई
1: विद्रोह गरेका होइनन्, जेएनजी आन्दोलन जनताले गरेका होइनन्,
0: जनताले गरेको हो, गराएको कसले हो? आज
1: सत्तामा को थियो?
0: आज सम्माननीय प्रधानमन्त्री सत्तामा हुनुहुन्छ,
1: भदौ 23 र 24 गते सत्ताको नेतृत्व कसले गरेको थियो?
0: म बताउँदैछु, केपी ओली प्रधानमन्त्री हुँदा के अरे गोली चलाउनलाई आदेश दिएको हो, त्यो नियममा छ प्रधानमन्त्रीले आदेश दिनलाई, डाइरेक्ट गृहमन्त्रीलाई के अरे के भन्छन् डिआइजीलाई, आइजीलाई, एसपीलाई, सिडिओलाई।
1: मानव अधिकार आयोगको प्रतिवेदनले अर्को कानुन बनाए।

0: भए पनि अनुसन्धान गर्नु, कारवाही गर्नु भनेर सिफारिस गरेको छ, हेर्नु भएको छैन?
1: त्यो यदि त्यो सही सत्य निस्किन्छ भने त्यो कारवाहीको भागीदार हामी हुन्छौँ। त्यसमा दुई
0: गौरी बहादुर कार्की नेतृत्वको आयोगले पनि दोषी देखायो।
1: गौरी बहादुर कार्कीमा पनि प्रश्न चिन्ह खडा छ। गौरी बहादुर कार्कीलाई पनि आरोप लागेको छ, उसले गलत गरेको छ। र अर्को कुरा,
0: लिली थापा नेतृत्वको आयोगले पनि प्रश्न गर्यो।
1: आज सम्माननीय हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहज्यू, सम्माननीय देशको प्रधानमन्त्री हुनुहुन्छ, आज डोजर लगाएर जुन आतंक मचाउनु भयो, जुन मान्छे मरे, सुकुम्बासीहरू मरे, कि उहाँले जिम्मा लिने कि नलिने, त्यसको क्षतिपूर्ति उहाँले बेहोर्ने कि नबेहोर्ने, नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी सरकारमा हुँदा यदि राम्रो काम गरेन छ भने नराम्रो काम पनि गरेको छैन जनताप्रति, सुकुम्बासीप्रति, गरिबप्रति। तर सम्माननीय प्रधानमन्त्रीजी बालेन्द्र शाहजीले प्रधानमन्त्री हुने बित्तिकै ठाउँ ठाउँमा डोजर लगाएर सानो बच्चा लिएर, कसैको बच्चा मर्यो त कसैको आमा मर्यो त कोही ज्यान त्याग्यो, अनि के त्यो त्यो जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने?
0: दिपकजी,
2: प्रधानमन्त्री सामान्य प्रधानमन्त्रीजी इन्जिनियर मान्छे, उहाँले चाहिँ जे कुरोलाई पनि व्यवस्थित गर्न खोज्नुहुन्छ। जो जसरी ग्रुमिङ भएको हुन्छ उसले त्यसरी व्यवस्थित गर्न खोज्ने हो। तपाईँको इन्डियाको, चाइनाको, अरू पनि देश हेर्नुभयो भने खोला नालाको छेउमा चाहिँ त्यसरी पहिला सुकुम्बासी बसे पनि त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ व्यवस्थित ठाउँमा लगेर चाहिँ त्यहाँ चाहिँ व्यवस्थित गरेको उदाहरणहरू त प्रशस्तै हेर्न पाउनुहुन्छ। सामान्य प्रधानमन्त्रीजीले व्यवस्थित गर्न महानगरपालिकामा मेयर भएकै टाइमदेखि लागिराख्नु भएको थियो, तर त्यति बेला को प्रधानमन्त्री को उखान टुकाले कारण र पेल्ने नीति, मुखमा पनि उहाँको जुन बोली सुनिन्थ्यो नि, हामी उहाँको बोली सुन्दा पनि प्रधानमन्त्रीले यतिसम्म गिरेर बोल्न सक्छ भनेर हाम्रै पनि कन्सेप्ट तातेर आउँथ्यो कि, उहाँको बोली सुनेर कि प्रधानमन्त्रीले त्यति बेलादेखि प्लानिङ गरे हो नि त, अहिले गरे त होइन नि
0: दिपकजी,
2: उहाँलाई अहिले व्यवस्थित गरेर राख्नु खोज्नु,
1: व्यवस्थित गरेर डोजर चलाउनु भएको सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले अहिले सुकुम्बासीलाई व्यवस्थित गरेर अनि डोजर चलाउनु भएको छ? प्रमाण तपाईँ तपाईँसँग प्रमाण छ? अनि नेकपा एमालेका केपी ओली प्रधानमन्त्री हुँदाखेरि उखान टुक्का गरेर भए पनि देश चलाए, र तपाईँ सुन्नु न सर मान्यज्यू, तर सुकुम्बासीलाई मारेन, डोजर चलाएन, तपाईँले जुन आरोप लगाउनु भयो कतिजनालाई मारे भनेर, आज ठिक छ, यदि त्यो मारेको प्रमाणित हुन्छ भने आज सुकुम्बासी मरेको छन् सम्माननीय प्रधानमन्त्रीको कारणले, अव्यवस्थित गरेको हुनाले उहाँले अब जिम्मा लिने कि नलिने, मेरो यो प्रश्न हो के
0: दिपकजी।
1: र तपाईँको सुन्नु
0: र
1: अब जाँदा जाँदै केपी ओली उखान टुक्काले देश चलाउनु भयो, तर अहिलेको हाम्रो सम्माननीय प्रधानमन्त्री स्लो पोइजन हो, उहाँ बम हो, यस्तो बम हो कि जब त्यो विस्फोट हुन्छ नि त सब सखाप भइहाल्छ के, उहाँ स्लो पोइजन हो। त उहाँले बोल्नुहुन्न, तर हजुरको गौन सर्प हुन्छ नि, त्यो टोके भने मान्छेले बाँच्न सक्छ, तर कराइत साँप हुन्छ नि, के भन्छन् कोब्रा कि के भन्छ,
0: किङ कोब्रा,
1: किङ कोब्रा, किङ कोब्राले टोके भने 99% त्यो मान्छे मर्छ नै के।
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँले किङ कोब्रासँग तुलना गर्नु,
1: स्लो पोइजन हो उहाँ। हिजोको दिनमा नबोल्ने नबोल्ने नबोल्ने अनि एकैचोटि बोलेपछि हाम्रो नेपालले
0: नबोली नबोली सिद्ध्याउने
1: भूभागै नीचे,
0: प्रधानमन्त्री बालेन्द्र शाह, उहाँको गम्भीर आरोप,
2: उहाँ चाहिँ उहाँको पार्टीको अध्यक्षलाई हराएकै एउटै कारणले मलाई काम दिनुहोस् म काम गर्छु म बोल्न आएको होइन भनेर भन्नुभएको छ। उहाँ चाहिँ बोल्नै खोज्नु भएको थिएन, उहाँले त नबोल्नको लागि जिताएको हो कि, मलाई काम गर्न दिनुहोस् म काम गर्न आएको छु भनेर जिता हो नि त उहाँहरूलाई। तर त्यसरी जितेर आएको म्यान्डेटलाई संसदमा तपाईँको बोलाको बोल भनेर जनतालाई पनि अपमान गरे जस्तो भयो, संसदको टाइम त किल गर्यो।

दीपकजी, रवि लामिछाने यति बेला भारत भ्रमणमा हुनुहुन्छ, तपाईँको पार्टी सभापति। उहाँले त्यहाँ के पकाउँदै हुनुहुन्छ?

0: तपाईँसँग जवाब छ?
1: सबभन्दा पहिला तपाईँले सहकारीका जति प्रोमोटरहरू छन् नि, जम्मै प्रोमोटरहरूको तपाईँको बायोडाटा हेर्नु चाहिँ, जम्मै सहकारी उद्घाटन सहकारी किन चाहिँ, जम्मै सहकारीको उद्घाटन गर्न पहिलाको को को प्रधानमन्त्री मन्त्री पुग्नुभएछ खोज्नुहोस् है। हाम्रो प्रधानमन्त्री भर्खर आएको 2 महिना भएछ, त्यो भन्दा अगाडि 3 वर्षको प्रधानमन्त्रीले किन खोजेर ल्याउन सकेन बा? कसले रोकिया त्यो उसलाई जीवी राईलाई ल्याउन? ल्याऊ त भने मेरो पनि सरकारी पैसा डुबिया छ बाबा, म पनि पीडित छु।
0: सभा सरकारले चाहिँ ल्याउँछ अब,
1: र तपाईँ
0: मुद्दा फिर्ता लिइसक्नुभयो
1: छैन? तपाईँको
0: संगठित अपराध र सम्पत्ति शुद्धिकरणको विषयमा
1: सहकारी
0: रवि लामिछाने,
1: सहकारी
0: जीवी राई
1: नामु
0: हैन, जीवी राई अर्थात जितेन्द्र बाबु राई,
1: कुन कुन पार्टी हो,
0: जम्मै लाल जोशी, तीनै जनाको मुद्दा फिर्ता।
1: सहकारी चलाउने जम्मै कुन कुन पार्टीसँग एफिलिएसन छ, जम्मैले पब्लिक मिडियाले त एकदम थाहा छ नि त। जीवी राईलाई पहिले समारोह आयो हुन्थ्यो नि त।
0: हस्, यहाँहरू दुवैजनालाई समय संवाद र छलफलको लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: हस्, नमस्कार।
1: धन्यवाद।

0: बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509934।
3: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4950 80 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: न पक्ष न विपक्ष
5: सधैं निष्पक्ष
6: स्वदेश FM 93.2 MHz
7: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। निर्णय प्रक्रियामा भएको कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने। तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक। अन्नपूर्ण आरोहणको 76 वर्ष पूरा। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा कार्यक्रम गरी मनाइँदै अमेरिका र इरान बीचको तनाव चर्कियो। हर्मुज क्षेत्रमा रहेको क्योस्योम टापुमा अमेरिकाको आक्रमण। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा कतारले नेपाललाई 77 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता बचतकर्ताहरूको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तार सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिएको पाइएको छ। आयोगले यस्तो निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ। साथै बहुनियामक निकायबीच समन्वय अभाव प्रभावकारी सूचना प्रणालीको कमी वित्तीय अनुशासनहीनता सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगले जनाएको छ। आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण विश्वसनीय सूचना प्रणाली विकास कडा सुशासन बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ। आज पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी सिराहा धनुषा महोत्तरी पर्सा तथा कोशी प्रदेशका झापा मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ। पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैबीच तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक रहेकामा सरकारी तथा गैर सरकारी निकायहरूले जोड दिएका छन्। अत्यधिक गर्मी जोखिम न्यूनीकरण तथा हिट एक्सन डेको अवसरमा नेपाल रेड क्रस सोसाइटी अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घ लगायतका सङ्घ संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा तातो हावा तथा लहरबाट जोगिन तिनै तहका सरकार र साझेदारी निकायबीच सहकार्य तथा समन्वय आवश्यक रहेकामा जोड दिएको छ। कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले जलवायु जन्य बढ्दो जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना स्वीकृत गरी लागू गरिसकेको समेत बताउनुभयो। साथै उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत अत्यधिक जोखिममा रहेका र धेरै जनसङ्ख्या भएका सम्भावित जोखिम भएका जिल्लामा सन्देश प्रवाह भइरहेको बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले तापक्रम मात्र नभई हावा आर्द्रता जस्ता विभिन्न आयामलाई ध्यानमा राखेर गर्मी सम्बन्धी जोखिमको मूल्याङ्कन गर्न आवश्यक रहेकामा जोड दिनुभयो। यस वर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको र यसको आधारमा गर्मीको लहर तथा अत्यधिक गर्मीका दिनहरू बढ्न सक्ने अनुमान गरिएको छ। नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मिनबहादुर मल्लले सरकारवाला विज्ञहरूको छलफलबाट आउँदा दिनमा सरकार तथा विभिन्न साझेदार निकाय संस्थासँगको सहकार्यमा रणनीति निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। डिपी नेपालका अध्यक्ष डाक्टर वसन्त राज अधिकारीले पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धि भइरहेका बेला गर्मीका चुनौतीहरू केवल तराई क्षेत्रमा मात्र सीमित नरहेको र यसको सामनाका लागि विस्तृत अनुसन्धान र नवप्रवर्धन आवश्यक रहेको बताउनु भएको छ। तातो हावा वा तातो लहरबाट बस्न दिउँसो सकेसम्म घाममा घर बाहिर ननिस्कन, निस्कनै परे पातलो कपडाले टाउको छोप्न, छाता ओढ्न, छहारीमा बस्न, प्रशस्त पानी पिउन अनि झोलिलो खानेकुरा खान, खेतबारीमा सकभर बिहान र बेलुका काम गर्न र धेरै थकान र अचेत हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
5: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पुरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज 76 वर्ष पुरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको भूगलमा पर्छ। 8,000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिज हर्कोज र लुई लसनलले टोली यो अन्नपूर्णको शिखर चुमेका थिए। त्यसको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको हो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी यो दिवस मनाउन समेत लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो। पर्यटन विभागका अनुसार अघिल्लो वर्षभन्दा 536 जनाले आरोहण गरे अघिल्लो पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्त यापमा 4 समूहका 27 जनाले अनुमति लिएका छन्। दैलेखमा बुवाले कुटपिट गर्दा छोराको ज्यान गएको छ। जिल्ला सदरमुकाम नारायण नगरपालिका 9 खर्कका 73 वर्षीय कविराज थापाले 44 वर्षीय छोरा यादव थापालाई गैराति कुटपिट गरेका थिए। पारिवारिक विवादका कारण कुटपिट भएको र छोरा यादवको गर्दन, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ लागेको थियो। घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल पुर्याउँदै गर्दा छोरा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। कुटपिटमा संलग्न कविराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर. मध्यपूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि चर्किएको छ. अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युसियम टापुमा आत्मरक्षाका लागि सैन्य कारवाही गरेको जनाएको छ. कतारी सञ्चार माध्यम अल जजिराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ. कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै त्यहाँ आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दावी छ. इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्सले अमेरिकी कारवाहीको जवाब स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ. इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिकै रहेको एउटा इरानी तेल ट्याङ्कर तथा केस्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो. आइआरसिजीले यसपछि अमेरिका तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ. मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहेको छ. अब खेल खबर. मलेसियामा आजदेखि सुरु भएको एसिसी महिला प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा कतारले नेपाललाई 77 रनको लक्ष्य दिएको छ. टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 4 बलमा 76 रनमा अल आउट भयो. अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ. महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ. नेपाल रहेको समूह डीमा कतार, भुटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ. समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ. प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ. त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ. यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्. चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष. निर्णय प्रक्रियामा भएको कमी कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त. मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने. तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक. अन्नपूर्ण आरोहणको 76 वर्ष पुरा. हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा कार्यक्रम गरी मनाइँदै. अमेरिका र इरान बीचको तनाव चर्कियो. हर्मुज क्षेत्रमा रहेको क्युसियम टापुमा अमेरिकाको आक्रमण. र एसिसी महिला प्रिमियर कप क्रिकेटमा कतारले नेपाललाई 77 रनको लक्ष्य दियो.
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो. लाइफ भने अझै अस्तव्यस्त. म पनि अब विदेशतिर जाने त होला नि.
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ. यही केही गरे भयो, नभए कोरिया जाऊ. 3.2 GPA भए पुग्छ. IELTS पनि 5.5 भए पुग्छ. अनि स्कलरशिप पनि 100% को अफर छ. र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त.
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053.
10: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना.
11: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा. कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ.
10: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
11: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
10: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
11: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
10: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
11: नियमित परामर्श तथा मार्गदर्शन,
10: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
11: अनुशासित सुरक्षित तथा हरियाली वातावरण.
10: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ.
11: सिट सीमित छ. आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
12: सिप हुन्छ साथमा, रोजगारी हातमा.
10: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना.
11: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTBT को आङ्गिक संस्था तथा बाग

0: मध्य प्रदेश के नमूना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारी चितवन में एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
1: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
2: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
3: सीट सीमित छ, आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। निर्यात व्यवसाय महासङ्घले आउँदो आर्थिक वर्षको बजेटले धेरै विषय सम्बोधन गरेकामा स्वागत गरेको छ। नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको 100 दिने कार्यक्रमको निरन्तरताका रूपमा आएको आउँदो आर्थिक वर्ष 83-84 बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत विषयमा सुधार गरेको महासङ्घको भनाइ छ। बजेटको आकार, स्रोतको चाप र खर्चको संरचनागत पक्षमा देखिएका चुनौती र कतिपय बजेटमा सम्बोधन हुन नसकेकाले विषयलाई सम्बोधन गर्दै कार्यान्वयन गर्न महासङ्घले अनुरोध समेत गरेको छ। प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा 2 चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा 33 वर्षीय वाङ वैन तथा 32 वर्षीय चेन सुङ्गाई रहेका काठमाडौँ उपत्यका प्रत अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिका 1 नक्साल नारायण चौर क्षेत्रमा चिनियाँ नागरिक भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका 1 व्यक्ति विदेशी मुद्रा सहित पक्राउ परेका छन्। गैराति अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य देशतर्फ लैजान लागेका विभिन्न विदेशी मुद्रा सहित सुनसरी कडी गाउँपालिका 1 घर भएका 50 वर्षीय कमल नारायण विश्वासलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। उनको साथबाट झन्डै 55 लाख बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ। जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली 11 लाख, अमेरिकी डलर 14,850, जापानियन 41,000, स्विस फ्रेङ्क 1,000, मलेसियन रिङ्गट 23,632, श्रीलङ्कन रुपी 7,770, पाकिस्तानी रुपी 3,540 र ओमानी रियाल 2,970 फेला पारी पक्राउ गरिएको हो। विश्वासलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको प्रहरीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। निर्णय प्रक्रियामा भएको कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने, तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक। र शङ्कास्पद गतिविधिमा संलग्न 2 चिनियाँ नागरिक पक्राउ, विदेशी मुद्रासहित विदेश जान लागेका 1 विमानस्थलबाट नियन्त्रणमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी दिने गरौँ।

0: भाचेर असतो सर ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्खा दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
3: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453-30169 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन

0: फाइदै फाइदा हुन्छ।
1: माछा, ब्रोइलर, लेयर्स, गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512206।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98555-63938 र 98555-65542।
6: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
2: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98555-54584, 98651-54998।
9: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
10: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
9: कहाँ गएर के सिप सिकौ भन त अब।
10: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
11: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61356
9: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 40 4935 80 र 98 550 26 440।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: क्षेत्रबाट भारतले घेरेको छ तर नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विषयलाई चाहिँ संसदको रोस्टमबाटै उठाइदिनुभयो। यसले अब हाम्रो अन्तर्राष्ट्रिय छविलाई चाहिँ कहाँसम्म पुर्यायो वा चाहिँ यो पोजिटिभ सेन्सबाट बुझ्दाखेरि यो के भयो र

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज मध्याह सभा 12 बजे बस्नेछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार जानकारी गराउनुहुने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने अर्थमन्त्री डाक्टर वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक पनि बस्दैछन्। जस अन्तर्गत बिहान 9 बजे कानून न्याय तथा मानवाधिकार समितिको बैठक बस्नेछ। बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्ने बारे छलफल हुने कार्यसूची रहेको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। लामिछाने नेतृत्वको राजसभा प्रतिनिधि मण्डलले बुधबार बिहान 10:30 बजे नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न लाग्नु भएको हो। उक्त विशेष भेटघाटका क्रममा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू तथा दुई देशबीचको सहकार्य र विकास साझेदारीका नयाँ आयामबारे बृहत छलफल हुने अपेक्षा गरिएको छ। यसअघि मंगलबार मात्र सभापति लामिछानेले भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग छुट्टा छुट्टै फलदायी भेटवार्ता गरिसक्नु भएको छ। त्यसै गरी उहाँले भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनसँग पनि भेटघाट गर्नुभएको थियो। भाजपाको निमन्त्रणामा 5 दिने भ्रमणका लागि भारत पुगेको राजसपाको यो टोली जेठ 22 गतेसम्म नयाँ दिल्लीमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा टोलीले भारतका अन्य राजनीतिक नेतृत्व तथा सरकारी उच्च अधिकारीहरू संघको भेटघाट र संवादलाई निरन्तरता दिने सुनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय संगठन विभागको आयोजनामा आज र भोलि सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयको 2 दिने राष्ट्रिय कार्यशाला हुँदैछ। काठमाडौँको बबर महल स्थित कार्की बैंकेटमा सञ्चालन हुने कार्यशाला बिहान 11 बजे शुरू हुने जनाइएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो। पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागि कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सुसरहका कमिटिका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटिका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको आचार्यले बताउनुभयो। 2 दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ। एमाले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीका रूपमा लिएको छ। कार्यशालामा एमालेको संगठनको समग्र वस्तुस्थितिबारे संगठन विभागका प्रमुख भानुभक्त ठकालले कार्यपत्र प्रस्तुत गर्ने, सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभागका सदस्य माधव ढुङ्गेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने तयारी छ। सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरेर छलफल र प्रस्तुतिकरण समेत गर्ने कार्यसूची रहेको छ। कार्यशालाको भोलि महासचिव शंकर पोखरेलले समापन गर्ने कार्यक्रम छ। कर्णालीका 3 जिल्ला सुर्खेत, कालीकोट र जाजरकोटमा दादुराको प्रकोप देखिएको छ। यी 3 जिल्लामा दादुराका बिरामी देखिएपछि त्यसको उपचार, खोप लगायतका काम शुरू गरिएको छ। भारतबाट आएका र विगतमा खोपबाट वञ्चित भएकामा दादुरा देखा परेको जनाइएको छ। सुर्खेतमा 3 जना, जाजरकोटमा 4 जना र कालीकोटमा 4 जनामा दादुरा देखिएको हो। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गुरबाकोट नगरपालिका 9 बोटेश्वर नजिकमा बसोबास गर्ने ज्वरोले थपिएका बिरामीको रगत परीक्षणका लागि पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 सहकारीका सञ्चालकले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक ऋण असुली सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। पूर्वी तराई र पहाड़ी भूगोललाई राजधानी काठमाडौँसँग जोड्ने पीपी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 9 देउरालीमा सड़क मरमत कार्य जारी रहेकाले सतुङ्गल चितलाङ सड़क अहिले बन्द छ। यो सड़क एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ। बाढ़ीको जोखिम बढेपछि पाँच थरको याङवरक गाउँपालिका 2 दोभानमा पनि मध्य पहाड़ी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सड़क मरमतको काम चलेकाले कुलेखानी फाखेल हुमाने सड़कमा पनि अहिले गाडी चलेका छैनन्। यो सड़क पनि एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ। त्यसै गरी बाढ़ीको जोखिम बढेपछि संखुवा सभामा मध्य पहाड़ी राजमार्गमा अहिले एकतर्फी गाड़ी चलेका छन्। त्यस्तै जोखिम बढेपछि संखुवा सभामा मध्य पहाड़ी राजमार्गमा अहिले एकतर्फी गाड़ी चलेको प्रहरीले जनाएको छ। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: लहेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484636036 र 98244420209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ

0: कारोमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्र पूर्चित वन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ फोन 0556951174 मोबाइल 98555 50934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाईका लागि पेशी तोकिएको छ। अधिवक्ता गीता थापाले दायर गरेको रिट प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा पेशी तोकिएको छ। यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत आइतबार उक्त अध्यादेश विरूद्ध दर्ता गर्न खोजिएको निवेदन को दरपीठ उपर परेको निवेदनलाई संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो। अधिवक्ता थापाले राष्ट्रपति कार्यालय शीतल निवास लगायतलाई विपक्षी बनाई संवैधानिक परिषद सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाज्यिएको दावी गर्दै रिट दिनुभएको थियो। उक्त निवेदनलाई सर्वोच्चका रजिस्ट्रारले 2083 वैशाख 25 गते दरपीट गरिदिएका थिए। उक्त संवैधानिक अध्यादेश जारी गरेसँगै संवैधानिक परिषदले प्रधान न्यायाधीश नियुक्तिको सिफारिश गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। ओली आज एमाले क्रिया संगठन विभागले आयोजना गरेको 2 दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। एमाले सचिव महेश बस्नेतका अनुसार आज अर्थात केही बेरमा काठमाडौँको बबर महल स्थित कार्की ब्याङ्कवेटमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुँदै कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पराजय, त्यसपछि पक्राउ परेपछि अस्वस्थ भएर अपरेसन गर्नु परेको र त्यसै क्रममा बुवाको निधनका कारण ओली सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थिएन। यसै बीचमा ओली आफ्नै निवासमा राखिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुनु भएको थियो। वैदेशिक रोजगारीको नाममा आकर्षक कमाईको प्रलोभन देखाउँदै रोमानिया पठाइदिने भन्दै सर्वसाधारणसँग लाखौं रुपियाँ ठगी गरेको आरोपमा मोरङबाट म्यान पावर संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 37 वर्षीय उक्त पाठक रहेका छन्। प्रहरीका अनुसार पाठकले रतुवामाई 8 दाम्रा भिट्टामा केएसए नामक म्यान पावर सञ्चालन गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने आश्वासन दिँदै उनले लामो समयदेखि विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेको आरोप छ। प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो। उनीसँगै म्यान पावरमा लेखापालका रूपमा काम गर्दै आएका रतुवामाई नौका करिब 25 वर्षीय अभि भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सेजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बुको नेतृत्वमा खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। बितेका 24 घण्टामा 2,299 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 23,71,042 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 119, नियम विपरीत राइड सेयरिङ गरेका 160, संकेत बत्ती उल्लङ्घनकर्ता 134 र तीव्र गतिमा सवारी साधन हुर्काएका 118 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 120, एकतर्फी सड़कमा सवारी चलाउने 144 र अन्य सवारी नियम पालना नगरेका 1,296 जनालाई कारवाही गरिएको छ। हौस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: किन डराउ केपिट पर्यो
1: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा ब्रोइलर लेयर्स गाई भैँसी र मङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल्यो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
10: सम्पर्क 97625 73089 98074646 182

0: इन्स्पेक्टर प्रिया, तिमीहरूलाई पक्रिनुको लागि केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेको थिएँ। तपाईँलाई त मैले नायक सम्झेको थिएँ, तपाईँ त खलनायक पो निस्किनु भयो।
1: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ, तिमी त माँ दुर्गा निस्क्यौ। डाइलग बाजी बढी भयो, ट्याकटुक पारेर काम सकिहाल न। खै यता ल्याऊ। बाइ द वे, डिएसपी सपुत।
2: हजुर छोरीबा।
0: त्यो चेलीबेटी बेच्नेलाई त हामीले पक्र्यौँ नि।
2: हो, राम्रो भयो, त्यस्तालाई त पत्ता फर्काउनु पर्छ।
0: अनि आमा कहाँ हुनुहुन्छ?
2: ए, तेरो आमा काउली बेच्ने गएछ।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दा त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, पुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549998।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 र 98 550 7073
3: चौबीस घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 98 550 2640
0: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: ज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसुन जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा तालिम प्राप्त डाक्टर र स्वास्थ्य कर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी। रुसद्वारा युक्रेनमा हवाई आक्रमण 22 जनाको ज्यान गयो 138 जना घाइते। र एसिसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय सुरुवात साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसुनमा हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका सबै पालिकामा तालिम प्राप्त डाक्टर र स्वास्थ्य कर्मी सहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा रहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ऱ्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सङ्घ प्रदेश र पालिकासँग समन्वय गरी मनसुन जन्य विपद तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको हो। कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको डाक्टर अधिकारीले बताउनुभयो। साथै उहाँले बढ्दो तापक्रम आर्द्रता र निरन्तर वर्षाको कारण विभिन्न प्रकारको संक्रामक रोग फैलने सम्भावना उच्च हुन सक्ने हुँदा यसको प्रतिकार्यको लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो। मनसुनमा खानेपानीका स्रोतहरू दूषित हुन सक्ने बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुन सक्ने भएकोले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्छ। यस्तो अवस्थामा आवश्यक औषधि स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो। सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामको लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको उहाँको भनाइ छ। मन्त्रालयले व्यक्तिगत सरसफाई परिवार तथा समुदायलाई स्वच्छता खाद्यान्नको सुरक्षित भण्डारण स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाईको विषयमा नागरिकलाई सचेत गराउन पालिकासँग समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहायक प्रवक्ता डाक्टर समीर अधिकारी नागरिकलाई उमालेर वा शुद्धिकरण गरिएको पानी मात्र पिउन बासी तथा असुरक्षित खाना नखान फलफुल तथा तरकारी राम्ररी सफा गरेर मात्र खान तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा युएनजिएसको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ। नेपालका लागि यो ठूलो कूटनैतिक उपलब्धि हो। बहुपक्षीयता अन्तर्राष्ट्रिय शान्ति सुरक्षा तथा विश्वव्यापी निशस्त्रीकरणका प्रयासप्रति 7 दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो जिम्मेवारी निष्पक्षता पारदर्शिता र समावेशिताको आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्युयोर्क स्थित नेपालको स्थायी नियोगले जनाएको छ। समितिले निशस्त्रीकरण अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्याली गरिएको छ। नेपाल साइकल सोसाइटीको आयोजनामा भएको र्यालीमा साइकल प्रेमीको सहभागिता थियो। खुल्ला मञ्चबाट बिहान साइकल र्याली सुरु भएको थियो। साइकललाई वातावरण मैत्री स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्यले आयोजित र्यालीमा सांसदहरूको समेत सहभागिता रहेको थियो। सहभागीले साइकल मैत्री पूर्वाधार निर्माण सुरक्षित सडक र दिगो सहरी यातायातको आवश्यकतामा जोड दिएका छन्। हरेक वर्ष जुन 3 तारिकमा विश्व साइकल दिवस मनाउने गरिन्छ। यस वर्षको नारा हरित भविष्यका लागि साइकल भन्ने रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीले दिए राजीनामा, सुनको अभाव आज गडबड भएन, चाँदीको अभाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मनसुन जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयको भनाई, राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट एमालेका 4 मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ। यसैबीच नेकपा एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौँमा सुरु भएको छ। पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावपछि ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो। आज सुनको भाव यथावत रहेको छ, चाँदीको भने भाव घटेको छ। हिजो सुनको भाव तोलामा 400 रुपियाँले बढेर तोलाको 3,11,300 रुपियाँमा कारोबार भएकोमा आज भाव यथावत नै रहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रुपियाँले घटेको हो। हिजो तोलाको 5,405 रुपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 5,370 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। रुसले युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 ज्यान गएको छ, 138 घाइते भएका छन्। 100 ड्रोन र दर्जनौ क्षेपास्त्र प्रयोग गरी गरिएको आक्रमणले युक्रेनको राजधानी कियेव सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनी अधिकारीका अनुसार डिनिप्रोमा 16 तथा राजधानी कियेवमा 6 ज्यान गुमाएका छन्। विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् भने धेरै क्षेत्रमा खोज तथा कार्य अहिले चलिरहेको छ। युक्रेनी वायुसेनाका अनुसार रुसले कुल 73 क्षेपास्त्र र 656 ड्रोन प्रहार गरेको थियो। तीमध्ये 40 क्षेपास्त्र र 602 ड्रोन नष्ट वा निष्क्रिय पारिएको दावी युक्रेनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपिल समेत गर्नुभएको छ। अब खेल खबर। मलेसियामा आजदेखि सुरु भएको एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले कतारलाई 8 हरायो। कतारले दिएको 77 लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 गुमाएर भेटायो। नेपालको लागि बलिङतर्फ रुबिना छेत्रीले 3 लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 बनाइन्। पूजा महतोले अभिजित 28 जोडिन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चरिन्दुले सर्वाधिक 25 बनाई। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भुटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। र दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला 7 च्याम्पियनसिपको सेमी फाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ। खेल भारतको गोवामा रहेको पण्डित जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो 4:15 सुरु हुनेछ। विगत 5 यता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ। सन् 2022 र 24 भएको 7 च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। समूह चरणको खेलमा नेपालले भुटानलाई 1-0 र श्रीलङ्कालाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। बङ्गलादेशले समूह चरणको खेलमा मालदिप्सलाई हराउँदा भारतसँग हार बिहोरेको थियो। आजै भारत र भुटान बीचको दोस्रो सेमी फाइनल खेल राति 8:15 हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुन जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई, राष्ट्रसङ्घीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित, जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता, आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी, रुसद्वारा युक्रेनमा हवाई आक्रमण 22 ज्यान गयो, 138 घाइते, र एसिसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजयी सुरुवात। 7 महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नु होला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: स्वदेश FM 93.2 MHz।

0: भवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसएई, एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
6: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 550 39 122 र 98 550 39 123।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98 550 77 061 र 98 550 77 053।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीसा महतेको नमस्कार। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरूको अध्ययन गर्ने भएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्ने कार्यक्रम 2063 सालको विस्तृत सम्झौता मधेस थारूहट आदिवासी जनजाति दलित महिला शिक्षक तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएका लिखित सहमतिहरूको विस्तृत अध्ययन गरिनेछ। संविधान निर्माण र कार्यान्वयनका क्रममा विभिन्न क्षेत्र तथा समुदायले उठाएका माग र सरकारका प्रतिबद्धताको समग्र समीक्षा गरी संविधान संशोधनका सम्भावित विषय पहिचान गर्ने कार्यदलले बताएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओलीले आज पार्टीद्वारा आयोजित सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। सम्बोधनका क्रममा उहाँले समय र परिस्थिति सधैँ एकै नासको नरहने उल्लेख गर्दै अहिलेको स्थिति धेरै समय नचल्ने दावी देशको राजनीतिक इतिहास स्मरण गर्दै अध्यक्ष ओलीले राणा शासन पञ्चायती तानाशाही र राजतन्त्र समेत ढलेको उदाहरण दिँदै वर्तमान अराजकतन्त्र धेरै समयको पाहुना नभएको र यो धेरै दिन टिक्न नसक्ने टिप्पणी गर्नुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित 23 सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समितिले ती सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले आफ्ना परिवार आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको भए त्यसको जानकारी दिन सर्वसाधारणसँग अनुरोध गरेको हो। सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउन समितिले यो कदम चालिएको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जापान सरकारले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि 5,70,000,000,000 जापानी येन अर्थात करिब 5,50,000,000,000 नेपाली रुपियाँ बराबरको थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। बढ्दो मूल्य वृद्धि र प्राविधिक कारणले आयोजनाको लागत बढेपछि जापानले यो थप सहयोग गरेको हो। यस सम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। यस थप सहयोगसँगै नागढुङ्गा सुरुङ मार्गका लागि जापानको कुल ऋण सहयोग 22,33,60,00,000 एन पुगेको छ। र लामो बिदा र तराई तथा शहरी क्षेत्रमा बढेको अत्याधिक गर्मीका कारण मेग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उत्साहजनक आगमन भएको छ। गत जेठ 14 गतेदेखि 17 गतेसम्मको 4 दिने सार्वजनिक बिदाको अवसर पारेर यी दुई हिमाली जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा 30,000 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन्। छोटो समयमा ठूलो संख्यामा पर्यटकहरूको आगमन भएपछि म्याग्दी र मुस्ताङका होटलहरू पूर्ण रूपमा प्याक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो अवधिमा पर्यटकहरूको मुख्य रोजाईमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कागबेनी, चीनसँगको सीमा क्षेत्र कोराला नाका र प्राकृतिक तातोपानी कुण्डका लागि चर्चित भुरुङ तातोपानी परेका छन्। विशेष गरी मधेस, भित्री मधेस र देशका ठूला शहरहरूमा अत्याधिक गर्मी बढेको र त्यही समयमा लामो विदा समेत परेकाले हिमाली क्षेत्रको मनमोहक प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति र महत्वपूर्ण धार्मिक स्थलहरूको प्रत्यक्ष अवलोकनका लागि देशका विभिन्न भागमा पर्यटकहरू ओइरिएका हुन्। अहिले भुरुङ तातो पानीमा रहेको प्राकृतिक कुण्डमा स्नान गर्ने र मुक्तिनाथ मन्दिरको दर्शन गर्नेहरूको भीड अत्याधिक देखिएको मन्त्रालयले उल्लेख गरेको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
3: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556-93-738, मोबाइल 98550-88-002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3018-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-99, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengarh Phone 0556-493-74-95-510-61-356-356
9: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा आक्रणको नमस्कार। विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले बैठकमा विरोध र नाराबाजी गरेका थिए। बैठक शुरू हुन साथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गर्नुभएको थियो, तर सांसदहरूले विरोध जारी राखेपछि अध्यक्ष दाहालले बैठक आगामी जेठ 26 गते दिउँसो सभा 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। विपक्षीको यही अवरोधका कारण सोमबार र मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन। प्रधानमन्त्री शाहले गत जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो, जसको अहिले चौतर्फी विरोध भइरहेको छ। सरकारले स्थल मार्ग हुँदै नेपाल भित्रने सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: सो लवली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
7: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
10: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
11: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
13: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: महाकाली का अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564397738 मोबाइल 9855588002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन भ चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63 कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
8: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
7: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
8: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दस चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
7: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढायो, अब 500 रुपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड। कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देश बीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गर्दै ती घटनाहरू प्रायोजित र अपराधी क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परि चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरुद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजीसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतिरी 100 रुपियाँ भन्दा बढीको सामान भित्राउन नपाउने नियमको सीमा बढाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रुपियाँसम्म रहेको सीमा बढाएर 500 रुपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रुपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औषधि हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रुपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा विवाहहरू त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक भोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाडी क्षेत्रमा गर्मी निकै बढेको छ। मितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ्न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकार

0: को असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढी गर्मी हुने र मनसुनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेपीअस्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्य पूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृङ्खलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारतबीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृङ्खला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलङ्कासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढायो। अब 500 रुपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ्यो। केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा बिकेको जोड। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति। उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण

कार्यक्रममा उहाँले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो। नगर प्रहरी काठमाडौँ महानगरको ब्रान्ड एम्बेसडर भएको उल्लेख गर्दै उहाँले चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देश दिनुभयो। कार्यवाहक मेयर डङ्गोलले बर्खायाममा सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन, दिनमा कम्तीमा 3 पटक गस्ती सञ्चालन गर्न तथा सड़क, फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा निरन्तर निगरानी राख्न निर्देश दिनुभयो। उहाँले नगर प्रहरीको सरुवा, बढुवा तथा तह मिलानका विषय कानून सम्मत रूपमा अगाडि बढाइने बताउनु भयो। महानगरले आज नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको 2 दिने ई कमर्स तालिम सम्पन्न भएको छ। हिजो आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिजिटल युगमा समय अनुसार नबदलिने व्यक्ति र व्यवसाय पछाडि पर्ने बताउँदै व्यवसायीहरूलाई कानून बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिमबाट सिकेको सिप व्यवहारमा उतार्न र संघका अध्यक्ष कृष्ण मुरारी नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि ई कमर्स ज्ञान अपरिहार्य भएको बताउनुभयो। तालिम संयोजक अनिल सुबा कोटीले अनलाइन पसल मार्फत आमदानी बढाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै झण्डै 3 करोड रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 9 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाका राजेश छेत्री, मकवानपुरका तीर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली र उपेन्द्र तामाङ, गोर्खाका रोशन बाबु मल्ल, सुनसरीका उज्जवल थापा मगर, बर्दियाका प्रकाश सिंहखडा, लमजुङकी ज्योति गुरुङ र पाल्पाका राजीव नेउपाने छन्। राजेशले मौरिसस र सेसेल्स पठाइदिने भन्दै 31 जनाबाट 1 करोड 41 लाख रुपियाँ भन्दा धेरै तीर्थमान र गोवर्धन सेसेल्स पठाइदिने भन्दै थप 1 करोड 41 लाख रुपियाँ बढी असुलेका थिए। रोशनले अमेरिका, उज्जवलले क्यानाडा, प्रकाशले कम्बोडिया, ज्योतिले यूएई र राजीवले क्यानाडा पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका उजुरीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। र पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,279 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 23,71,042 रुपियाँ जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 119 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 160 जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने 134, तीव्र गतिमा गाडी चलाउने 118 जनालाई कारवाही गरेको छ। यसै गरी अनुशासन पालना नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा गाडी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाडी चलाउने 144 र अरू नियम पालना नगर्ने 1,296 जना कारवाहीमा परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायमै रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ गर्नुपर्नेमा बिग्रिएको जोड, नागरिकसँग नम्र व्यवहार गर्न काठमाडौँ नगर प्रहरीलाई कार्यवाहक मेयर डङ्गोलको निर्देशन, कानून सम्मत रूपमा सरुवा र वृद्धि विकास अगाडि बढाइने भनाई, र काठमाडौँ उपत्यकामा ट्राफिक कारवाहीबाट एकै दिन झण्डै 24,00,000 रुपियाँ जरिवाना सङ्कलन। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषाकिरण। राज्यसभा सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभएको हो। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिनुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेकपाका सांसद विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौम सत्तामा आँस आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताउनुभयो। सर्वोच्च अदालतले विभिन्न कारणले रिक्त भएमा समय सीमाभित्र नियुक्ति गर्नुपर्ने भनी न्याय परिषदलाई आदेश दिएको छ। न्यायाधीशहरू अवकाश भएर गएपछि संविधान र कानूनमा तोकिएको समयमा नियुक्त हुन नसकेको भन्दै अधिवक्ता दीपक विक्रम मिश्र लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। त्यही निवेदनको सुनवाईपछि सर्वोच्च अदालतले निर्णयमा भनेको छ, कानूनले निर्धारण गरेको समयभित्र नै न्यायाधीशको नियुक्ति गरी संविधान र कानूनको परिपालना गर्नुपर्ने देखिएको छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिको विस्तृत अध्ययन गर्ने भएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले विगतका राज्य र विभिन्न असन्तुष्ट पक्षबीच भएका लिखित प्रतिबद्धताको खोजी शुरू गरेको हो। कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विगतका सम्झौताका प्रतिलिपिहरू उपलब्ध गराउन विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले स्थल मार्ग हुँदै नेपाल भित्र नै सर्वसाधारणका लागि किनमेल गरेर ल्याउन पाउने रकमको सीमा बढाएको छ। नयाँ व्यवस्था अनुसार अब सीमावर्ती बजारबाट 500 रुपियाँ मूल्यसम्मको सामान ल्याउँदा भन्सार महसुल लाग्ने छैन। यसअघि यो सीमा मात्र 100 रुपियाँमा रहेकामा सरकारले त्यसलाई परिमार्जन गर्दै 500 रुपियाँ पुर्याएको हो। सरकारले जारी गरेको नयाँ सूचना अनुसार स्थल मार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई अन्य कुनै विशेष सुविधा भने दिइने छैन। र अघिल्लो दिन हिजो 22.21 अङ्कले बढेको शेयर बजार आज जम्मा 2.66 अङ्कले बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक 2780 अङ्कमा कायम भएको छ। बजार दिनभर नै सामान्य उतार चढ़ावमा रह्यो। 149 कम्पनीको मूल्य बढ्दा 116 घट्यो भने 6 स्थिर रह्यो। कारोबार रकम बढेको छ। अघिल्लो दिन 5,26,00,00,000 कारोबार भएकामा आज 5,73,00,00,000 भएको छ। अघिल्लो दिन फाइनान्स समूहमा आकर्षण देखिएको थियो। सो समूह अघिल्लो दिन सबैभन्दा धेरै 6% बढेको थियो। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 5 नेपाली।

साइली मुखियाको छोरो माधनको चिन्ता छैन नमानेला तार्छु साइली।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा

साइली माचे जालमा क्यारी पर्छ हामीलाई नि था छ हे नमानेला तार्छु साइली

खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय सभा सदस्यहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभएको हो। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय दुई देश बीचको संवाद र स्थापित कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिनुपर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतले विभिन्न कारणले न्यायाधीशहरूको पद रिक्त भएमा समय सीमामा भित्र नियुक्ति गर्नुपर्ने न्याय परिषदलाई आदेश दिएको छ। न्यायाधीशहरू अवकाश भएर गएपछि संविधान र कानूनमा तोकिएको समयमा नियुक्त हुन नसकेको भन्दै अधिवक्ता दीपक विक्रम मिश्र लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सर्वोच्च अदालतले यो फैसला अहिलेको परिवेशमा होइन दुई वर्ष अघि नै गरेको हो। 18 भदौ 2081 समयमा नै न्यायाधीशहरूको नियुक्ति गर्नुपर्ने आदेश दिएको थियो, तर जेएनजी आन्दोलन लगायतका कारणले कागजात जलेकाले सर्वोच्चले फैसलाको पूर्ण पाठ तयार गर्न सकेको थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्गदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधता गुमाएको दावी गर्नुभएको छ। एक अपील जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको छ महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टीको वैधानिक संकटमा परेको उल्लेख गर्नुभएको हो। राणाले अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीका कारण पार्टीले आफ्नो साग गुमाउँदै गएको आरोप समेत लगाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर कर्णाली प्रदेशका प्रदेश प्रमुख एकेराज जोशीको स्वास्थ्यमा अस्वस्थता भएपछि आज मुख्यमन्त्री यमलाल कर्णेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभयो। प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम बुधबारको प्रदेश सभा बैठकमा प्रस्तुत भइसकेको छ। यता महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष 81-82 58,66,83,000 बेरोजी रहेको जनाएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशका 182 सरकारी कार्यालय समिति तथा 26 अन्य संस्थाका गरी 208 निकायको लेखा परीक्षणबाट सो परिमाणको बेरोजी देखिएको उल्लेख गरिएको छ। र अघिल्लो दिन हिजो 22.21 अंकले बढेको शेयर बजार आज जम्मा 2.66 अंकले बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक 2780 अंकमा कायम भएको छ। बजार दिनभर नै सामान्य उतार चढ़ावमा रह्यो। 149 कम्पनीको मूल्य बढ्दा 116 को घट्यो भने 6 को स्थिर रह्यो। कारोबार रकम बढेको छ। अघिल्लो दिन 5,26,00,000,000 कारोबार भएकामा आज 5,73,00,000,000 कारोबार भएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556-493-374 98-510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी।
14: यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54-998।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
0: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
1: तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च जोखिमको सम्भावना रहेकोले तापलहर प्रतिकारी योजना सुदृढ गर्नुपर्ने विज्ञको जोड।
2: आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ, उहाँहरूको सहयोग बिना हामी पनि विपद जाने खतराउन सक्दैनौँ।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो, कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
1: र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल र बंगलादेशको खेल चल्दै, न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। 5 दिने भ्रमणका लागि भारतमा रहनुभएका लामिछानेसँग दिल्लीमा भएको भेटबारे सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गर्नुभएको छ। उहाँले आफूहरूको छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भन्दै दुई देश बीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको पनि बताउनु भएको छ। भेटवार्ताका क्रममा भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री विक्रम मिश्री लगायत सहभागी हुनुभएको छ। नेपालको तर्फबाट राष्ट्रपाका सांसदहरू विपिन आचार्य, दीपक बोहरा, दिल्लीमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा, लामिछानेकी पत्नी निकिता पौडेल लगायत सहभागी बन्नु भएको छ। लामिछाने भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा 5 दिने भ्रमणका लागि सोमबार दिल्ली पुग्नु भएको हो। भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्व दिएको देखिएको छ। राष्ट्रपा सभापति लामिछानेले हिजो भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग पनि भेट गर्नु भएको छ। भारतका गृहमन्त्री अमित शाहले विदेशी नेताहरूलाई विरलै मात्र भेट्ने गर्नुभएकोले भारतले लामिछानेको भ्रमणलाई महत्व दिएको रूपमा बुझिने बीबीसीले उल्लेख गरेको छ। भारतीय अखबार द हिन्दूकी भारतीय अखबार द हिन्दूकी कूटनीतिक सम्पादक सुहासिनी हैदरले आफ्नो ट्विटरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेश सचिव मिश्रलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उहाँको पार्टीका प्रमुखलाई बिछ्याएको रातो कार्पेट रोचक रहेको उल्लेख गर्नुभएको छ। नेपालमा भएको चुनावमा राष्ट्रपाले झण्डै 2/3 सीट जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालिन दुवैजनालाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। नवयुवा आन्दोलनबाट राजनीतिक अवस्था बदलिए पछि नेपालबाट भारत भ्रमण गर्ने लामिछाने सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ। लामिछानेको भारत भ्रमणकै बेला दुई देश बीचको सीमाबारे पनि नयाँ बहस शुरू भएको छ। लामिछाने भारत जाने अघिल्लो दिन आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिसेको बताउनु भएको थियो। उहाँले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने उल्लेख गर्नुभएको थियो। तर हिजो दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपाल भारत सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने प्रतिक्रिया दिनुभएको छ। यस्तै लामिछानेले आफ्नो भ्रमणकै समयमा हिजो भारतबाट अंग्रेजी भाषामा प्रकाशित हुने पत्रिका द हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा सीमा विवाद लम्बी रहन नहुने भन्दै ऐतिहासिक तथ्य र आपसी समझदारीमा व्यवहारिक तथ्यमा आधारित संवाद मार्फत समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
1: एमालेभित्र नेतृत्व पुनर्गठनको माग सरको रूपमा उठ्न थालेको बेला अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछाड्ने बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको एमालेको 2 दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामकको रूपमा प्रस्तुत हुँदै पार्टी नेतृत्व र आधिकारिक निर्णय विरूद्ध गतिविधि गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। केन्द्रीय सदस्यहरू, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव, संगठन विभागका प्रमुख रहेको कार्यशालामा ओलीले आफू गएको पुसमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकोले बीचमै नेतृत्व नछाड्ने बताउनुभयो। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले पार्टी पुनर्गठनको आवाज उठाइरहेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्यलमा पारेको ओलीको टिप्पणी छ। नेतृत्व फेरेर नभई नीति र विश्लेषण विचारमा एकताबद्ध भएर संगठन चुस्त दुरुस्त हुनुपर्ने ओलीको तर्क छ। यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनुभयो। भदौ 23 र 24 गतेको घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारले विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको उहाँको आरोप छ। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान नदिने बताउनुभयो। फागुन 21 गतेको चुनावमा हार बेहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो।
0: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी आउँदो 26 गते मंगलबारसम्मको लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठक 26 गतेसम्मका लागि स्थगित भएसँगै राष्ट्रिय सभामा विधेयक पास हुने नसकेको नयाँ रेकर्ड बनेको छ। प्रतिनिधि सभाले जेठ 7 गते पारित गरेर पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयक यही जेठ 22 गते अर्थात् भोलिसम्म राष्ट्रिय सभाबाट पास हुनुपर्ने थियो। तर

0: विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बिहान सामूहिक राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजना मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको छ। तर प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर लुम्बिनी प्रदेश बाहिर रहनु भएकोले आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम छ। लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। काङ्ग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ। तर एमालेका मन्त्रीले राजीनामा दिएपछि काङ्ग्रेसमा पनि मन्त्री फेर्ने दबाव बढेको छ। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय गरेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनका बेला हुने विपदको पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता, नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई, लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा, पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा, नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी, लुम्बिनी प्रदेशमा एमालेका 4 मन्त्रीको राजीनामा स्वीकृत, राष्ट्रिय सभाको बैठक आउँदो मंगलबारसम्मका लागि स्थगित लगायतका खबर प्रस्तुत गरे।
0: अब बाँकी खबर, सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतेरी 100 रुपियाँ भन्दा बढीको सामान भित्राउन नपाइने नियमको सीमा बढाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रुपियाँसम्म रहेको सीमा बढाएर 500 रुपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रुपियाँसम्मका निजी प्रयोगका वस्तु साथीलाई वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रुपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहार त भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको

0: सीमापारी वैवाहिक सम्बन्ध समेत रहेकोले माइतीबाट ल्याएको उपहारमा समेत भन्सार तिर्नु परेको गुनासो गरेका थिए।
1: आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। अझै केही दिन गर्मी बढ्ने मौसमविदहरूले अनुमान गरेका छन्। यसैबीच यस वर्ष गर्मी निकै बढ्न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात तापलहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनु पर्ने बताएका हुन्। नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनुभयो। यो वर्ष शक्तिशाली एलनिनो विकास भइरहेकाले दक्षिण एसियामा सामान्यभन्दा बढी गर्मी हुने र मनसुनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको पूर्वानुमान गरेको छ।
0: यसैबीच मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान रहे पनि वर्षाजन्य विपदका घटना समेत बढ्न सक्ने विज्ञहरू बताउँछन्। पछिल्ला वर्षहरूमा छोटो समयमा धेरै पानी पर्ने, कुनै ठाउँमा वर्षा केन्द्रित भएर जनधनको क्षति गराउने जस्ता घटना बढेकोले यस वर्ष पनि सचेत हुनुपर्ने उनीहरूको भनाइ छ। समग्रमा सुक्खा समय र गर्मी बढ्ने भने पनि कुनै बेला छोटो समयमा पर्ने अत्याधिक वर्षा झनै जोखिम हुने विज्ञहरू बताउँछन्। केही वर्षदेखि यस्ता घटनाले ठूलो क्षति पुर्याउँदै आएका छन्। यस वर्षको मनसुनमा आउन सक्ने त्यस्ता विपदको व्यवस्थापनको लागि तयारी कस्तो छ भनेर साथी हृदय रिमालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
2: बाढी पहिरो डुबान चट्याङ लगायतका अभिवतमा चाहिँ सङ्घ प्रदेश स्थानीय तह र गैर सरकारी समुदाय नै कसरी परिचालित हुने तिनले स्वेच्छा निकायलाई चाहिँ तयारी अवस्थामा राखेको छ। उहाँहरूलाई तालिम प्राप्त सेवा कर्मीहरू राहत उद्धारको लागि जुन खोजको लागि सामग्रीहरू पनि पहिलो वर्षको भन्दा अलिकति थप गरेर अलिकति एडभान्स इक्विपमेन्टहरू सहित तयारी अवस्थामा हुनुहुन्छ भने हामीले प्रभावित हुने जिल्ला भनेर पहिचान गरेर त्यसलाई बढी निरन्तर निगरानीमा र त्यसको सिडिओ कार्यालय प्लस त्यहाँका पालिकालाई चाहिँ हामीले निरन्तर कोर्डिनेसन र तयारी अवस्थामा
3: पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन नहुँदा अथवा त्यो पहुँच नहुँदा हुने देखिन्छ। एक्कासी आकस्मिक रूपमा राति बाढी आउने अथवा पहिरो जाने, पानी पर्ने र बिहान एकचोटि घटना भएपछि मात्रै थाहा हुने खालको, यसका लागि के छ तयारी?
2: मेट्रोलोजी र हाइड्रोलोजीसँग सम्बन्धित स्टेसनहरू चाहिँ धेरैवटा पनि 49 अहिले थप भएर 55 चाहिँ हामीले जस्तो जमिन सतहमा चाहिँ भारी वर्षा कति भयो भनेर मिलिमिटर नाप्ने चाहिँ यन्त्रहरू जडान गरेका छौँ र त्यसले चाहिँ बढी पानी परेर अलिक हुने अवस्थामा चाहिँ उसले चाहिँ हामीलाई साइरन बजाएर त्यो समुदायलाई अलर्ट गर्ने विषय पनि छ भने स्टेसनहरू राखेर चाहिँ त्यसबाट पनि अलिकति पानीको बहाव गर्ने बित्तिकै त्यहाँका जन समुदायहरूलाई सचेत हुने गरी वार्निङको कामहरू पनि सिस्टम पनि जडान भएको छ। सम्बन्धित कुन ठाउँमा आउन सक्ने त्यो ठाउँमा चाहिँ विशेष गरी फोकस गरेर हामीले यो गर्नु, डुबानबाट यसरी बच्न सकिन्छ, बाढीबाट यो बच्न सकिन्छ भनेर हामीले सबै जनचेतनाहरू सबै लगाएको पनि हुन्छौँ र विपद सम्बद्ध निकायहरू हुनुहुन्छ उहाँहरू सबैले पनि सुरक्षा निकायले चाहिँ माइकिङ गरेर पनि त्यहाँका जनसमुदायलाई अवेर गराएर सुरक्षित स्थानमा राख्न लगाएको अवस्था थियो भने यो वर्ष पनि हामीले त्यो र अझ थप्यो भनेर पनि कति रूपमा काम गर्ने।
3: अब आम नागरिकले चाहिँ के गर्ने?
2: पाइन त नेपालभरि नै पर्ने हो। मनसुनको करिब 4 महिनाको अवधिमा कुनै ठाउँमा कुनै बेला पर्ला, अर्को ठाउँमा अर्को समयमा पर्न सक्छ। त्यही भएर सबैले सचेत हुनुपर्छ। मुख्य कुरा के हो भन्दाखेरि आधिकारिक सूचनाहरू हेरेर त्यही आधिकारिक सूचनाहरूलाई नै विश्वास गरेर त्यही अनुसार काम गर्नुपर्ने हुन्छ। एउटा भने हामीले गभर्मेन्ट साइडबाट यो गर्नु नगर्नु भनेका विषयहरूमा पनि यहाँले जस्तो पोहोरको केसमा पनि ठुलो क्षति हुने सम्भावना छ भनेर यात्राहरू गएपछि कतिले सपोर्ट गरेर पनि सक्सेस भएको अवस्था छ भने आम जनताले सपोर्ट गर्नुपर्ने हुन्छ। उहाँहरूको सहयोग बिना हामी विपदमा हामी सक्लाउन सक्दैनौँ। एउटा स्थानीय समुदायहरू जो हुनुहुन्छ उहाँहरू आफै पनि सचेत हुनु पर्यो, एकअर्कालाई छरछिमेकमा पर्दा सहयोग गर्नु पर्यो। आवश्यकै पर्यो भने छ हाम्रो 1149 त विशेष गरी यो प्राकृतिक विपदको क्षेत्रमा अहिले बढी क्रियाशील भएको नम्बर छ, हाम्रो फ्री नम्बर हो 1149 वा नजिकको प्रहरी, स्थानीय पालिका, स्थानीय प्रशासन 100 नम्बरमा पनि उहाँले कल गर्न सक्नुहुन्छ। आफू बसेको स्थान कस्तो छ, हामी आफू चाहिँ विपदको जोखिममा छु कि छैन, कस्तो खालको जोखिममा छु म बसेको भन्ने कुरा पनि आफूले अलिकति क्लियर हुनुपर्छ भने त्यही सँगसँगै अवेर भएर चाहिँ त्यो विपदबाट जोगिने आफूले अलिक सुरुमै तयारीहरू बस्ने, अब त्यस्तै ठाउँमा छौँ भने सुरक्षित स्थानमा तुरन्तै जानुपर्ने अवस्था पनि हुनसक्छ।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: र तीनवटा टी ट्वेन्टी खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच दिल्लीमा भेटवार्ता। नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीको भनाई। लामिछानेको भ्रमण भाजपा र सरकार दुवैको महत्वमा।
0: पार्टी अध्यक्षबाट राजीनामा नदिने एमाले अध्यक्ष ओलीको घोषणा। नेतृत्वको विकल्प खोजे कार्यवाही गर्ने चेतावनी।
1: तराई मधेसका जिल्लामा गर्मी बढ्यो, केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकारी योजना सुदृढ गर्नुपर्नेमा विज्ञको जोड।
0: भारतको दिल्लीमा रहेको एक होटलमा आग लागि हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। कैयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने।
1: र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित। न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृङ्खला हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-493-374 98-510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54-998।

0: Kiss FM 93.2 MHz.
1: जागो त जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन.

0: औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509034।
3: हेलो आयन, के छ
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
3: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार, ट्रेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल ट्रेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 98452028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं, टेकमाइललाई टेकमाइललाई।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
7: घडेरीका विशेषताहरू:
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
9: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
10: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
9: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
11: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
12: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98555-6309।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

भाँडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादी पक्राउ। राष्ट्रपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड। राष्ट्रपाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएन। राज्य संयन्त्रलाई संयमित रहन केपी शर्मा ओलीको चेतावनी। सरकार र विभिन्न आन्दोलनरत पक्ष बीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने। र नरसिंह धाम दर्शन गरी फर्केका मारुति भ्यान दुर्घटनामा चालक सहित 7 जना घाइते। भारतको नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गयो। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भाँडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ। भाँडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले जानकारी दिनुभयो। कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्नो क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो। जिल्ला प्रहरीकारले चितवनले विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये चेक अनादर मुद्दाका 8 जना, लागौसद मुद्दाका 2 जना, सवारी ज्यान मुद्दाका 1 जना, बैंकिङ कसुर मुद्दाका 1 जना तथा कुटपिट मुद्दाका 1 जना रहेका छन्। चितवनको इच्छाकामना गाउँपालिका 1 का 200 चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ। साप्रेनी, चौकी डाँडा, जैथली, दिङलाङ, ज्यानदाला र बाङज्ञानका विभिन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो। गाम्बेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका एक घर भई हाल रोजगारीको सिलसिलामा स्विजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चेपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनु भएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड़ दिनुभएको छ। बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उहाँले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब 1 घण्टा लामो फलदायी र सार्थक सम्वाद भएको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरूपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समय र परिस्थिति सधैँ एकनाशको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवारी अहोदामा रहेकाहरूलाई उत्ताउलिएर अगाडि नबढ्न सचेत गराउनु भएको हो। नेपालको राजनैतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती, तानाशाही र राजतन्त्र जस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान अराजक तन्त्र लामो समय नटिक्ने दावी गर्नुभयो। नेपालको संघीय शासन प्रणालीमा प्रदेश सरकारहरू आर्थिक रूपमा अझै पनि केन्द्रको अनुदानमा निर्भर छन्। यद्यपि आगामी आर्थिक वर्ष 2083-84 लागि संघले सरकारले प्रदेशहरूलाई दिने अन्तर सरकारी वित्तीय हस्तान्तरणको आकार थोरै बढाएको छ। संघ सरकारका अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट ल्याउनु भएको छ। चालु आर्थिक वर्षका लागि संघ सरकारले 19 खर्ब 64 अर्बको बजेट ल्याएको थियो। राष्ट्रसभामा वैकल्पिक विकास वृत्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रसभाले सो विधेयकमा सुझाव दिने अवसर गुमाएको हो। संविधानमा अर्थ सम्बन्धी विधेयक प्रतिनिधि सभामा मात्रै दर्ता हुने र प्रतिनिधि सभाले पारित गरेर पठाएको त्यस्तो विधेयक राष्ट्रसभाले 15 दिनभित्र प्रतिनिधि सभामै फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर डाँडाले अध्यक्ष राजेन्द्र लिङ्गदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधानिकता गुमाएको दावी गर्नुभएको छ। एक अप्रिल अपिल जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको छ महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टी वैधानिक संकटमा परेको उल्लेख गर्नुभयो। स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन। केन्द्रीय निर्वाचन आयोगको जेठ 7 गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार 15 गतेसम्म 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्न भनिएको थियो। प्रदेश अधिवेशन जेठ 26 गते असार 1 गतेसम्म लगातार राखिएको छ, तर 23 र 24 गते हुने जिल्ला अधिवेशनका लागि अहिलेसम्म निर्वाचन समिति नै गठन नभएको बुझिएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतले राष्ट्र स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताउनु भएको छ। सभापति लामिछानेले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष रावतले गम्भीर राजनीतिक टिप्पणी गर्नुभएको हो। सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटघाट सार्वजनिक भए लगतै सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डाक्टर रावतले यो भ्रमण मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराउनु भएको हो। निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल सहितले दायर गर्नुभएको रिट प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहगुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको संवैधानिक इजलासमा सुनवाईका लागि पेशी तोकिएको थियो। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बुधबार बिहान सामूहिक रूपमा राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजनाको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढाउनु भएको छ। सुन्दरी गाउँपालिका स्थित नरसिंह धाम दर्शन गरी फर्केका यात्रु सवारी मारुति भ्यान टारीबेसी नजिकै दुर्घटना भएको छ। बागमती प्रदेश बीएएफ 022-3 नम्बरको मारुति इको भ्यान नीलकण्ठ नगरपालिका 10 माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालक सहित 7 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङ बेसी सल्यानटारतर्फ पठाइएको छ। र भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटेलमा भएको आगलागीमा करिब कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कयौँ व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटेलमा बिहान आगलागी भएको हो। होटेलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट सुरु भएको आगलागीको कारण अझै पनि खुल्न सकेको छैन। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका 39 मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आइसियूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था पनि गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको खबरमा उल्लेख गरिएको छ। आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 32 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 53% मापन गरिएको छ। यस खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माली नगरपालिकाले पर्यटक क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण विभिन्न अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादी पक्राउ। राज्यसभाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड। राज्यसभाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएन। राज्य संयन्त्रलाई संयमित रहन केपी शर्मा ओलीको चेतावनी। सरकार विभिन्न आन्दोलनरत पक्षबीच भएको सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने। र नरसिंहधाम दर्शन गरी फर्केका मारुति भ्यानमा दुर्घटनामा चालक सहित 7 घाइते। भारतको नयाँ दिल्लीमा रहेको एउटा होटेलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गयो। होस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

भन्छ त्यो सुविधाको छोरी माइलीले बिहे गरेकी छैन पो हौ। आ दाजु बिर्सिदे हो, गाउँका तरुणीहरू लाउडेको रोजी छानी छ, हामी जस्तो गोठालोलाई के हेर्थ्यो।

0: राष्ट्रसभाका सभापति रवि लामी छाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका सञ्चार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सडकहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीडामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाडीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाडीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमिन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली काङ्ग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोडिएको विषयमा भ्रम सृजना गर्ने छुट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति

0: राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
1: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नुभयो।
0: नेकपा एमएलए सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सडकदेखि सदनसम्म आलोचना सर्काएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
2: इतिहासमा पहिलो पटक सुन्यो कि यति राष्ट्रहितको विरुद्धमा राष्ट्रियता र स्वाभिमान सार्वभौम सत्ता जनता सम्पूर्ण जनता र मुलुकको विरुद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य भावनात् गैर जिम्मेवार र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सब सदनदेखि सडकसम्म पोखिएका छन्। अब सम्हाल्न गाह्रो छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नु भएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध, डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देश बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नु भएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाडौँमा सुरु भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
3: गएको पुस 3 मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको सङ्घर्षको नेतृत्व गर्नु हो। सङ्घर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुझेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
4: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्नु, नाम माननीय सदस्य लेखजन थापा, माननीय सदस्य पुकार बम, माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता थपलिया, माननीय सदस्य रिंगा यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रमतेल र माननीय सदस्य महावीर. माननीय सदस्यहरु समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु.
5: माननीय सदस्यहरु समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जानकारी गराउँछु.
0: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ. आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो. समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिति र उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो. कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ.
6: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु. यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलि कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु.
0: सरकारले विज्ञापनका लागि मात्रै खुलेका सञ्चार माध्यमहरूमाथि कडाई गर्ने भएको छ. सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका सञ्चार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो. मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै उहाँले जनताको करबाट संकलित रकमको दुरुपयोग हुन नदिने धारणा राख्नुभयो. मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र अधिकांश सञ्चार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मिडिया हाउसको अध्ययन गरिने बताउनुभयो. सञ्चार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो.
7: विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घन्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, के नेपालको सञ्चार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो.
0: साझा खबरमा अब खेल खबर. साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ. भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग 2-1 गोलले पराजित भयो. खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो. त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बङ्गलादेशले अर्को गोल गर्यो. प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भुटान खेल्दैछ. अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ.
8: सन्तोषी राहुल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीडित.
9: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई. विद्यार्थीहरूलाई त भन्नै छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ.
8: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
11: रामे यो के जलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
12: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
13: रामी दाईको कुरा त ठिकै हो

0: तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
2: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
2: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
0: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
0: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शङ्खुवास सभाको भोट खोलामा पर्ने चिनको नाका किमाथाङ्कामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङ्काको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाडी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्। रेडियो खाँदबारी FM शङ्खुवासभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
7: अलिकति पानी पर्न साथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरण प्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरुद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
8: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या यो मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
7: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
9: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे, लेखपढ गर्न पनि धेरै समस्या हुन्छ। कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ। विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
7: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्।
10: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ, तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
7: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनु भयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
11: अहिले हावाहुरीको समयमा के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन। खासै हावाहुरीको कारण चाहिँ बढी चाहिँ लाइन चाहिँ अवरुद्ध हुन्छ। रुख हाँग चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको हाँगहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइनले धेरै ठाउँमा चाहिँ अकुट हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा चाकरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र बाँकुडा प्राविधिक टोली हटाउनु पर्ने हुन्छ।
7: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तडावाज, बझाङ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा

0: पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
1: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
1: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानुनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानुनहरू चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानुनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानुनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम 2029 को काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
8: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो, ढिलासुस्ती भएको थियो,
1: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि, समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता पनि, जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन, तिनै कर्मचारीहरू आए, तिनै चाहिने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिँ संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ, त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानुनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठुलो अवसर छ।
8: अहिले त्यो देखिन्छ, छाटकाट
1: देखिन्छ, किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि, प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
8: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ जस्तो चाहिँ
1: होइन, यस्तो हो। युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिँ पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कङ्ग्रेसको जाने इलामबाट जितेर आउनुभएको जाने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर जाने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हौँ।
8: पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने, चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना छुट्टा छुट्टी कितामा उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हेर्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न?
1: होइन, त्यो चाहिँ राष्ट्रिय

0: स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिँ नि म दलित कम्युनिटीबाट चाहिँ नि हामी सांसद भएका साथीहरूको बिचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु अब 17 जनामध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन
1: तयार देखिनु भएको छ
0: होइन अन्त अब हामी मात्र तयार भएर होला साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि मैले के भन्नु त खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौँ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तै अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्र स्वतन्त्र पार्टीको होइन अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो चाहिँ वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई चाहिँ साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्त्वपूर्ण छ तर चाहिँ अब यो तिमीहरू पुरानो आऊ तिमीहरूले 35 वर्षदेखि खायौ तिमीहरूले चाहिँ केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यस्तरी बाँधिएको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो
1: भत्काउन पाइएन भनेर अदालतमा
0: मुद्दा पनि पर्यो होइन अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त
1: सुरु तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाले नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
0: होइन यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको चाहिँ युनिभर्सिटीमा कति ठुलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघाभन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि चाहिँ अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले चाहिँ सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने ती सब अधिकांश जाने ऐलानीमा छन् अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलितले
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
0: किनभने जाने
1: कस्तो अवस्थामा कसरी
0: यसो गर्न सक्थ्यो होइन मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
1: पटक पटक कयौँ सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनेका थिए सरकारको गरे घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्ने ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका यी दुईवटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले जाने त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थियो योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लाल पूर्जा बाँड्ने काम उहिले सकिन्थ्यो
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यस कारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको
0: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो अब प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका सञ्चार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: ओलीले पार्टीको नेतृत्व तत्काल नछाड्ने, राष्ट्रपति पौडेलले संविधानको धज्जी उडाएको आरोप, बालिनलाई राष्ट्रघातीको संज्ञा।
0: राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटबाट साझा समृद्धिका लागि सहकार्य गर्न तयार रहेको मोदीको प्रतिक्रिया। विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढेको रविको भनाई।
1: लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीको सामूहिक राजीनामा। सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न गरिएको हस्ताक्षर निष्क्रिय भएको काङ्ग्रेस संसदीय दलको ठहर।
0: भारतको नयाँ दिल्लीको एक होटेलमा भीषण आग लागे, 21 जनाको मृत्यु, दर्जनौ घाइते।
1: र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित, फाइनल पुग्न असफल।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज राज्य सत्ता र पार्टीभित्रको अन्तर सङ्घर्षमाथि आक्रोश पोख्नु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई राष्ट्रघातको संज्ञा दिनुभएको छ। नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएर विवादमा तानिएपछि ओलीले बालेनमाथि हमला गर्नुभएको हो। लोकतन्त्र, गणतन्त्र र सङ्घर्ष गरेका दलहरूप्रति वितृष्णा फैलाएर भदौ 23 र 24 गते घटना घटाइएको भन्दै ओलीले त्यसैको बलमा बनेको सरकारले देशमा अराजकता मच्चाइरहेको आरोप लगाउनुभयो। यो अराजकता धेरै दिन नटिक्ने ओलीको भनाइ छ। जेएनजी आन्दोलनबारे छानबिन गरेको सरकारी आयोगमाथि आफ्नो पहिलेदेखि नै आपत्ति रहेको सुनाउँदै ओलीले आफ्नो सम्पत्ति विवरण नदिने समेत बताउनुभयो।
3: छानबिन गरे चाहिँ गर्ने तर फसाउने फलाना फलानालाई, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने, मैले सम्पत्ति विवरण फेरि चाहियो, आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार।
0: त्यति मात्र होइन, ओलीले तत्काल पार्टीको नेतृत्व नछोड्ने सन्देश समेत दिनुभएको छ। पुस 3 गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि गत वर्ष आफूलाई एमालेका महाधिवेशन प्रतिनिधिले अध्यक्ष छानेकाले अहिलेको अप्ठ्यारो अवस्थामा नेतृत्व छाडेर नजाने उहाँले बताउनुभयो।

0: मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन् त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे अहिले पनि चर्चा चल्ने गरेको भन्दै उहाँले केही दिन अगाडि मात्रै सदस्यता दिएको जानकारी दिनुभयो। त्यसक्रममा ओलीले अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्ति लगाएर संविधानको धज्जी उडाएको आरोप लगाउनु भएको छ।
0: जुन चिज गर्नु नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ। सम्मानित संस्थाको बारेमा मलाई बोल्न इच्छा थिएन तर यो वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एक पछि अर्को कदमबाट सिद्ध्याउने काम भएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। भेटको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल र भारत बीचको साझा समृद्धि तथा उज्जवल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताउनु भएको हो। प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको छिमेकी पहिलो नीति अन्तर्गत प्राथमिकता साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देश बीचको विशेष बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत तत्पर रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार पूर्वाधार ऊर्जा कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहकार्य बढाइने विश्वास व्यक्त गर्नुभएको छ। मोदीसँगको भेटपछि सभापति लामिछानेले पनि सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै सभापति लामिछानेले साझा सभ्यतागत सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्बाध सम्पर्क विस्तारका माध्यमबाट दुई देश बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। सोमबार भारत भ्रमणमा जानुभएका लामिछानेले हिजोदेखि उच्च स्तरीय भेटवार्ता सुरु गर्नुभएको थियो। हिजो उहाँले भारतीय गृहमन्त्री र विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेट गर्नुभएको थियो।
1: विपक्षीको अवरोध जारी रहेपछि राष्ट्रिय सभाको बैठक एक साताका लागि धकेलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षीले अवरोध जारी राखेपछि आज पनि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आग्रह गर्दा पनि नमानेपछि बैठक जेठ 26 गते दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको हिजो र अस्तिको बैठकमा पनि विपक्षको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको थियो। यस्तै विपक्षीको चर्को विरोधपछि प्रतिनिधि सभा बैठक पनि जेठ 25 गतेसम्मका लागि रोकिएको छ। प्रधानमन्त्री शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा जवाब दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएपछि संसद र सडकमा सर्वत्र विरोध भइरहेको छ।
2: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। मुख्यमन्त्री सहित एमालेका 5 मन्त्री रहेका थिए। तीमध्ये 4 जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। प्रदेश सरकारले आगामी साउने गतिदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय गरिसकेको छ। यही बेलामा काङ्ग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो।

0: प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री हुनुहुन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो।
1: सुदूरपश्चिम प्रदेश संसदीय दलले दलका नेता परिवर्तन गर्ने उद्देश्यले गरिएको हस्ताक्षर अभियान निष्क्रिय भएको ठहर गरेको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले जेठ 8 गतेको हस्ताक्षर निवेदन स्वतः निष्क्रिय भएको निष्कर्ष निकालेको हो। बैठकले जारी गरेको निर्णयमा मानबहादुर रावल, दिवान सिंह विष्ट लगायतका सांसदले गरेको हस्ताक्षर सहितको निवेदन सम्बन्धमा जेठ 17 गते 12 जना सांसदको उपस्थितिमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै उक्त हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरेको छ। यसअघि शाहलाई संसदीय दलको नेताबाट हटाउनु पर्ने निर्णय गर्दै 9 जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। हस्ताक्षर गर्ने मध्येकी डम्बरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गर्नुभयो। हस्ताक्षर अभियानमा सहभागी रहेका अन्य सांसदहरू आजको संसदीय दलको बैठकमा अनुपस्थित थिए। महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उहाँको पद जोगिएको छ। प्रदेश सभामा 18 जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा 9 र विपक्षमा 8 जना सांसद छन्। प्रकाश देउवा अमेरिकामा हुनुहुन्छ।
0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री एमलाल कणेलले आजको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा विशेष गरी कृषि, स्वास्थ्य, सड़क पूर्वाधार, खेल र सिंचाई सुविधा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। धेरैजसो पुराना कार्यक्रमहरूलाई नै नयाँ नीति तथा कार्यक्रममा समेटेर ल्याइएको छ। बजेट कार्यान्वयन सुधार, आयोजनाको छनौट, आन्तरिक आमदानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरिने बताइएको छ। नीति तथा कार्यक्रममा मुख्यमन्त्री कणेलले आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिएको बताउनु भएको छ। कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको सरकारले 11 बढी आकर्षक नारामा समावेश गरेको छ। नीति तथा कार्यक्रममा एक गाउँ एक व्यावसायिक फलफूल बगैँचा, स्वस्थ माटो दिगो उत्पादन र एक स्थानीय तह एक कृषि पाठशाला अभियान जस्ता नाराहरू समेत समावेश गरेको छ।
1: नेपाल परिवेशमा अब सीमाबाट 500 रुपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्त्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरौँ। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको परपज नाम
4: मार्वलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: सरकारले स्थल मार्गको सीमा नाकाबाट ओहोर दोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा बढाएको छ। 100 रुपियाँको सीमा बढाएर 500 रुपियाँ पुर्याइएको हो। राजपत्रमा प्रकाशित नयाँ सूचना अनुसार स्थल मार्गबाट

0: नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले 500 रुपियाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्। यसअघि 100 रुपियाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था गरिएको थियो, जसको चर्को विरोध भएको थियो। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याब्लेट वा ल्यापटप वा कम्प्युटर मध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था रहेको छ।
1: विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँस्थित खुला मञ्चबाट साइकल र्याली निकालियो, जहाँ सहभागी थिए सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरू। हरेक वर्ष जसो विश्व साइकल दिवसका अवसरमा काठमाडौँ उपत्यकामा खास गरी यस्ता कार्यक्रमको आयोजना गर्ने गरिन्छ, तर ठुला सवारी साधनको खचा खस रहेको देशको राजधानी काठमाडौँ उपत्यकामा समेत साइक्लिङ कल्चरलाई विकास गर्न सकिएको छैन। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
2: साइकललाई वातावरण मैत्री, स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा हेरिन्छ। विश्वका केही विकसित देशमा साइक्लिङलाई कल्चर अर्थात् संस्कृतिकै रूपमा विकास गरिएको पाइन्छ। युरोपका नेदरल्यान्ड्स, डेनमार्क जस्ता देशका मानिसहरू दैनिक कामकाजमा साइकलकै प्रयोग गर्छन्। तर हामी कहाँ देशको राजधानी काठमाडौँमै साइकल लेन छैन। उपत्यकाको ललितपुर महानगरले साइकल लेन बनाएर साइक्लिङलाई सहज बनाउन त खोजेको छ, तर नजिककै काठमाडौँ महानगर र भक्तपुरका सडकमा साइकल लेन नहुँदा साइकल प्रेमीहरू समेत निरुत्साहित देखिन्छन्। साइकल अभियन्ता डाक्टर तारालाल श्रेष्ठ साइकल सुरक्षालाई केवल लेन निर्माणसँग मात्र जोडेर हेर्न नहुने बताउनुहुन्छ।
3: जसलाई सबभन्दा साइकल सुरक्षा आवश्यक छ, जसले 12 घन्टा 16 घन्टा दैनिक साइकल कि त चलाउँछ, पेडलिङ गर्छ कि पुस गर्छ, त्यसरी गुजारा गर्नेहरू यति लाखौँ 50,000-60,000 छन्। उहाँहरूको लागि गभर्मेन्टले केही पनि गरेको छैन। जो बिहान एकछिन बोसो पगाल्न, भुँडीको घटाउन, साइकल चढाउने अनि फोटोहरू खिच्ने, त्यो पपुलिस्ट खालको होइन चार बात गर्ने, त्यस्तोहरूलाईको लागि मात्रै सरकारले केही गरिदिन खोजेको जस्तो देखिन्छ।
2: पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर इलेक्ट्रिक साइकलको लोकप्रियता बढेको छ। यसले गर्दा उकालो बाटो र लामो दूरीको यात्रा पनि सहज भएको छ। उमेर ढल्केका मानिसहरूले पनि यस्ता साइकल चलाउन सक्ने श्रेष्ठ बताउनुहुन्छ।
3: कार चढ्नेहरूले पनि आवश्यक पर्दा मात्रै कार चढुन्, अनावश्यक रूपमा छोटो यात्रामा जाँदा साइकल चढुन्, स्वास्थ्यको लागि गर्नेहरूले पनि रेगुलर साइक्लिङमा आउन्। अब त ई साइकल पनि आएको छ, वृद्ध अथवा ज्येष्ठ नागरिक भइसक्नु भएको छ, स्वास्थ्य त्यति बलियो छैन, कमजोर छ स्टामिना भन्नेलाई विद्युतीय साइकल आएको छ, साइकल सम्भव छ भनेर देखाउनु पर्छ। देशको धेरै ठुलो बजेट यता हाउ गर्दै देखावटी जस्तो देखाउँदै खर्चहरू गर्नु हुँदैन।
2: विश्व साइकल यात्री पुष्कर शाहले नेपाल देश नै साइकलका लागि उपयुक्त रहेको बताउनु भएको छ।
4: नेपाल जस्तो एउटा भूपरिवेशित देशमा साइकलको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। काठमाडौँ जस्तो साना सहर, पोखरा जस्तो साना सहर, विराटनगर अथवा बैरव, साना सहरहरू जहाँ चाहिँ साइकल मैत्री हुन्छ सहरहरू, जस्तो मौसमको हिसाबले पनि ठिक छ काठमाडौँ। काठमाडौँमा काहीँ पनि साइकल ओर्लेर ठेलेर हिँड्नु पर्दैन, त्यस कारण यस्ता सहरहरूको लागि चाहिँ साइकल मैत्री सहर बनाउनको लागि साइकल लेनहरूको आवश्यकता छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त 23 सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो। तपाईँ हाम्रो बहुद्देश्य सहकारी, हाम्रो सगरमाथा, नागरिक कल्याण, यमुना आइडल लगायत 23 सहकारीका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा समितिमा सूचना दिन भनिएको हो। साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व, फरक फरक ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ। अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।
1: स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्ने निर्देशन दिएको बताउनुभयो। बोर्डले यही जेठ 16 गतेबाट वित्तीय स्रोत अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेक सबै सेवा स्थगित गरेको थियो। बोर्डले बिमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान गर्न आग्रह समेत गरेको थियो। त्यसै गरी सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्य कर्मीमाथि अनावश्यक दबाव सृजना गरेर आवश्यकता बाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न भनिएको थियो। बोर्डमा आबद्ध भई 36 निजी अस्पतालले बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।
0: प्रहरीले हात्तीका द्वारा चोरी गरेको आरोपमा समातिएका 5 युवालाई सार्वजनिक गरेको छ। प्रहरीले राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका द्वारा चोरी गरेको आरोपमा समातिएका 5 आज सार्वजनिक गरेको हो। सार्वजनिक हुनेमा काठमाडौँ तारकेश्वर नगरपालिका 9 वनबैजुका 25 राजीव महर्जन, गोर्खाको धारसे गाउँपालिका 4 लाप्राक घर भई तारकेश्वर 10 वनबैजु बस्ने 26 टेकप्रसाद गुरुङ, काठमाडौँ महानगरपालिका 17 घर भएका 27 आयुष महर्जन, बैतडीको डिला सैनिक गाउँपालिका 3 घर भई टोखा नगरपालिका 2 स्वप्न तीर्थ बस्ने 24 पूरण बोहरा र गोर्खाको अजीरकोट गाउँपालिका 4 घर भई मनोवैजु बस्ने 20 सन्त बहादुर भुजेल छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी था संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा था संचार .com र था खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ आज प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी विनोद शर्मा अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा तोकिएको पेशी हेर्न नभ्याइनेमा राखिएको हो संवैधानिक इजलासमा रहेका मुद्दा मध्ये आज दुईवटा मुद्दामा मात्रै सुनवाई भएको छ अधिवक्ता गीता थापाले दिएको निवेदनमाथि सुनवाई गर्दै यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दरपेट उपर गरेको निवेदनलाई संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको थियो अधिवक्ता थापाले राष्ट्रपति कार्यालयसित निवास लगायतले विपक्षी बनाई संवैधानिक परिषद सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाजिएको दावी गर्दै रिट दिनुभएको थियो
3: सरकारले संचार माध्यमलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापनमा कडाई गर्ने संकेत गरेको छ आज मन्त्रालयमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिर सेनाले धेरै संचार माध्यम विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र सञ्चालनमा रहेकाले त्यस्तालाई बन्द गरिनुपर्ने धारणा राख्नुभएको हो लोक कल्याणकारी विज्ञापनले वास्तवमै जनताको हित नगरेको उहाँको आशय थियो
4: पोखरा महानगरपालिकाले पोखरा बसपा क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ केही दिन अघि मात्रै जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नम्बर 17 का वडाध्यक्ष

0: साई योगीले बताउनुभयो।
1: कोशी प्रदेशमा चालु आर्थिक वर्षको 10 महिनामा 38 बाल विवाह सम्बन्धी मुद्दा सूचना दर्ता भएका छन्। हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन 1098 साउनदेखि वैशाख मसान्तसम्म प्रदेशका 14 जिल्लामध्ये 4 जिल्लाबाट ती सूचना दर्ता भएका हुन्। बाल अधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार सबैभन्दा बढी मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा 1 सूचना दर्ता भएको छ। बेकम सम्म 2078 राष्ट्रिय जनगणना अनुसार कोशी प्रदेशमा 9713 बाल विवाह घटना भएको तथ्याङ्क छ। पछिल्लो समय टोल टोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बाल क्लबका कारण बाल विवाह न्यूनीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको संरक्षणकर्मी अधिकारीले बताउनुभयो।
0: हिजो 22.21 अङ्कले बढेको सेयर बजार आज 2.66 अङ्कले बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक 2780 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम बढेको छ। हिजो 5 अर्ब 26 करोडको कारोबार भएकोमा आज 5 अर्ब 73 करोडको कारोबार भएको छ। आज 149 कम्पनीको मूल्य बढ्दा 116 घटे भने 6 स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा एक होटेलमा भएको भीषण आगलागीमा परि कम्तीमा 21 जनाको मृत्यु भएको छ। प्रहरीले पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका कारण यस घटनालाई पुष्टि गरेको छ। दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड एन्ड ब्रेकफास्ट क्लोरिस स्टे होटेलमा आज आगलागी भएको हो। आगो तीव्र रूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फँसेका थिए। 40 बढी घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा 8 दमकल परिचालन गरी लामो समयपछि आगो नियन्त्रणमा लिइएको थियो। अधिकारीहरूका अनुसार 21 जनालाई मृत घोषणा गरिएको छ।
0: लेबनानमा युद्ध विराम वार्ताको प्रक्रिया जारी रहेकै बेला इजरायलले आज पनि विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको बताइएको छ। चिकित्सा स्रोतलाई उद्धृत गर्दै एफएफले इजरायली आक्रमणमा कम्तीमा 6 जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गर्न खोजेको एक लडाकु विमानलाई रोकेको दावी गरेको छ। इजरायली अधिकारीहरूले हिजबुल्लाहले उत्तरी इजरायलका समुदायहरूलाई लक्षित गर्दै क्षेपास्त्र प्रहार गरेको आरोप लगाउँदै त्यसको प्रतिकार स्वरूप बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्ने चेतावनी दिएका छन्। यद्यपि हिजबुल्लाहले भने तत्काल उत्तरी इजरायलमा कुनै आक्रमण नगरेको जनाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा आज भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बङ्गलादेशसँग 2-1 गोलले स्तब्ध बन्यो। पहिलो हाफमा 1-1 बराबरी खेलेको नेपालले दोस्रो हाफमा थप गोल खान पुग्यो। इन्जुरी समयमा 93 मिनटमा सगोरिकाले गोल गर्दै बङ्गलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। 22 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 46 मिनटमा बङ्गलादेशकी ऋतु पूर्णा चकमाले कर्नरबाट सिधै गोल गर्दै बङ्गलादेशलाई बराबरीमा पुर्याइन्। नेपालले भुटानलाई 1-0 र श्रीलङ्कालाई 2-0 पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
0: नेपालले एसिसी महिला प्रिमियर कपमा विजय सुरुवात गरेको छ। मलेसियाको कलेज टुङ्कु जाफर क्रिकेट ओभर मैदानमा आज भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारले 8 विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतार 16.5 ओभरमा 76 रन बनाउँदै अल आउट भएको थियो। कतारले दिएको 77 रनको विजय लक्ष्य पछ्याएको नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाउँदै पूरा गर्यो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: ओलीले पार्टीको नेतृत्व तत्काल नछाड्ने, राष्ट्रपति पौडेलले संविधानको धज्जी उडाएको आरोप, बालिनलाई राष्ट्रघातीको संज्ञा,
1: राष्ट्रपाका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि मोदी तयार, विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्न चाहेको रविको भनाई,
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका 4 मन्त्रीको सामूहिक राजीनामा, सुदूरपश्चिमको मुख्यमन्त्री फेर्ना गरिएको हस्ताक्षर निष्क्रिय भएको काङ्ग्रेस संसदीय दलको ठहर,
1: भारतको नयाँ दिल्लीको एक होटेलमा भीषण आग लागि 21 जनाको मृत्यु, दर्जनौ घाइते,
0: र साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा

0: जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
0: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
0: निशुल्क पाठ्यपुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
0: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
0: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
0: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
6: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
7: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
7: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
7: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिसनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाडीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृङ्खलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रुसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त सहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरुद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% सुरु हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरुद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीडित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको साइड एयरपोर्ट सेनाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो, म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घन्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन। र भनौँ न, ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबुत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढेको बेलामा मलाई लाग्छ दुई तिनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठुलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट सुरुवात हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै सुरु हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगत्तै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारत बीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोशन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट
5: तटबन्ध निर्माणको लागि 2 चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए। सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि सुरु हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसुनको याम सुरु हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौँ।
8: अब केही दिनपछि मनसुन आउँदैछ, यो मनसुनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन र जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम पर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा, नपरिकन ठाउँ ठाउँमा घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन, राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो भन्जनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यस कारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि भने अर्को डिजास्टर के भने
9: कृषिमा पर्न सक्छ,
8: एग्रिकल्चर सेक्टर सबै जान्छ, जलविद्युतको क्षेत्रहरू पनि सबै सबै जान्छ पानी कम पर्दिने बित्तिकै।
9: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ जुन यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कैयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रिलमा सुरु भएको होर्मुजको जलमार्गमा वासिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्द्वले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खडा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने।
1: सीप हुन्छ साथमा रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
6: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

2.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। बाढी नगरपालिकाले पर्यटक क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ। बाढी नगरपालिकाभित्र रहेका पर्यटक क्षेत्रको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले जानकारी दिनुभयो। कार्यालयमा दैनिक आउने सेवाग्राहीलाई सहजतासँगै आफ्नो क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये चेक अनादर मुद्दाका 8 जना, लागु औषद मुद्दाका 2 जना, सवारी ज्यान मुद्दाका 1 जना, बैंकिङ कसुर मुद्दाका 1 जना तथा कुटपिट मुद्दाका 1 जना रहेका छन्। चितवनको इच्छाकामना गाउँपालिका 1 का 200 चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ। साप्रेनी, चौकी डाँडा, जैथली, दिङलाङ, ज्यानदाला र बाङज्ञानका विभिन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो। काम्बेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका एक घर भई हाल रोजगारीको सिलसिलामा स्विजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चेपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनु भएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड़ दिनुभएको छ। बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उहाँले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब 1 घण्टा लामो फलदायी र सार्थक सम्वाद भएको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समय र परिस्थिति सधैँ एकनाशको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवारी अहोदामा रहेकाहरूलाई उत्ताउलिएर अगाडि नबढ्न सचेत गराउनु भएको हो। नेपालको राजनैतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती, तानाशाही र राजतन्त्र जस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान अराजक तन्त्र लामो समय नटिक्ने दावी गर्नुभयो। नेपालको संघीय शासन प्रणालीमा प्रदेश सरकारहरू आर्थिक रूपमा अझै पनि केन्द्रको अनुदानमा निर्भर छन्। यद्यपि आगामी आर्थिक वर्ष 2083-84 लागि संघले सरकारले प्रदेशहरूलाई दिने अन्तर सरकारी वित्तीय हस्तान्तरणको आकार थोरै बढाएको छ। संघ सरकारका अर्थमन्त्री डाक्टर सोडिम बाग्लीले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट ल्याउनु भएको छ। चालु आर्थिक वर्षका लागि संघ सरकारले 19 खर्ब 64 अर्बको बजेट ल्याएको थियो। राष्ट्रसभामा वैकल्पिक विकास वृत्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रसभाले सो विधेयकमा सुझाव दिने अवसर गुमाएको हो। संविधानमा अर्थ सम्बन्धी विधेयक प्रतिनिधि सभामा मात्रै दर्ता हुने र प्रतिनिधि सभाले पारित गरेर पठाएको त्यस्तो विधेयक राष्ट्रसभाले 15 दिनभित्र प्रतिनिधि सभामै फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्गदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधानिकता गुमाएको दावी गर्नुभएको छ। 1 अप्रिल अपिल जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको 6 महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टी वैधानिक सङ्कटमा परेको उल्लेख गर्नुभयो। स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन। केन्द्रीय निर्वाचन आयोगको 7 गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार 15 गतेसम्म 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्न भनिएको थियो। प्रदेश अधिवेशन जेठ 26 गते असार 1 गतेसम्म लगातार राखिएको छ। तर 23 र 24 गते हुने जिल्ला अधिवेशनका लागि अहिलेसम्म निर्वाचन समिति नै गठन नभएको बुझिएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताउनु भएको छ। सभापति लामिछानेले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष रावतले गम्भीर राजनीतिक टिप्पणी

भएको हो। सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटघाट सार्वजनिक भए लगतै सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डाक्टर राउतले यो भ्रमण मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराउनु भएको हो। पेसागत संगठन तथा ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल सहितले दायर गर्नुभएको रिट प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहगुल सुवेदी, मिनो शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको संवैधानिक इजलासमा सुनवाईका लागि पेशी तोकिएको थियो। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बुधबार बिहान सामूहिक रूपमा राजीनामा दिनुभएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले चारैजनाको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढाउनु भएको छ। सुन्दरी गाउँपालिका स्थित नरसिंह धाम दर्शन गरी फर्केका यात्रु सवारी मारुति भ्यान टारीबेसी नजिकै दुर्घटना भएको छ। बागमती प्रदेश बीएएफ 022-3 नम्बरको मारुति इको भ्यान नीलकण्ठ नगरपालिका 10 माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालक सहित 7 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङ बेसी सल्यानटारतर्फ पठाइएको छ। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटेलमा भएको आगलागीमा करिब कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटेलमा बिहान आगलागी भएको हो। होटेलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट सुरु भएको आगलागीको कारण अझै पनि खुल्न सकेको छैन। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका 39 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 आइसियूमा उपचाररत छन्, जसमध्ये 8 जनाको अवस्था पनि गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको खबरमा उल्लेख गरिएको छ। हस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 MHz. नेपालीपनको आभास, नेपाली मनको आवाज,
1: सुन हिउँ चुली पहाड पहरा, सुन मेरो पागलेक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 MHz.

0: Swadayi Nispaksha.
1: Swadesh FM, Tirana Pitaklo, 2 MHz.

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
1: म पनि कोही कोही सँग बोल्या छैन।

0: व्यर्थ चिन्ता गर्छौ, को देखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातः कालमा म गुरु चरणमा पसरेर गुरुको वन्दना गरेर मेरो कार्यक्रम शुभारम्भ गर्दछु। अहिले म स्वदेश एफएमबाट प्रातःकालीन धार्मिक कार्यक्रममा गीतोपदेशको प्रसङ्ग लिएर गीताको 4 अध्यायको 30 मन्त्रमा पुगेको छु। श्रोतृवृन्दहरू, भगवान् भन्नुहुन्छ अर्जुनप्रति हेरेर, सर्वे पेते यज्ञविदो, यज्ञ छ पितकलमसा यज्ञशिष्टा मृत भुजो, यान्ति ब्रह्म सनातन परमात्मा। यस्तो गम्भीर वाणीमा यस्तो महान उपदेश बक्सिँदै हुनुहुन्छ। यी सबै यज्ञकर्ताहरू यज्ञको अर्थ जान्नाले पाप कर्मबाट मुक्त हुन्छन् र यज्ञको फलरूपी अमृत चाखेर परम धामतिर अगाडि बढ्दछन्, अगाडि लम्किन्छन्। आफ्नो जीवनलाई सफल पार्ने उद्देश्यले यी योगीहरू यी मुमुक्षुहरू अगाडि बढिरहन्छन्। यज्ञहरू धेरै प्रकारको बताउँदै जानुभएको छ। द्रव्य यज्ञ, स्वाध्याय यज्ञ, योग यज्ञ आदि विभिन्न प्रकारका यज्ञहरूका सम्बन्धमा परमात्मा श्रीकृष्णले माथि यसको बयान व्याख्यान के कुरा व्याख्यानबाट के कुरा स्पष्ट हुन्छ भने यी सबै यज्ञहरूको सामान्य उद्देश्य इन्द्रिय निग्रह हो। इन्द्रिय तृप्ति नै भौतिक अस्तित्वको मूल जरो वा कारण हो। त्यसैले जहिलेसम्म इन्द्रिय भोगको हामीमा जुन इन्द्रिय भोग हुन्छ त्यो इन्द्रिय तृप्ति गराउन नसक्छ, यस्तो स्तरबाट उठेर त्योभन्दा उच्च स्तरमा अवस्थित हुन सकिँदैन। तबसम्म पूर्ण ज्ञान, पूर्ण जीवन र पूर्ण आनन्द अर्थात् सच्चिदानन्द स्वरूपको अनुभवमा प्रवेश गर्नै सम्भव हुँदैन। त्यस कारणले यो शान्तिमय संसारमा प्रवेश गर्नको लागि योगाभ्यास गर्नु पर्छ। यो हामी संसार यो महान बजारमा हामी ओर्लिरहेका छौँ, त्यो बजारका यात्रु भएर हामी जीवन बिताइराखेका छौँ व्यर्थमा। उपरै युक्त यज्ञहरूले मानिसलाई संसारका पाप पूर्ण प्रतिक्रिया वा प्रतिफलबाट शुद्ध हुन सहायता गर्दछन्। जीवनमा गरिने यस किसिमको प्रगतिबाट मानिस जीवनमा सुखी र ऐश्वर्यशाली त बन्दछन् नै, साथै जीवनका अन्त्यमा या ऊ निराकार ब्रह्ममा विलीन हुन पुग्छ या भगवान् श्रीकृष्णको सङ्गति प्राप्त गरेर शाश्वत भगवत धाममा प्रवेश गर्दछ। त्यो भगवत धाम जुन भगवत धाम हो त्यो अलौकिक धाम, त्यो अलौकिक धाममा त्यो योगी त्यो साधक प्रवेश गर्दछ यज्ञको साधनाबाट। भन्नुहुन्छ अगाडि अर्जुनलाई सम्बोधन गर्दै नायम लोकोस्त यज्ञस्य कुतोन्न कुरुशस्तम भन्नुहुन्छ परमात्मा। हेर हे कुरुश्रेष्ठ, हे अर्जुन, यज्ञ नगर्ने मानिस यस लोकमा यस जीवनमा त सुखपूर्वक रहनै सक्दैन भने अर्को जन्ममा झन् कसरी सुखी हुन सक्ला। यही जन्ममा त दुखी छ, मार्ग पत्ता लगाउन सकेको छैन, यही अनौठो बजारमा अल्मली राखेको छ, यही संसारी रसास्वादमा अल्मली राखेको छ, परमात्माको परम धामको रसास्वाद उसलाई थाहै छैन। मानी यस लोकमा जुन रूपमा रहे पनि उसलाई आफ्नो अस्तित्व विषय स्वरूपको ज्ञानै हुँदैन। अर्को शब्दमा हाम्रो पाप पूर्ण जीवनका बहुमुखी प्रक्रियाहरूकै कारणले भौतिक जगतमा हामी भौँतारिरहेको छ। हाम्रो जीव अस्तित्व रहन आएको हो, अज्ञान नै पाप पूर्ण जीवनको कारण हो। अज्ञान तमह यही नै कारणले गर्दा हामी संसारमा सुखी र दुखी मान्दै भौँतारिराखेको छ। पाप पूर्ण जीवनले नै मानिसलाई भौतिक जगतमा आउन बाध्य गराइएको हुन्छ। मानव जीवन नै सांसारिक बन्धनबाट बाँधिएर निस्कने एक मात्र ढोका वा मार्ग हो। वेदले हामीलाई धर्म अर्थ काम र मोक्षको मार्ग देखाइराखेको छ। यो मार्गबाट हामी विचलित भयौँ अरे भने दिशाहीन पथिक जस्तो भएर जीवन व्यर्थमा खेर गइराखेको हो। र यसरी परमात्मा ढोका यो ढोकाबाट प्रवेश गर्नको लागि मुमुक्षुलाई यसरी उपदेश बक्सिन्छ। वेदले हामीलाई धर्म अर्थ काम र मोक्षरूपी मार्गहरू देखाएर भौतिक बन्धनबाट मुक्त हुन सक्ने अवसर प्रदान गरेको छ। धर्म तथा माथि बयान गरिएका अनेक प्रकारका यज्ञहरूले हाम्रो आर्थिक समस्यालाई हल गरिदिन्छ। जनसङ्ख्याको वृद्धि भए पनि यज्ञहरू सम्पन्न गर्नाले हामीलाई चाहिने जति भोजन पर्याप्त दुध आदि उपलब्ध भइरहन्छ। शरीरको आवश्यकता पुरा भएपछि स्वभावतः इन्द्रिय तृप्तिको समय आउँछ। त्यसैले वेदमा वैधानिक ढङ्गले इन्द्रिय तृप्तिको अथवा इन्द्रिय तृप्ति गर्नका लागि पवित्र विवाह विधिको व्यवस्था गरिएको पनि हामी देख्दछौँ। यस प्रकारले मानिस बिस्तारै भौतिक बन्धनबाट मुक्ति पाउने स्तरमा पुग्दछ र परमेश्वरको सान्निध्य प्राप्त गरेर जीवन मुक्तिको परिपूर्णता प्राप्त गर्दछ। जीवनको परिपूर्णता नत्र अधुरो जीवन, हाम्रो अधुरो जीवन कति पटक ओहोर दोहोर गरिरहने। मेरो मित्रहरू, यस्ता जन्महरू कति पहिले बिताइसकियो होला, अब पनि त्यही जन्म मरणको चक्रमा कति घुमिरहने। यो मानिसको जिन्दगी पाएको बेलामा परमात्माको स्मरण गरेर आफूलाई मुक्त गराउनु नै मनुष्यको मनुष्य जीवन को सार्थकता हो। को बास होला मेरो हजुर बेलामा सशर्त हुन आवश्यक छ। यहाँसम्म यो प्रवचन गरेर आजको प्रवचनबाट म विश्राम लिन्छु। हरे नम जयतु संस्कृत।
3: स्वदेश एफएम।

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 21 गते बिहीबार ज्येष्ठ कृष्ण चतुर्थी 4 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समिषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: मोदीसँगको एक घण्टा लामो भेटवार्तामा राष्ट्रपा सभापति लामिछाने सीमा विवादबारे मौन। सम्पत्ति छानबिनबाट तानिँदै पूर्व भीआईपी ठूला प्रकरणमा सीआईबीको नजर। फार्मेसी र अस्पतालमा किमोथेरापीको औषधि चरम अभाव। ओलीको अहमता अझै उस्तै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोरखापत्र दैनिकमा छापिएको युवाले निर्माण गरे हाते ट्र्याक्टर शीर्षकको शुभ समाचार।
0: जुम्लाको सिजा गाउँपालिका 2 चुलेल गाउँ निवासी युवा प्रशान्त बडले आफ्नै सिप क्षमता र मेहनतको प्रयोग गरी हाते ट्र्याक्टर निर्माण गर्न सफल हुनुभएको छ। कुनै विशेष प्राविधिक सहयोग वा आधुनिक उपकरणको सहारा बिना आफ्नै प्रयासमा निर्माण गरिएको हाते ट्र्याक्टरले अहिले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जाल मार्फत देशभर चर्चा पाएको छ। बाल्यकालदेखि नै विभिन्न मेसिन तथा उपकरण प्रति रुचि राख्दै आउनुभएका बडले यसअघि पनि आफ्नै प्रयासमा मोटरसाइकल निर्माण गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसक्नु भएको छ। मोटरसाइकल निर्माणमा सफलता हासिल गरेपछि उहाँले कृषिमा उपयोगी हुने उपकरण निर्माण गर्ने सोचका साथ हाते ट्र्याक्टर तयार पार्नु भएको बताइएको छ। ग्रामीण क्षेत्रमा कृषकले खेतीपातीका काममा भोग्दै आएको श्रम र समयको समस्यालाई ध्यानमा राख्दै हाते ट्र्याक्टर निर्माण गर्नुभएको हो। सीमित स्रोत साधन, आवश्यक सामग्रीको अभाव तथा आर्थिक चुनौती भए पनि निरन्तरको प्रयास र लगनशीलताले उहाँलाई सफलता दिलाएको स्थानीयवासी बताउँछन्। हाते ट्र्याक्टर निर्माण भएपछि गाउँका बासिन्दाले प्रत्यक्ष अवलोकन गरेका छन्। ट्र्याक्टरको डिजाइन, सञ्चालन प्रणाली र कार्यक्षमता देखेर धेरैजना आश्चर्यचकित बनेका छन्। स्थानीयवासी कृष्ण विकले प्रशान्त बडको सिप क्षमता र मेहनत गाउँका युवाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: अब पहिलो पृष्ठका खबर। नागरिक दैनिक लेख्छ मोदी लामिछाने एक घण्टा भेटवार्ता सम्बन्धी शीर्षकमा खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनु भएको छ। भारतको 5 दिने भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा मोदीले यस्तो बताउनु भएको हो। रासपा सभापति लामिछाने सहितको टोलीसँग बुधबार भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं, भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ। राष्ट्रपा सभापति लामिछानेसँग भेट नपाउँदा अत्यन्तै खुसी लागेको जनाउँदै उहाँले लेख्नु भएको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र त्यसमा पूर्ण रूपमा सहमत छु। मोदीले द्विपक्षीय बीचको भेटको तस्विर आफ्नो सामाजिक सञ्जाल

0: राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ बनाउने सहितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रे लगायत उच्च पदस्थ अधिकारी सहभागी थिए। राष्ट्रपा सभापति लामिछानेसँगै भ्रमण टोलीमा रहेका उहाँका पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिव सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो। मोदीसँगको भेटवार्ताका क्रममा अहिले विवादमा रहेको नेपाल भारत सीमाका विषयमा भने कुनै कुरा नै भएन।
1: सम्पत्ति छानबिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई घोष गरेका छन्। पार्टीको सदस्यता सार्वजनिक चेतावनी दिए।
2: सरकारले गत वैशाख 2 गते प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा गठित 5 सदस्यीय आयोगलाई 2062-63 सालदेखि 82-83 सम्म सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले काम शुरू गरिसकेको छ। यो अवस्थामा पूर्व प्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
0: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टियोर कार्य विवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएका बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीशहरू, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। को को छन् सम्पत्ति छानबिन आयोगको दायरा बाहिर? नागरिक दैनिकले खबर लेखेको छ।
2: ठूला प्रकरणमा सीआईबीको नजर शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पछिल्लो समय सञ्चालन गरेका उच्च स्तरीय अनुसन्धान र कार्यवाहीहरूले देशमा कानूनी शासन, आर्थिक पारदर्शिता तथा सुशासन स्थापनाको दिशामा नयाँ आशा जगाएको छ। लामो समयदेखि राजनीतिक, प्रशासनिक तथा आर्थिक प्रभावका कारण अनुसन्धानको दायरा बाहिर रहने गरेको आरोप लाग्ने विषयहरूमा समेत सीआईबीले सक्रियता देखाउन थालेपछि राज्य संयन्त्र थप उत्तरदायी र प्रभावकारी बन्दै गएको सन्देश प्रवाह भएको हो। विशेष गरी ब्याङ्किङ अनियमितता, संगठित आर्थिक अपराध, धितोपत्र बजारमा भएको कथित चलखेल, सार्वजनिक सम्पत्तिसँग सम्बन्धित विवाद तथा स्मार्ट टेलिकम प्रकरण जस्ता बहुचर्चित विषयमा सीआईबीले थालेको अनुसन्धानले कानून सबैका लागि समान हो भन्ने लोकतान्त्रिक मूल्यलाई थप मजबूत बनाएको विश्लेषण गरिएको छ। यसले आम नागरिकमा अनुसन्धान निकायप्रतिको विश्वास बढाउनुका साथै दण्डहीनताको अन्त्यतर्फ सकारात्मक संकेत दिएको छ। पछिल्ला अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको उच्च तहका निर्णयकर्ता, प्रभावशाली व्यवसायी तथा शक्तिशाली समूहलाई समेत कानूनी दायरामा ल्याउने प्रयास हो। विगतमा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको आलोचना भइरहँदा सीआईबीले देखाएको सक्रियताले अनुसन्धान प्रक्रिया प्रभाव र दबाव भन्दा माथि उठेर अघि बढ्न खोजिरहेको संकेत दिएको छ। कानून भन्दा माथि कोही छैन भन्ने सन्देश चर्चित अनुसन्धानले चर्चामा धितोपत्र बजारको चल

0: माथि कडा अनुसन्धान, सम्पत्ति शुद्धिकरण र ब्याङ्किङ अपराधमा निगरानी, स्मार्ट टेलिकम प्रकरणमा विशेष चासो, रेस्क्यू घोटालाले उठायो अन्तर्राष्ट्रिय छविको प्रश्न, यी मुख्य मुद्दाहरू यो खबरसँग सम्बन्धित छापिएका छन्। ठूला प्रकरणमा सीआईबीको नजर, प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: फार्मेसी र अस्पतालमा भेटिँदैन किमोथेरापीको औषधि, कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठो कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने यो औषधि खोजीमा परिवार झन्झुटे। मेरा जेठाजू र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठो कुमारीकी बुहारी शोभादेव कोटाले सुनाउनुभयो, धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठो कुमारीको परिवार जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य पनि बढाएका छन्।
0: ओलीको अहम अझै उस्तै, नेतृत्व नछाड्ने अडान, हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो। समय र परिस्थिति सधैँ एउटै रहँदैन, उत्ताउ लिएर धेरै अगाडि नबढ्नुहोला। ओलीले भन्नुभयो, राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए, यो अराजक तन्त्र कति समयको पाहुना हो, यो धेरै समय चल्न सक्दैन। अध्यक्ष ओलीले पार्टीको नीति र नेतृत्वमा कुनै कमजोरी नरहेको दावी गरिरहँदा मञ्चमै रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले भने निकै फरक विश्लेषण सुनाउनु भएको थियो। उपाध्यक्ष पौडेलले अहिलेकै ढंग र कार्यशैलीबाट अब एमाले अगाडि बढ्न नसक्ने स्पष्ट निष्कर्ष सुनाउनुभयो। अध्यक्ष ओलीकै सामुन्ने खरो रूपमा प्रस्तुत हुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, हामीले जसरी काम गरिरहेका छौं यही रूपमा हाम्रो पार्टी अगाडि बढ्न सक्दैन, त्यसैले हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौं। उहाँले निर्वाचनको समीक्षा र पुनर्गठनको प्रस्ताव तयार पार्न सचिवालयले कार्यदल गठन गरिसकेको र त्यही आधारमा केन्द्रीय कमिटिमा थप छलफल गरेर ठोस निर्णय लिने जानकारी दिनुभएको थियो।
1: सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनामा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन संसेट एक्ट लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर ते वर्षमा बढेर आउने समस्या समाधान गर्न, यससँग सम्बन्धित विभिन्न मुद्दा मामिलाको छिटो फर्स्यौट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढाइएको छ। सनसेट लको तयारी गोर्खापत्रमा खबर छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत भ्याट बिल लिने उपभोक्ता र वैधानिक माध्यमबाट विप्रेषण पठाउने नेपालीलाई प्रोत्साहन गर्न लोटरी चिट्ठा योजना घोषणा गरेको छ। सरकारका अनुसार कर छली नियन्त्रण, राजस्व वृद्धि तथा हुण्डी कारोबार निरुत्साहित गर्ने उद्देश्य सहित ल्याइएको यो कार्यक्रम कार्यान्वयनमा आए दैनिक रूपमा सर्वसाधारणले नगद पुरस्कार जित्न सक्ने सरकारले बताएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट